0: भएका यी अनगिन्ती जोडीहरू जो शरीर प्रकृति माताका गर्भबाट जन्मिन्छन्, प्रकृति माताका गर्भबाट यिनको उत्पत्ति हुन्छ र शरीरको रक्षा गरिरहेका हुन्छन्। यहाँ त केवल वागेन्द्रीय र कर्मेन्द्रीय अथवा कर्मेन्द्रीय र ज्ञानेन्द्रियको कुरा छ, यहाँ पाप र पुण्यको कुरा छ, यहाँ प्राण र अपानको कुरा छ, यस्ता त धेरै कुराहरू छन् जसले शरीरको रक्षा गरिरहेका हुन्छन्। र यो शरीरलाई यसको योग्य आत्माको प्रगति उन्नति र मोक्षका निमित्त यसले कार्य गरिरहेको हुन्छ। यदि यो गर्ने होइन भने आत्माको दुर्गति नै हुन्छ। त्यसैले त कर्मानुसार यो आत्माले अनेक देहलाई प्राप्त गर्दछ, अनेक देहलाई, एउटा देह होइन, अनेक प्रकारका देहलाई यसले प्राप्त गर्दछ कर्मकै कारणले। यदि यस्तो हुन्थेन भने कर्मको कुनै अर्थ हुने थिएन। हामी कर्म किन गर्छौं? राम्रा कर्म गर्नुपर्छ भने किन निर्देश गर्छौं? किन माता पिताले आफ्ना सन्तानलाई सही मार्गमा हिँड्नुपर्छ भने सिकाउनुहुन्छ? किन गुरूले आफ्ना शिष्यहरूलाई असल मार्गको परिचय दिनुहुन्छ? असल मार्गमा हिँड्ने प्रेरणा किन दिनुहुन्छ? यी सबैको आधार हो कि आत्माको उन्नति, आत्माको सही गति कसरी प्राप्त गर्न सकिन्छ भन्ने उद्देश्य। त त्यसैले त्यसका साथसाथै जो उपदेशकहरू हुन्छन्, जसले सत्यको उपदेश गरिरहेका हुन्छन्, उनीहरूले पनि यही सम्झाइरहेका हुन्छन्। र परमपिता परमात्माले हामी मनुष्यहरूलाई उपदेश दिनुभएको छ वेदका माध्यमले। कुर्वन्ने वेह कर्माणि जिजी विशेषतम समाह एवं त्वयि नान्यथे तोस्ति न कर्म लिप्यते न रे। र फेरि कतिपय अवस्था यस्ता हुन्छन् जो कर्मको बन्धन छ, कर्मको बन्धनमा बाँधिएर मनुष्यले यो आत्माको उन्नति गर्न सक्दैन, आत्मालाई मोक्षसम्म लैजान सक्दैन भन्ने कुराहरू पनि छन्। तै त्यसैका लागि यसले के भन्छ? कर्म दुई प्रकारका हुन्छ, एउटा सकाम कर्म हुन्छ, एउटा निष्काम कर्म हुन्छ। सकाम कर्मले सदैव कर्मको बन्धनमा बाँधिरहन्छ किनकि ऊ त्योभन्दा पर जान सक्दैन। जब निष्काम कर्म गर्दछ व्यक्ति, निष्काम कर्मले कुनै पनि बन्धनमा ऊ पर्दैन किनकि उसमा कुनै प्रकारको कामना छैन, कर्म गर्दछ। कर्म गर्यो भने फल पाइन्छ। तर यदि कामना लिएर मैले यो चीज प्राप्त गर्नु छ त्यसका लागि मात्रै म काम गर्छु नभए म काम गर्दैन भनेर जब काम गरिन्छ नि, त्यो कर्मको बन्धन हुन्छ। मानव कुनै व्यक्ति केवल पेटका लागि काम गर्दैछ, उसलाई त्यसमा कुनै प्रकारको निष्कामता छैन, आफ्नो स्वार्थका लागि मात्रै काम गर्छ, मैले यति सम्पत्ति पाएँ भने, यति पैसा पाएँ भने मात्र म यो काम गर्न सक्छु नभए म गर्दिन, किनकि उहाँ कामना छ, पैसा प्राप्त गर्नु कामनाले मात्र ऊ कार्य गर्छ, त्यसरी त्यो बन्धन हुन सक्छ। तर त्यही काम उसले पैसा पनि पाउँछ, तोकेको अथवा निर्धारण गरेको पैसा पनि उसले पाउँछ, फेरि पनि ऊ निष्काम भएर जब कर्म गर्दछ कि मेरो कर्तव्य हो कर्म गर्नु, कर्म गरिसकेपछि फल मैले प्राप्त गर्छु गर्नु स्वाभाविक हो, जब यो कामनाले, यो भावनाले व्यक्ति कर्म गर्छ अनि ऊ निष्काम कर्म भइहाल्दछ। फरक यति नै हो। त त्यसैले कतिपय जस्तो नित्य कर्महरू हुन्छ, नित्य कर्म कहिल्यै पनि वञ्चित हुँदैनन्, जस्तो सुकै अवस्थामा पनि नित्य कर्महरू वञ्चित हुँदैन। तर मानिसहरूमा के हुन्छ? नित्य कर्म समेत त्यागिदिन्छ। नित्य कर्महरू जस्तो कतिपय नित्य कर्म त हरेक व्यक्तिले गरेको छ, उसका आफ्ना गर्नुपर्ने कर्महरू छन्, र त्यसका साथसाथै कतिपय यस्ता नित्य कर्महरू पनि हुन्छन् जसले अध्यात्मको संकेत गरेको छ, अध्यात्मको शिक्षा दिएको छ, एउटा समर्पण भाव पैदा गरेको छ र आत्माका लागि, आत्माको कल्याणका लागि उसले केही अनुष्ठान निरन्तर गरिरहेको हुन्छ। जस्तो पञ्चमहायज्ञ गरिरहेको हुन्छ, आफूले सकेसम्म आफ्ना गर्नुपर्ने कर्तव्यहरू गरिरहेको हुन्छ, र त्यस्तो अवस्थामा समेत जस्तो ब्रह्मयज्ञ गर्न पर्यो, ब्रह्मयज्ञ नित्य कर्म हो, ब्रह्मयज्ञ कुनै पनि अवस्थामा त्याज्य हुँदैन, जहाँ जस्तो सुकै अवस्था होस् र गर्ने व्यक्तिले सक्नु पर्यो र त्यो कहिल्यै पनि त्याज्य हुँदैन। ब्रह्मयज्ञ गर्नका लागि कुनै कुनै प्रकारको कुराले पनि बाधा पुर्याउँदैन। तर समस्या के हुन्छ हाम्रो समाजमा? कसैले देह त्याग गर्यो, कसैले सन्तान जन्मा त्यो अवस्थामा समेत नित्य कर्म त्यागिन्छ, ब्रह्मयज्ञ त्यागिन्छ, देवयज्ञ त्यागिन्छ। र जसले ब्रह्मयज्ञ र देवयज्ञ नै गर्दैन ऊ के पितृयज्ञ गर्ला, उसले के बलि वैश्वदेव यज्ञ गर्ला, उसले के अतिथि यज्ञ गर्ला। त त्यसैले यो जो पञ्च महायज्ञ छन्, देव ब्रह्मयज्ञ, देवयज्ञ, पितृयज्ञ, अतिथि यज्ञ र बलि वैश्वदेव यज्ञ जो छन्, यी मनुष्यको जीवनमा अति आवश्यक यज्ञ हुन्। उसले सकेसम्म यसलाई निरन्तर गर्नुपर्छ, यसलाई परित्याग गर्नु हुँदैन। जसरी हामी श्वास नलिकन यो मन्त्रमै वर्णन गरे अनुसार प्राण र अपानको जो गति छ, बाहिरको कुरालाई भित्र नलिकन अथवा शुद्ध वायुलाई भित्र नलिकन र अशुद्ध वायुलाई बाहिर नत्यागिकन हामी बस्न सक्दैनौ, रहन सक्दैनौ, शरीरको नाश गरिदिन्छ। यदि त्यो गर्न सकेनौ भने शरीर नाश भइहाल्दछ। ठिक त्यसै गरी यी जो कर्महरू छन् यिनलाई पनि, जो ब्रह्मयज्ञ छ त्यस्तै पनि गर्नुपर्छ। त्यसैले त्यसको गति पनि त्यही हो, त्यो पनि दुईपटक गरिन्छ विशेष गरेर। यद्यपि कतिपय व्यक्तिहरूले कतिपय आफ्ना आफ्नो मतलाई प्रसारित गरेर श्रद्धालाई तीन कालमा गर्ने चाहिँ एउटा व्यवस्था पनि गरेको छ, प्रातःकाल, सायंकाल र मध्याहकाल भनेर। त्यो दिनलाई लिएको छ, रात्रिले लिएको हुँदैन। तर वैदिक सिद्धान्त अनुसार जसलाई हामी सन्ध्या भन्छौं, ब्रह्मयज्ञ भन्छौं, रात्र दिनको सन्धि बेलामा गरिने हुनाले यसको नाम सन्ध्या राखिएको हो। त्यसैले यसलाई दिनको दुई पटक, जसरी प्राण अपान, पाप पुण्य, वाग ज्ञानेन्द्रिय र कर्मेन्द्रिय, यी जो कुराहरू छन् यसै गरी यी यज्ञहरू पनि हुन्। यसको गरिमालाई पनि सदैव अक्षुण्ण रूपमा राख्दै जस्तो सुकै परिस्थितिमा आफ्नो शरीरले भ्याएसम्म यी कर्महरू गर्नुपर्दछ। यो वेदको मन्त्रको संकेत हो। त त्यसैले यो मानव शरीरको जुन वर्णन यो वेदको मन्त्रले गरेको छ, शरीरभित्र भएका जुन कुराहरू छन् यी कुराले यो शरीरको महत्व कति छ, मानव देह कति अमूल्य छ, यसको संकेत पनि यसले गरेको छ। र मानव देहका कारणले नै यो शरीरमा रहेको जो आत्मा छ, जसका कारणले शरीर छ, जसका कारणले हामी बोल्न सक्छौं, जसका कारणले हामी हिँड्न सक्छौं, डुल्न सक्छौं, सन्तान जन्माउन सक्छौं, अथवा जति पनि कर्महरू छन् जति जे जे गर्न सक्छौं, त्यो शक्ति कसको हो? त्यो शक्ति हो आत्माको। यदि त्यो आत्मा हाम्रो शरीरमा थिएन भने यो शरीर रहँदैन, त्यो मुर्दा भइहाल्छ। र मुर्दालाई न भोक लाग्छ, न तीर्ख लाग्छ, न जाडो हुन्छ, न गर्मी हुन्छ, न दुःख हुन्छ, न सुख हुन्छ, न पीड़ा हुन्छ, न सुख हुन्छ, केही पनि हुँदैन, किनकि ऊ मुर्दा भइसक्यो, जड भइसकेको छ। शरीरमा जबसम्म आत्मा छ त्यहीसम्म शरीरलाई पीड़ा हुने हो। जब शरीरबाट आत्मा निस्किन्छ अनि शरीरलाई कुनै प्रकारको पीड़ा हुँदैन। त त्यसैले परमपिता परमात्माले जसरी वेदको यी मन्त्रहरूले उपदेश गरेको छ, कुर्वन्नेभ्यः कर्माणि जिजीविषेच्छतम समाः, कि हे जीव, हे मनुष्य, कुर्वन् एव इह कर्माणि, यी जो उत्तम कर्महरू छन्, जुन कर्महरू गरेर आत्माको कल्याण हुन्छ, यी कर्महरू गर्दै यो शरीरलाई अथवा यो मानव देहलाई 100 वर्षसम्म बचाउने प्रयास गर, बाँच्ने प्रयास गर, यी कर्महरू गर। त यसरी परमात्माले हामीलाई वेदको माध्यमले उपदेश दिनुभएको छ। र यो उपदेशलाई यदि हामीले हाम्रो जीवनमा धारण गर्न सक्यौं भने हाम्रो अवश्य पनि कल्याण हुन सक्दछ। र यही सन्देश र यही उपदेश यो मन्त्रले गरेको छ। त सज्जनवृन्द, समय सकिएको संकेत प्राप्त भइसकेको छ। अत यतिन्जेलसम्म यस अध्यात्म जागरण कार्यक्रमलाई सुनिरहनुभएका, हेरिरहनुभएका सम्पूर्ण सज्जनहरू र यो कार्यक्रम सञ्चालन गर्नको निमित्त प्राविधिक सहयोग गरिरहनुभएका छविजीलाई समेत कोटिशः साधुवाद दिँदै म प्रस्तोता टीकाराम आर्य पुनः वैदिक अभिवादन नमस्तेका साथमा मेरो वाणीलाई यही विराम दिन्छु। ओम शम।
1: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
2: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।
3: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने
3: समस्याहरू, किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
4: महिनाको महिनावारी गडबडीको समस्या,
3: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
4: पेट सम्बन्धी सम्पूर्ण समस्या,
3: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
4: ईसीजी सेवा,
3: डिजिटल एक्सरे सेवा
4: र प्रयोगशाला ल्याब सेवा।
3: फोन नम्बर 9894827359 र 9848423059। सत्कार पोलिक्लिनिक प्राली गुम्बारो टिकापुर जालपादेवी मन्दिर नजिकै।
5: लैंगिक हिंसा कुनै परिवारको निजी विषय होइन, यो मानव अधिकारसँग जोडिएको विषय हो। यसका लागि नेपालमा थुप्रै कानूनहरू बनेका छन्।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 पीड़कलाई 3,000 देखि 25,000 सम्म जरिवाना र 6 महिनासम्म कैद वा दुवै सजाय हुने प्रावधान छ।
5: सामाजिक सञ्जालबाट हिंसा गरेको पाइएमा विद्युतीय कारोबार ऐन 2063 अनुसार पीड़कलाई 3,00,000 सम्म जरिवाना र 5 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
6: मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 पनि पीड़कलाई 2,00,000 जरिवाना वा 20 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
5: घरेलु हिंसा कसुर र सजाय नियमावली 2067 अझ पीड़कलाई घर बाहिर राखेर पीड़ितलाई संरचनात्मक आदेश दिन सक्ने प्रावधान समेत उल्लेख गरिएको छ।
6: त्यसैले हिंसा रोकौं, सम्मान, समानता र न्यायुक्त समाज निर्माण गरौं। सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढ़ी कैलाली।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम टिकापुर एफएम 101 मेगाहर्ज
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क सीआईएन बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन साझा खबर cinkhabar.com CIN को फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 16 गते मंगलबार, जून 30 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको प्रतिपदा तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: आज र भोलि देशका विभिन्न

0: 1700 पुग्यो अमेरिका र इरान बीच अनौपचारिक सहमति हर्मुज जलमार्गमा आवागमन घट्यो
1: र विश्वकप फुटबलमा ब्राजिल अन्तिम 16मा जापान 2-1 पराजित जर्मनी पाराग्वेसँग पराजित भोलि बिहान पाउने 3 बजे फ्रान्स र स्वीडेन भिड्ने अन्य 2 खेल पनि हुने
2: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरको सबैभन्दा शुरूमा आज र भोलि देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान र राजमार्ग अवरूद्ध भएमा तत्काल खुलाउनका लागि तयारी अवस्थामा राखिएको रणनीतिको प्रसंग।
0: मनसून सक्रिय भएसँगै सड़क विभागले नागढुङ्गा मुगलिन सड़क खण्डमा पहिरो र बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै मनसून पूर्व तयारी कार्ययोजना 2083 लागू गरेको छ। यस कार्ययोजना अन्तर्गत सड़क ठप्प भएमा तत्काल खुलाउन र यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गराउन स्पष्ट खाका तयार पारिएको छ। संघीय राजधानीको जीवनरेखा लाइफ लाइन मानिने पृथ्वी राजमार्ग वर्षयाममा अवरूद्ध हुने जोखिमलाई ध्यानमा राख्दै सरकारले विशेष पूर्व तयारी यो कार्ययोजना लागू गरेको हो। नागढुङ्गा मुगलिन सड़क खण्ड अहिले विस्तारका क्रममा रहेका कारण पनि मनसून सक्रिय भएसँग यो खण्डमा विगतको वर्षभन्दा जोखिम बढ़ी देखिएको छ। सड़क बन्द भएको अवस्थामा गन्तव्य अनुसार विभिन्न वैकल्पिक मार्गसहित तोकिएको कार्ययोजनाहरू उल्लेख गरिएको छ। सड़क विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्जिनियर श्याम बहादुर खड्काले वर्षायाम शुरू भएसँगै पहिरो र बाढ़ीका कारण मुलुकभरका सड़क तथा राजमार्ग अवरूद्ध हुने जोखिम बढ़ेको बताउँदै संघीय राजधानी काठमाण्डुलाई मुलुकको अन्य भागसँग जोड्ने मुख्य मार्गका रूपमा रहेको नागढुङ्गा मुगलिन सड़क खण्डमा पहिरो र बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै मनसून पूर्व तयारी कार्ययोजना लागू गरिएको जानकारी दिनुभएको छ। विभागले विगतका विपदका घटना तथा अहिलेको अवस्था अध्ययन गरी सो कार्ययोजना तयार गरिएको बताउँदै उहाँले कार्ययोजना राजमार्गका उच्च जोखिमयुक्त स्थानमा पहिचान गरिएको छ। अवरूद्ध सड़क तत्काल सुचारू गर्न प्राविधिक उपकरण र वैकल्पिक मार्ग व्यवस्थापन समेत गरिएको उहाँले बताउनु भएको हो। त्यसै गरी अवरूद्ध सड़क तत्काल सञ्चालनमा ल्याउन पहिरो हटाउने सड़क नै बगाएको अवस्थामा भित्तो काटी ट्र्याक खुलाउने सड़क भाँसिएको अवस्थामा टेवा पर्खाल निर्माण गर्ने लगायतका कामहरू सड़क सञ्चालन गर्ने कार्ययोजना अन्तर्गत उल्लेख गरिएको छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि देशका विभिन्न भूभागमा मेघ गर्जनसहित ठूलो वर्षा र चट्याङको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा कर्णाली प्रदेश बाहेक अन्य प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका धेरै स्थानमा ठूलो वर्षाको सम्भावना रहेको जनाएको हो। प्राधिकरणका प्रवक्ता शान्ति मतका अनुसार देशका अधिकांश स्थानमा मध्यमदेखि ठूलो वर्षा हुन सक्ने भएकाले आकस्मिक बाढ़ी पहिरो नदी तथा खोलामा पानीको सतह बढ़ने कटान तथा डुबानको जोखिम उच्च रहने बताउनुभयो। यस्तो अवस्थामा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सावधानी अप्नाउन समेत अनुरोध गरिएको छ। आकस्मिक बाढ़ी आउन सक्ने खोला तथा नदी आसपासका बस्ती पहिरो जोखिममा रहेका क्षेत्र तथा खोला किनारका बासिन्दाले अनावश्यक आवजावत नगर्न र सुरक्षित स्थान पहिचान गरी तयारी अवस्थामा रहन समेत आग्रह गरिएको छ।
1: अब राजनीतिक प्रसंग। 2048 यताकै सबैभन्दा कमजोर संसदीय हैसियतमा खुम्चिएपछि कम्तीमा 5 वर्ष सिंहदरबारको यात्राबाट टाढिएका नेपालका कम्युनिष्ट शक्तिहरू फेरि सहकार्य र एकताको बहसमा प्रवेश गरेका छन्। शक्तिशाली हुँदा एक अर्काप्रति कठोर देखिने उनीहरू कमजोर बनेपछि सहकार्यलाई विकल्पका रूपमा उठाउन थालेका छन्। प्रतिनिधि सभामा धक्का खाएपछि आसन्न स्थानीय तह निर्वाचनमा पुरानै शक्ति जोगाउने दबावमा रहेका कम्युनिष्टहरू ठोस मार्गचित्र बिना नै फेरि सहकार्य र एकताको बहसमा उत्रिएको विज्ञहरूको भनाइ छ।
3: आइतबार काठमाडौँको एक कार्यक्रममा नेपालका कम्युनिष्ट दलहरूका प्रमुख एउटै मञ्चमा देखिए। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधव कुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल। सो मञ्चको कार्यक्रम सम्पन्नपछि अहिले झण्डै 10 वर्षपछि पुनः एमाले र तत्कालीन माओवादी अहिले नेकपा बीचको एकताको बहस शुरू भएको छ। वाम गठबन्धनको चर्चाका बीच राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भन्नुहुन्छ,
4: वाम एकता त आवश्यक छ, नसचिएको वाम आफूलाई आफ्नो वर्गबाट कटाएको वाम होइन वर्गसँग सम्बन्ध विच्छेद

0: गरेको वामको एक सावैद
1: गत फागुन 21 गते सम्पन्न निर्वाचनमा समानुपातिक मत सहित एमाले 25 र नेकपा 17 सीटमा खुम्चिएको छ। दुई दलमा एकता भए प्रतिनिधि सभा र राष्ट्रिय सभामा अंकगणित भनी बलियो हुनेछ। सत्ता र शक्तिका लागि छिन्न भिन्न भएका कम्युनिष्टको सांगठनिक संरचना कमजोर हुँदा चुनावमा राम्रो नतिजा ल्याउन सकेनन्। प्रतिनिधि सभा निर्वाचनमा नमिठो नतिजा बिहोरेका कम्युनिष्ट दलहरू आगामी स्थानीय तह निर्वाचनको छेकोमा पुनः एकताको तयारीमा जुटेको आकलन भइरहेको छ। राजनीतिक विश्लेषक विमल निवा
2: कम्युनिस्टहरूमा त्यसको प्रतिबिम्ब हो भने पनि हुन्छ। संसदीय राजनीतिमा लागेका कम्युनिस्टहरू अब साँच्चैकै कम्युनिस्ट हो कि होइन यसमा पनि एउटा शंका गर्नुपर्ने परिस्थितिको निर्माण भएको छ। र यो पटक पटकको एकता अनि टुटफुट अनि फेरि एकता अनि टुटफुट यो चाहिँ एक किसिमले चाहिँ सही दृश्य पनि हो जस्तो मलाई लाग्दैन।
1: सात फागुन 2074 तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणका लागि सात बुधे लिखित सहमति भयो। त्यसको चार महिनापछि 2075 साल जेठ 3 गते देशको ठूलो कम्युनिष्ट पार्टीको रूपमा नेपाल कम्युनिष्ट पार्टी नेकपा घोषणा भयो। करिब दुई वर्षपछि 2077 फागुन 23 गते सर्वोच्चको फैसलासँगै नेकपा खारेज भयो। के अबको एकता दीर्घकालीन हुन सक्छ भन्ने प्रश्नका बीच नेकपा नेता अग्नि सापकोटा भन्नुहुन्छ,
3: पहिलाको अनुभवले के देखाउँछ भने हतारमा सरकार दिने गरी चाहिँ पार्टी एकता हुँदैन, तर पार्टी एकतामा पुर्याउनै पर्छ भन्ने चाहिँ हाम्रो तात्कालीन कुरा। अब राष्ट्रिय मुद्दाहरूमा चाहिँ साझा सहमति गरेर
1: सशस्त्र विद्रोह अन्त्य गर्दै तत्कालीन माओवादी मूलधारको राजनीतिमा आएसँगै सधैँ सत्तामा रह्यो। 2064 सालमा गठित संविधान सभापछि एक अर्काको सहयोगमा पटक पटक सत्तामा साझेदार गर्दै नेकपा एमाले र तत्कालीन माओवादी अगाडि बढेका छन्। नेकपा एमाले नेता सुरेन्द्र पाण्डे बदलिदो राजनीतिक परिवेशमा वाम गठबन्धनको आवश्यकता खट्किएको भए पनि अहिले यो सम्भव नभएको बताउनुहुन्छ।
0: भावनै देख्दिनँ म कि अब आफ्नो पार्टीहरू आफ्नै लडाईमा चाहिँ व्यस्त छन्, के कहाँ त्यो एकताको विषय छ र भने हरेक पार्टीहरू अथवा अहिलेका यहाँ कम्युनिस्ट पार्टीहरू आफ्नै लडाईमा छन् नि, सकिँदैन अनि आफ्नो लडाई एकातिर छ अनि त्यसपछि यो एकता हो कि होइन भन्दा त्यो प्रश्नको के उत्तर के दिनु मैले।
1: नेपालमा जब निर्वाचन आउँछ तब मात्रै दलहरूमा एकता र विचारका बीच मन्थन हुने गरेको देखिन्छ। एमाले र नेकपा बीचको वाम एकताको चर्चालाई पनि यसै अनुरूप विश्लेषण भइरहेको छ। त्रिभुवन विश्वविद्यालयले मातहतका विभाग र क्याम्पसबाट विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले हिजो दलीय विद्यार्थी संगठनको संरचना हटाउन भनेको हो। सरकारले 100 बुधे कार्यसूचीमा 60 दिनभित्र विद्यार्थी संगठनको संरचना हटाउने र 90 दिनभित्र विद्यार्थी काउन्सिल भोइस अफ स्टुडेन्ट र संयन्त्र विकास गर्ने उल्लेख गरेको थियो। सरकार गठनको 90 दिनपछि शिक्षा मन्त्रालयले विश्वविद्यालय अनुदान आयोग मार्फत कार्यसूची कार्यान्वयनका लागि आग्रह समेत गरेको छ। निर्देशनालयका उप प्रशिक्षक सुरेन्द्र सन्देश कुमार रेग्मीले क्याम्पस तथा विभागलाई लेखेको पत्रमा भनिएको छ, शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप विद्यार्थीको वास्तविक आवाज नसमेटिने र शैक्षिक गुणस्तरमा गिरावटको समस्या समाधान गर्न 60 दिनभित्र विद्यालय विश्वविद्यालय मातहतका दलीय विद्यार्थी संगठनको संरचना हटाउन 90 दिनभित्र विद्यार्थी काउन्सिल संयन्त्रको विकास गर्ने उल्लेख समेत भइआएकाले सोही अनुसार काम गर्नु भनिएको हो।
4: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा स्थानीय सरकारबाट प्रोत्साहन पाएपछि छोरी बुहारीमा पनि पढ्ने रहर जाग्दै
5: 9 वर्ष भए बीचमा ग्याप गरेका थिए अनि यसपछि फेरि पढाइ नै चाहिने रहेछ निरन्तर भनेर फेरि जोडियो।
1: विदेशमा दैनिक चार नेपालीको मृत्यु, कुपोषण, अझै गम्भीर जनस्वास्थ्य चुनौती लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: चुरे जोगाउ पानीका मुहान बचाउ, वन विनाश र अवैध उत्खनन रोकौं, हरियाली बढाउ, चुरेको संरक्षण हाम्रो दायित्व हो, समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाइ लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश।
7: पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पंछीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पंक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पंक्षीसँग घरेलु पंक्षी तथा पंक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पंक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पंक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पंक्षीको मासु बिक्री सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरोकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
1: राहदानीका लागि जर्मन कम्पनीले दिएको समय पर्खने शीर्षकमा खबर प्रकाशित छ। सरकारले विद्युत र विद्युतीय राहदानी ई पासपोर्ट आपूर्तिका लागि 3 साउनसम्म पर्खिने भएको छ। प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालय बीच जर्मन कम्पनीहरूले तोकिएको समयमै ई पासपोर्ट उपलब्ध गराउन सक्षम छन् वा छैनन् भन्ने विषयमा मतभेद छ। त्यसका बावजूद सरकारले जर्मन कम्पनीले राहदानी आपूर्तिका लागि दिएको 3 साउनको म्याद पर्खिएर मात्रै यस प्रक्रिया बारे नयाँ निर्णय लिने भएको हो। राजधानी विभागले 6 जून 2025मा 2 जर्मन कम्पनीसँग ई पासपोर्टको ठेक्का लिएको थियो। त्यस्तै बिहे मण्डपबाट विद्रोह गर्दै बाल सञ्जालको नेतृत्व शीर्षकमा अर्को खबर प्रकाशित छ। दिदीको मृत्युपछि भिनाजुसँग विवाह गर्न परिवार र समाजको दबाव, खेपेकी 14 वर्षीय सुशीलता भन्छिन् मेरो पहिलो लक्ष्य गाउँमा बाल विवाह रोक्नु नै हो। यसलाई मेनुका ढुंगानाले अछामबाट खबर लेख्नु भएको छ। त्यस्तै नेता कार्यकर्ताका लागि नेकपाको नयाँ आचार संहिता शीर्षकमा गंगा विषीको खबर प्रकाशित छ। आर्थिक कारोबार पारदर्शी हुनुपर्ने र अनैतिक क्रियाकलापद्वारा सम्पत्ति आर्जन नगर्ने र भ्रष्टाचारको विरूद्ध उभिनु पर्ने आचार संहितामा उल्लेख गरिएको छ। त्यस्तै नतिजा प्रकाशनमा छलाङ परीक्षाको विश्वसनीयतामा प्रश्न शीर्षकमा सुदीप कैनीले खबर लेख्नु भएको छ भने पितृपृष्ठमा विद्युतीय सवारीको मूल्य समायोजन, केहीको घट्यो केहीको बढ़्यो केहीको घट्यो केहीको मूल्य तोक्न बाँकी शीर्षकमा अर्को खबर पनि प्रकाशित छ। यसलाई सीमा तामाङले लेख्नु भएको छ। त्यस्तै धानको बिउ आयातमा अर्बौं बाहिरियो, ओझेलमा रैथाने बिउ शीर्षकमा पनि अर्को खबर प्रकाशित छ।
4: गोर्खापत्र दैनिकमा कुपोषण अझै गम्भीर, जनस्वास्थ्य चुनौती शीर्षकमा सरोज ढुंगेलले लेख्नु भएको खबर छापिएको छ। नेपालमा 5 वर्ष मुनिका बालबालिकामा कुपोषण अझै पनि गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा देखिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 2083 वैशाखमा देशभर सञ्चालन गरेको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रमको तथ्याङ्क अनुसार कुपोषणको अवस्था गम्भीर जनस्वास्थ्य चुनौतीको रूपमा देखा परेको हो। मन्त्रालयले 753 वटा स्थानीय तहमा 6 देखि 59 महिनासम्मका बाल बालिकाको पोषणको अवस्थाको निरीक्षण गरेको थियो। तथ्याङ्क अनुसार मध्य प्रदेशमा सबैभन्दा धेरै बाल बालिका तीव्र कुपोषणबाट प्रभावित छन्। त्यसपछि लुम्बिनी, सुदूरपश्चिम, कोशी, बागमती, कर्णाली र गण्डकी प्रदेशको रहेको छ। प्रदेशगत असमानताले खाद्य सुरक्षा, गरीबी, मातृपोषण, खानेपानी तथा सरसफाई र स्वास्थ्य सेवाको पहुँचमा रहेको अन्तरलाई समेत उजागर गरेको छ। मन्त्रालयले पोषण क्षेत्रमा लामो समयदेखि विभिन्न कार्यक्रम सञ्चालन भइरहे पनि कुपोषण पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको जनाएको छ। विदेशमा दैनिक 4 नेपालीको गुम छ ज्यान शीर्षकमा सीता शर्माले लेख्नु भएको खबर छ। चालू आर्थिक वर्ष 2082-83 पहिलो 11 महिनामा 1438 युवाले ज्यान गुमाएको उल्लेख गरिएको छ। भित्रीपन्नामा गाड़ीमा कालो सीसा हटाउन निर्देशन शीर्षकमा खबर छ। गृहमन्त्री सुदन गुरूङले सार्वजनिक तथा निजी सवारी साधनको सीसामा जडान गरिएको कालो स्टिकर हटाउने अभियानलाई तीव्रता दिन ट्राफिक प्रहरीलाई निर्देशन दिनुभएको छ। उहाँले आफू चढ़ने सवारी साधन र गृह सचिवको सवारी साधनबाटै यसको शुरूआत गर्नुभएको उल्लेख गरिएको छ। अर्को खबर गोर्खापत्र दैनिकमै छापिएको छ। माटोको पुनर्जीवनको खोजी ड्रोन उडाएर मनाइयो धान दिवस शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर हो। 75 लाख लिटर दही खपत शीर्षकमा अर्को खबर छ। हिजो मुलुकभर 75 लाख लिटर दही खपत भयो। 15 असार दही चिउरा खाने चलन भएकाले दहीको खपत भत्तै बढ़ेको हो। दुग्ध विकास संस्थान डीडीसी र निजी डेयरीले 1 अर्ब रूपियाँ बराबरको 75 लाख लिटर दही खपत भएको जानकारी दिएका छन्। नयाँ पत्रिका दैनिकमा राहदानी छपाईमा भ्रष्टाचार 10 अर्बको बिगो शीर्षकमा शिल्पा कर्णले लेख्नु भएको खबर छापिएको छ। अख्तियारले राहदानी छपाई सम्बन्धी भ्रष्टाचार मुद्दामा 10 अर्बको बिगो तोकेर भ्रष्टाचार मुद्दा चलाएकोमा विशेष अदालतले साधारण तारीखदेखि अधिकतम 5 लाखसम्म मात्रै धरोटीमा रिहा गर्न आदेश दिएको हो। 7 अभियुक्तमा 5 धरोटी र 2 जना साधारण तारीखमा छुटेका छन्। राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्याल 5 लाख, निर्देशक सुनिल कुमार केसी 4 लाख, सोमेश थापा र विपिन प्रसाई 3-3 लाख तथा जर्मन कम्पनीका नेपाली प्रतिनिधि मणिन्द्र कुमार मल्ल 5 लाख धरोटीमा छुटे। त्यस्तै परराष्ट्र मन्त्रालयका कानून सेवा उपसचिव राजाराम दाहाल र लेखा अधिकृत तुलसी प्रसाद आचार्यलाई भने साधारण तारीखमा छाड्ने आदेश दिइएको छ। भित्री पन्नामा गाडीमा कालो सिसा निषेध पहिले थियो नियम, बल्ल थालियो कार्यान्वयन शीर्षकमा खबर छापिएको छ। कोशीमा बजेटमाथिको छलफल नै भएन, एमाले र कांग्रेसकै सांसद बजेट पुनर्लेखन गर्नुपर्ने पक्षमा शीर्षकमा विराटनगरबाट गणेश लम्सालले लेख्नु भएको खबर छापिएको छ। कोशी प्रदेश सरकारले ल्याएको बजेट 2 साता बितिसक्दा पनि प्रदेश सभाबाट पारित हुन सकेको छैन। बजेट विनियोजनमा चरम पक्षपात गरिएको भन्दै सत्तारूढ एमाले र कांग्रेस सांसदका साथै मन्त्रीहरू नै विरोधमा उत्रिएका छन्। सत्तापक्षकै सांसदले बजेट पास गर्न नदिने अडान राखेपछि कांग्रेस र एमालेको गठबन्धन सरकार अप्ठ्यारोमा परेको पनि उल्लेख गरिएको छ। मध्य प्रदेशमा थरीथरीका आवास योजना, बजेट र नीतिगत निर्णयले 4600 परिवार अलपत्र शीर्षकमा सुरेन्द्र कुमार कामतीले सिराहाबाट लेख्नु भएको खबर पनि छापिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा संकटमा विद्यार्थी आन्दोलनको विरासत शीर्षकमा सुरेन्द्र काफले र राधा खनालले लेख्नु भएको खबर छापिएको छ। आर्थिक कारोबार दैनिकमा बागमती प्रदेशले 8 वर्षमा पनि बनाएन एकीकृत प्रशासनिक भवन शीर्षकमा केशव समर्पणले लेख्नु भएको खबर छ। एकीकृत प्रशासनिक भवन नबन्दा बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय, मन्त्रालयहरू र माथतका कार्यालयहरू संघीय सरकार अन्तर्गतका नयाँ र पुराना भवनमा बस्न बाध्य रहेका छन्। डिपो चौरमा बन्नेछन् 25 संरचना शीर्षकमा अर्को खबर छ। हेटौडा सत्र स्थित डिपो चौरको कुल 31.02 हेक्टर क्षेत्रफलमा निर्माण हुने प्रस्तावित परियोजनामा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहितका 10 वटा मन्त्रालय, प्रदेश सभा भवन, सुरक्षा निकायका कार्यालय, प्रदेश लोकसेवा आयोग, प्रदेश नीति तथा योजना आयोग, बैंकिङ सुविधा, क्यापेटेरिया तथा शिशु स्याहार केन्द्र सहितका 25 वटा आधुनिक संरचना निर्माण गर्ने योजना बनाइएको उल्लेख गरिएको छ। नागरिक दैनिकमा नागढुङ्गा मुगलिन सड़क विस्तार सुस्त शीर्षकमा खबर छापिएको छ। 11 अर्ब भन्दा बढ़ी लागतको नागढुङ्गा मुगलिन परियोजनामा पहिलो खण्ड नागढुङ्गा नौबिसे जेठमा नै पूरा गर्नुपर्ने भए पनि अहिलेसम्म 84% मात्र काम सकिएको उल्लेख गरिएको छ। इलाम सदरमुकाम टापु बन्ने जोखिम शीर्षकमा भीम चापा गाईले लेख्नु भएको खबर छ। मेची राजमार्गको इलाम नगरपालिका 9 मा पर्ने राजदुवाली खण्डको करिब 0.5 किलोमिटर भाग पहिरोले बगाएर क्षतविक्षत छ। त्यहाँबाट गाड़ी वारपार हुन नसके इलाम बजार, पाँचथर र ताप्लेजुङको यातायात सम्बन्ध टुट्ने पनि उल्लेख गरिएको छ।
8: साझा खबरमा अब विदेशका खबर। भेनेजुएलामा भूकम्पपछि राहत र उद्धार पुग्न नसकेको भन्दै आलोचना शुरू भएको छ। सबैभन्दा बढ़ी प्रभावित धेरै क्षेत्रमा पर्याप्त सरकारी राहत र उद्धार सहायता पुग्न नसक्दा प्रभावितहरू थप मर्कामा परेका छन्। यसका कारण स्थानीय बासिन्दाहरू आफै आफ्ना आफन्त र छिमेकीको उद्धारमा जुट्न थालेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अहिले पनि भग्नावशेषमा बेपत्ता भएका आफन्त र छिमेकीको खोजी भइरहेको छ। अधिकारीहरूका अनुसार अझै पनि हजारौं मानिसहरू बेपत्ता रहेको अनुमान गरिएको छ। सोमबार बिहान आएको शक्तिशाली प्राकम्पले स्थानीय बासिन्दामा पुनः त्रास फैलाएको छ। यद्यपि उक्त प्रकम्पबाट थप भौतिक क्षतिको भने विवरण प्राप्त भइसकेको छैन। हालसम्म भूकम्पका कारण मृत्यु हुनेको संख्या 1700 पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छनृ अमेरिका र इरान बीच पछिल्ला केही दिन यता बल्झिएको तनाव शान्त बनाउन दुवै पक्ष अनौपचारिक रूपमा सहमत भएका छन्। अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार दुवै राष्ट्रले तत्कालका लागि थप आक्रमण नगर्ने र तनाव कम गर्ने बारेमा सहमति गरेका हुन्। यसैबीच हर्मुज जलमार्ग हुँदै आवाजात गर्ने एउटा जहाजमाथि शनिबार आक्रमण भएपछि जलमार्गको समुद्री आवागमन उल्लेखनीय रूपमा घटेको छ। अमेरिका र इरान बीच जारी तनावका कारण समुद्री सुरक्षा अवस्थाप्रति पनि चिन्ता व्यक्त गरिएको हो।
4: साझा खबरमा अब खेल खबर। चार पटकको विजेता जर्मनीलाई पेनाल्टी सुट आउटमा स्तब्ध पार्दै पारागुए फिफा विश्वकप 2026 को अन्तिम सोह्रमा प्रवेश गरेको छ। अमेरिकाको बोस्टन रंगशालामा आज बिहान भएको खेलमा दक्षिण अमेरिकी राष्ट्र पारागुएले जर्मनीलाई सडन डेथमा 4-3 पराजित गरेको हो। पारागुएका लागि जोसे क्यानालेले निर्णायक पेनाल्टी प्रहार गर्नुभयो। निर्धारित 90 मिनट र 30 मिनटको अतिरिक्त समयको खेल एक एकको बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुट आउटबाट तय भयो। पारागुएले अब फ्रान्स र स्वीडेन बीचको विजेतासँग अन्तिम स्वरमा खेल्नेछ। ग्राबियल मार्टिनेले इन्जुरी समयमा निर्णायक गोल गरेपछि जापानलाई 2-1 पराजित गर्दै ब्राजिल फिफा विश्वकप 2026 को अन्तिम स्वरमा प्रवेश गरेको छ। वैकल्पिक खेलाड़ीको रूपमा दोस्रो हाफमा मैदान प्रवेश गर्नुभएका मार्टिनेलीले दोस्रो हाफको इन्जुरी टाइमको 5 मिनटमा निर्णायक गोल गर्नुभयो। 5 पटकको च्याम्पियन ब्राजिलले पहिलो हाफमा एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै जीत हात पारेको हो। ब्राजिलले अब आइवरी कोस्ट र नर्वे बीचको विजेतासँग अन्तिम स्वरमा प्रतिस्पर्धा गर्नेछ। 17 गते भोलिको खेल तालिका अनुसार फ्रान्स र स्वीडेन, मेक्सिको र इक्वेडर, इंग्ल्याण्ड र कंगो डीआरको बीचमा प्रतिस्पर्धा हुनेछ।
8: छोरी बुवा छोरीहरूको पठन पाठनमा निरन्तरता दिन स्थानीय सरकारको भूमिका र प्रभावकारी रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
10: भीमदत्त नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्ष प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
9: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान, अफ्थाल्मिक साइन्स, मेडिकल ल्याब टेक्नोलोजी, सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
10: भर्ना हुने विषयहरू:
9: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
10: नेत्र विज्ञान ओए।
9: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
10: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969-59-044, 98-587-80-044 र 97-642-33-921। वेबसाइट www.mahakalishikshalay.edu.np।
8: शिक्षामा पढ्दै गरेका महिलाहरू सम्मानित भएपछि उत्साह पनि थपिएको छ।
11: सिन्धुलीको घ्याङ्लेख गाउँपालिका वडा नम्बर 2 का नम्रता थामी अहिले बीएड दोस्रो वर्षमा पढ्दै हुनुहुन्छ। गाउँमा थामी परिवारका छोराछोरीहरू निकै कम संख्याले उच्च शिक्षा पढ्दछन्। सानै उमेरमा बाल विवाह गर्ने वा एसई कक्षा 11-12 मात्रै पढेर बीचमै पढ़ाई छाड्नेहरू धेरै छन्। उच्च शिक्षा हासिल गरिरहेको भन्दै घ्याङ्लेख गाउँपालिकाले नम्रतालाई सम्मान गरेपछि उहाँ दंग हुनुहुन्छ।
12: हाम्रो घ्याङ्लेख गाउँपालिकामा चाहिँ अब त्यति धेरै शिक्षित हुनुहुन्न, प्लस टू गर्ने छोड्नेहरू हुन्छ प्रायः जसो। ब्याचलर पढोस्, यो भन्दा धेरै पढोस्, धेरै राम्रो गरोस् भनेर चाहिँ पालिकाले चाहिँ हौसला स्वरूप चाहिँ हामीले प्रमाण पत्र सहित नगद प्रदान गरिदिनु भएको छ। त्यसले एकदमै धेरै खुसी लागेको छ र अरू अरू साथीहरू पनि पक्कै खुसी हुनुहुन्छ होला। यसले चाहिँ हामीलाई एउटा नगद मात्रै चाहिँ नभएर भोलिको दिनमा केही गर्छौ, केही गर्न सकिन्छौ, सक्छौ भन्ने हिसाबले चाहिँ पक्कै अगाडि बढ्नुहुन्छ।
11: घ्याङ्लेखको छहारी शिक्षित छोरी बुहारी कार्यक्रम अन्तर्गत उहाँसँगै अरू 14 जना उच्च शिक्षा पढ्दै गरेका अविवाहित र विवाहित महिलाहरू सम्मानित भएका छन्। गाउँपालिकाले नगद र प्रमाणपत्र दिएर सम्मान गरेपछि पढ़ाईप्रति थप हौसला बढ़ाएको घ्याङ्लेख गाउँपालिका वडा नम्बर दुईकै रोशनी चुमी मगर बताउनुहुन्छ।
13: अब छोरी बुहारीहरू धेरै एकदमै पिछडिएका छन्। छोरी बुहारीहरूले नै के गर्न सक्छ? गाउँ समाजमा छोरी बुहारीहरू पनि छोराहरूभन्दा त कम छैन भन्ने भएर प्रोत्साहनको लागि एकदमै खुसी छ।
11: घ्याङ्लेख गाउँपालिका वडा नम्बर दुईका सुमिता भोलनले कक्षा बाह्रसम्म पढेर पढ़ाईलाई त्यत्तिकै छाड्नु भएको थियो। विवाहपछि पनि पढ़ाईलाई निरन्तरता दिन स्नातक तह पहिलो वर्षमा भर्ना गर्नुभएका भोलनलाई गाउँपालिकाले सम्मान गर्यो।
5: छोरी बुहारीहरूले नि पढ्न पाउने अवसर पायो, त्यसमा धेरै धेरै धन्यवाद तपाईँहरूलाई। अनि खुसी पनि छु। मैले लगभग 8-9 वर्ष भयो बीचमा ग्याप गरेका थिएँ, अनि यसपछि फेरि पढाइ नै चाहिने रहेछ निरन्तर भनेर फेरि जोडियो।
11: गाउँपालिकाले स्नातक स्नाकोत्तर तहमा पढ्दै गरेका 15 जनालाई जनही 5,000 रूपियाँ र प्रमाणपत्र दिएर सम्मान गरेको हो। घ्याङ्ले गाउँपालिकाको शिक्षा शाखा प्रमुख सुरेन्द्र स्याङदान,
14: महिलालाई शैक्षिक पहुँचमा ल्याउनुपर्छ भन्ने हिसाबले त्यही अनुसारले कार्यविधि झ्याँडेको छ। शिक्षित छोरी बुहारी कार्यविधि बनायो र उनीहरूलाई वार्षिक बर्खे सभाको बेलामा सम्मान गर्ने र उहाँहरूलाई निश्चित प्रोत्साहन रकम खातामा राखिदिने कार्यक्रम रह्यो।
11: गाउँपालिकाले छोरी बुहारी र छोराहरू बीच हुने पढ़ाई प्रतिको असमानता हटाउन उच्च शिक्षा हासिल गरेका महिलाहरूको संख्या वृद्धि गर्दै शिक्षित गाउँपालिका बनाउन आगामी वर्ष पनि घ्याङ्लेखको सहारी शिक्षित छोरी बुहारी कार्यक्रमलाई निरन्तरता दिएको छ।
15: घ्याङ्लेखको सहारी शिक्षित छोरी बुहारी कार्यक्रमलाई निरन्तरता दिए स्नातक तह र स्नातकोत्तर तह अध्ययनरत पालिका भित्रका छोरी बुहारीलाई प्रोत्साहन गरिने कार्य निरन्तरता दिइनेछ।
11: गाउँपालिकाले बीचमै पढ़ाई छाड्ने किशोरी तथा महिलाहरूलाई पढ़ाईमा निरन्तरता दिन हौसला बढ़ाउने उद्देश्यले विगत 4 वर्ष यतादेखि स्नातक स्नाकोत्तर तहसम्मको अध्ययन गरिरहेका छोरी बुहारीहरूलाई सम्मान गर्दै आएको छ। बुद्ध नेपाली, रेडियो विजय किल्ला, सिन्धुली।
4: सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: आज र भोलि देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने सम्भावना, राजमार्ग अवरूद्ध भए तत्काल खुलाइने, गाड़ीमा कालो सिसा निश्चित गर्न ट्राफिक प्रहरीको कड़ाई,
4: सरकारले नयाँ राहदानीका लागि जर्मन कम्पनीले दिएको समयसम्म पर्खनै, राहदानी छपाई अनियमितताका आरोपीलाई धरोटीमा छोड्न आदेश, नेता कार्यकर्ताका लागि नेकपाको नयाँ आचार संहिता,
1: विदेशमा दैनिक 4 नेपालीको मृत्यु, कुपोषण अझै गम्भीर जनस्वास्थ्य चुनौती, सिन्धुलीको घाङ्लेखमा छोरी बुहारी शिक्षा कार्यक्रम प्रभावकारी,
4: भेनेजुएलामा 2 शक्तिशाली भूकम्पपछि सरकारी राहत र उद्धार पुग्न सकेन, मृत्यु हुनेको संख्या 1700 पुग्यो, अमेरिका अनि इरान बीच अनौपचारिक सहमति, हर्मुज जलमार्गमा आवागमन घट्यो,
1: र विश्वकप फुटबलमा ब्राजिल अन्तिम 16मा जापान 2-1 पराजित, जर्मनी पाराग्वेसँग पराजित, भोलि बिहान पौने 3 बजे फ्रान्स र स्वीडेन भिड्ने, अन्य 2 खेल पनि हुने।
4: साझा खबरको अन्त्यमा कार्टुन, कान्तिपुर दैनिकमा अबिनले बनाउनु भएको गजब छब्बा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ कम्युनिष्ट पार्टी बीचको एकताको प्रसंग। एकता हुन्छ तर फेरि टिक्दैन, समस्या देखिराखेको छ। अब फेरि एकताको बहस चलिरहँदा त्यो दीर्घकालीन हुन्छ कि फेरि एकता हुँदा हुँदै फेरि कुनै टुटफुट हुन्छ भन्ने बारेमा नेता कार्यकर्ताले नै शंका गरिराखेका छन्। एउटा माथिपट्टि एकता वार्ता लेखिएको ब्यानर छ, त्यो ब्यानरको ठिक तल्लोपट्टिको ढोकाबाट भित्रपट्टिबाट एकजना व्यक्ति टाउको निकालेर बाहिरपट्टि 3 जना व्यक्ति हात बाँधेर छलफल चलिराख्दा केही भनिराखेका छन्। तल चाहिँ यस्तो लेखिएको छ, पक्नुहोस् न पक्नुहोस्, पार्टी अहिले मिलिनै सकेका छैन, मिल्ने कुरा मात्र भइरह्यो क्या, तपाईँहरूलाई त्यहाँ फेरि फुट्ने कुरा गर्न कति हतार भयो भने।
1: हवस् त, प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
16: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, टीकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउदको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। देशभर मनसुनी वर्षा शुरू, केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन नागरिकलाई मौसमविदको आग्रह। गर्मी बढ़ेसँगै टीकापुरमा दूधको खपत बढ़ी, उपभोक्तालाई दूधै पुगाउन मुस्किल भएको डेयरी संचालकको भनाई। टीकापुर क्षेत्रमा धान रोपाई र दही चिउरा खाएर धान दिवस मनाइयो र असार 17 गतेका लागि बोलाएको नगरसभा कानून विपरीत रहेको नगरजीको भनाई। अब खोज खबर विस्तारमा। मनसुनी वायुको प्रभावका कारण देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। हाल सुदूरपश्चिम प्रदेशसम्म मनसुनी वायुको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी वायुको प्रभावका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश स्थानमा पनि वर्षा भएको छ। गैर रातिदेखि शुरू भएको वर्षा भोलिसम्म पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो 24 घण्टामा कञ्चनपुरको हनुमान नगरमा भारी वर्षा मापन भएको छ। हनुमान नगरमा 24 घण्टामा 94.6 मिलिमिटर वर्षा मापन भएको छ। यसै गरी बैतडीको गोकुलेश्वरमा 52.4, बझाङको थलारामा 49.4 मिलिमिटर वर्षा मापन भएको छ। वर्षा हुने क्रम भोलिसम्म जारी रहने र लामो समयदेखि वर्षा नभएकाले अब वर्षा हुँदा केही स्थानमा भारी वर्षा हुने हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्क रहन मौसमविद देवी ढकालले नागरिकलाई आग्रह गर्नुभएको छ।
1: 16 र 17 गतेको दिनमा चाहिँ अलिकति बढी वर्षा गतिविधि हुने जस्तो देखिन्छ। अलि लामो समयसम्म पानी नपरेर अलि पछि मात्रै पानी परेको जस्तो देखियो। राजस्व कारणले छोटो समयको लागि अलिकति ठुलो पानी परेर भनेको भारी पानी पर्ने कुनै स्थानहरू भारी पानी पर्नेको मलाई देखिन्छ। त्यसको लागि कुरो तयारी गर्न भने हामी अनुरोध गर्छौँ। साथै जनता मौसम विज्ञान विभागले यतातिरको लागि अध्यावधिक हुने मौसम सूचनाहरू रेगुलर लिनलाई हामी अनुरोध गर्छौँ।
0: गर्मी समयमा अन्य समयभन्दा बढ़ी दूध दहीको खपत हुन्छ। यो समयमा मानिसहरू दही, मही तथा आइसक्रीम तथा दुग्धजन्य पदार्थ बढ़ी खाने भएकाले दूधको अभाव हुन्छ। टीकापुरका दूध डेयरी संचालकहरू यति बेला उपभोक्तालाई दूध पुगाउन नसकेको बताउँछन्। थप खबर सहकर्मी गीता चौधरीबाट।
2: टीकापुरका उपभोक्ता इन्द्रप्रसाद भट्टले टीकापुरका धेरै दूध डेयरी पुग्दा पनि दूध पाउन सक्नु भएन। चिसो समयमा सहजै पाउने दूध गर्मी समयमा अभाव हुन्छ। भट्ट पशुपालक कृषकलाई प्रोत्साहन गर्न सकेमा दूध अभाव नहुने बताउनुहुन्छ।
3: टीकापुरका थुप्रै डेयरीहरूमा धाइरहँदाखेरि कतै पनि दही नपाउनु भनेको यो हाम्रो एउटा कृषकहरूलाई प्रोत्साहन गर्न नसक्नु सबैभन्दा कमजोरीको विषय रहेको छ भने त्यसलाई समयमा उत्पादन भइरहेको समयमा त्यसलाई बजार व्यवस्थापन गर्न नसक्नु यहाँको बजार व्यवस्था टिमहरूको कमजोरी रहेको छ। यदि यसरी बजारमा जुन दिन आवश्यकता अनुसारले पूर्ति हुन सकेन भने त्यसले ठूलो समस्या सिर्जना गर्छ। डेयरीहरूमा धाए तर कतै पनि भेटिएन। थुप्रै डेयरीहरू अलरेडी बन्द भइसकेका छन् किनभने थुप्रै कस्टमरहरू दहीकै खोजीको लागि आइराख्नु भएको रहेछ र उहाँले खालि किन कस्टमरलाई दुःख दिने भन्ने हिसाबले उहाँले चाहिँ सटर नै बन्द गरेर बसेको चाहिँ अवस्था मैले देखेको छु।
2: दूधको आपूर्ति नहुँदा उपभोक्ताको माग अनुसार दूध दही पुगाउन नसकेको डेयरी उद्योग संचालकले बताएका छन्। यो समय दूधको खपत हुने समय हो। किसानसँग समेत दूध उत्पादन कम भएकाले उपभोक्ताको माग अनुसार पुगाउन नसकिएको अवस्था छ। दैनिक 600-700 लिटर दूध खपत हुँदा पनि उपभोक्तालाई पुगाउन नसकिएको सगरमाथा दूध डेयरी उद्योगका संचालक वेद प्रसाद सिग्देल बताउनुहुन्छ।
4: व्यापार त अब सन्तोषजनक नै छ। एक त अब अहिले हाम्रो सिजन हो व्यापारको, गर्मी सिजन, त्यो भावनाले भन्ने नै भयो। दैनिक जति हाम्रो 600-700 लिटर अहिले हाम्रो खपत दूध पुग्ने भने 1000 लिटर जति खपत हुन्छ सामानहरू। दूध अहिले पर्याप्त मात्रा पाइँदैन यो दूधको अक्सिजन भएको हुना। दूधको आपूर्ति त नेपालको समस्या नै हो कि व्यावसायिक कृषकहरू छैनन् यहाँ। जुन एउटा दुईटा भैँसी गाई पाल्ने कृषकहरू छन् तिनीहरू त अब बाह्रैमा दुध त दिँदैन। 6-7 महिना दिन्छ अनि थाक्छ, ब्याउने बेला हुन्छ, पछि असोज कार्तिकदेखि बल्ल दुधको आपूर्ति बढ्छ। आपूर्ति कम भएपछि त अवश्य नै ग्राहकलाई पुर्याउन सकिँदैन होइन। चाहिँदो मात्रामा त यो सिजनमा पुर्याउन सकिएको छैन।
2: माग बढेकाले डेयरी संचालकलाई पनि समस्या भइरहेको छ। दैनिक 400 लिटर दूधको खपत हुने भए पनि दूधको आपूर्ति नहुँदा उपभोक्तालाई दूध दही पुगाउन समस्या भएको लक्ष्मी आइसक्रिम एण्ड डेरी उद्योगका संचालक मदन नेउपाने बताउनुहुन्छ।
5: व्यापार ठिकै हुने बेला हो, माग बढ्ने बेलामा आपूर्ति घट्ने, त्यस्तो भए हुनाले अभाव जस्तै चिजहरू पुर्याउन सकिएको छैन। दूधको आपूर्ति सहज हुन सकेका छैन, खास गरिकन गर्मीयाममा मान्छेहरूले दही बेच्न खोज्छन्, दूधमा मार्जिन कम छ, त्यसैले दूधभन्दा दही बेच्दा राम्रो हुन्छ भन्ने सोचेर व्यापारीले पनि दूध नबेचेर दही बेच्ने प्रयत्न गर्छन्। दूधको साँच्चीकै अभाव भएको छ, दहीहरूमा त्यति धेरै छैन। अब हामीसँग आउने केही 300-400 किलो दूध हो, त्यसमा दही दूध गरेर त्यसैमा केही दूध बेच्छ, केही दही पनि बेच्छ।
2: केमन डेरी उद्योगका कर्मचारी काली चौधरी पनि व्यापार सन्तोषजनक भए पनि उपभोक्तालाई दूध पुगाउन नसकेको बताउनुहुन्छ।
6: व्यापार गरेको छ, खासै दूध छैन, त्यही हुनाले हुँदैन। आजभोलि सिजनमा त अलि हुन्छ, आजभोलि छैन, दूध पनि आजभोलि कम छ, दूध दही मान्छेको नआउँछन् छैन, आजभोलि त्यस्तो पुगाउन सकेको छैन।
2: उपभोक्ताको माग अनुसार दूधको आपूर्ति गर्न पशुपालक कृषकलाई पशुपालनमा आकर्षण बढाउन प्रोत्साहन गर्न आवश्यक रहेको सरोकारवालाको भनाइ छ।
0: सहकर्मी गीता चौधरी। अब बाँकी खबर। टीकापुर नगरपालिकाले असार 17 गते आह्वान गरेको 1900 नगरसभा कानून विपरीत भएको कार्यवाहक नगर प्रमुख रामबहादुर नगरजीले बताउनु भएको छ। नगरजीले सोमबार पत्रकार सम्मेलनको आयोजना गरे। असार 17 गते बुधबारका लागि आह्वान भएको 1900 नगरसभा नेपालको संविधानमा भएको व्यवस्था, स्थानीय सरकार संचालन एन 2074 भएको व्यवस्था, सुदूरपश्चिम प्रदेश गाउँसभा र नगरसभा संचालन कार्य संचालन एन 2075 र टीकापुर नगरपालिकाको नगरसभा संचालन कार्यविधि 2074 भएको व्यवस्था विपरीत भएकाले सम्पूर्ण 35 जना नगरसभाका सदस्यहरूलाई असमझदारीको बाटो छोडे तत्काल वार्ता र सहमतिको टेबलमा आउन आग्रह गर्नुभएको छ।
7: म स्पष्ट पार्न चाहन्छु कि व्यक्तिगत वा राजनीतिक इगोका कारण बजेट रोक्ने वा टीकापुरलाई अनिर्णयको बन्दी बनाउने मेरो कुनै मनसाय छैन। म आफ्नै नगरसभामा गरेर बजेट ल्याउने र आतुर छु। कार्यवाहक नगर प्रमुखको हैसियतले एउटा अभिभावक जिम्मेवारीका साथ सम्पूर्ण 35 जना नगरसभा सदस्यहरू र 8 जना वाडा अध्यक्षज्यूहरू र सम्पूर्ण दलीय नेतृत्व असमझदारीको बाटो छोडी तत्काल वार्ता र सहमतिको टेबलमा आउन हार्दिक आह्वान गर्दछु। आउनुहोस्, संवाद गरौं, कानूनको परिधिभित्र रहेर मेरो अध्यक्षतामा बैठक बसाउन सबै मतभेदहरूलाई आपसी छलफलबाट टुङ्ग्याउँ र बजेटमा तपाईँहरूको रचनात्मक सुझावहरूलाई समेटेर टीकापुरको नगरसभालाई सौहार्दपूर्ण वातावरणमा सञ्चालन गरौं र म टीकापुरको विकासको लागि हरदम लचिलो हुन तयार छु।
0: सर्वोच्च अदालतमा कार्यवाहक नगर प्रमुखको आधिकारिकताको मुद्दा चलिरहेको छ। नगरपालिकालाई अनिर्णयको बन्दी बनाउनु हुँदैन भनेर बहुमत कार्यपालिका सदस्य सहित 35 जना नगरसभाका सदस्यले नगरसभाका ज्येष्ठ सदस्य जयराम थारूको अध्यक्षतामा बैठक आह्वानका लागि प्रमुख प्रशासकीय अधिकृतलाई पत्राचार गर्दै नगरसभाको बैठक माग गरेका थिए। उक्त पत्राचारका आधारमा असार 17 गते बिहान 7 बजेका लागि बोलाएको बैठक बोलाएको छ। 17 गतेका लागि बोलाएको सभा कानून विपरीत भएकाले आफ्नै अध्यक्षतामा बैठक बसी विधिको शासन र टीकापुरको हितमा काम गर्न समेत अनुरोध गर्नुभएको छ। खोज खबरमा धान रोपाई र दही चिउरा खाएर धान दिवस मनाइयो लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
8: चण्डीमाई स्वास्थ्य क्लिनिक टीकापुरमा
9: यही असार 20 गते शनिबारका दिन
8: बहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टीकापुरमा आउँदै हुनुहुन्छ।
10: दिइने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
8: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
10: बढी बिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
8: काम काजमा मन नलाग्ने, त्यसै डिक्क मानेर बस्ने भएमा,
10: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
8: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
10: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
8: याद गर्नुहोस् है,
10: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
8: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्। स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।
10: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
11: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
10: बिरामीले पटक पटक गरी पानी पिइराख्नुपर्छ।
11: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
10: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
11: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
10: नरम मुलायम सुतीको कपडा लगाउने।
11: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखो छहारीमा मात्र गर्ने
10: र बालबालिका, वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
12: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
13: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
0: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। यस वर्षको धान दिवस धान रोपाई र दही चिउरा खाएर मनाएको छ। टिकापुर र आसपासका क्षेत्रमा पनि यो दिवस मनाएको छ। टिकापुरमा करूणा आधारभूत विद्यालय टिकापुरले लगायतले पनि धान दिवस मनाएका छन्। नेपालमा विक्रमसम्म 2061 मक्सिर 29 गते मन्त्री स्तरीय निर्णय गरी 2062 असार 15 गतेदेखि धान दिवस मनाउन थालिएको हो। थप खबर सहकर्मी रत्ना पूर्णमगरबाट।
14: टिकापुर नगरपालिका वडा नम्बर 8 आयोजनामा 23 राष्ट्रिय धान दिवसमा रोपाई कार्यक्रम भएको छ। धान दिवसको अवसरमा किसान भवना चौधरीको 10 कट्ठा जमीनमा रोपाई गरिएको छ। रोपाई कार्यमा 100 जना बढ़ीको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै वडा नम्बर 8 वडा अध्यक्ष दीर्घबहादुर ठकुल्लाले धान दिवसको अवसरमा आयोजित रोपाई कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिनुभयो। जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि भन्ने नाराका साथ मनाउन थालिएको दिवसको अवसरमा नेपालीको आधारभूत पेशा कृषि भएकाले कृषिमा आधारित भएका किसानलाई सरकारले गर्नुपर्ने दायित्व निर्वाह नगरेकाले किसानलाई मल लगायतका सुविधा उपलब्ध गराउनुपर्ने बताउनुभयो।
15: हाम्रो देशले विगत लामो समयदेखि असार 15 राष्ट्रिय धान दिवसको रूपमा मनाउँदै आएको छ। यस वर्ष जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि भन्ने नारा पनि हाम्रो देशको सरकारले अहिले बनाएको छ। अब यो परिस्थितिमा हामी नेपालको आधारभूत पेसा कृषि पेसा हो र हामी कृषि पेसामा नै अहिले हामी टिकिराखेका छौँ र नेपालमा झण्डै 60% भन्दा बढी मान्छेहरू कृषि पेसामा आबद्ध छन् जसले हाम्रो देशको जीडीपी बढाउनमा महत्वपूर्ण भूमिका खेलेको छ। यसै सन्दर्भमा जुन किसिमको कृषिमा आधारित हाम्रो किसानहरू छन्, हाम्रो देश छ, तर सरकारले गर्नुपर्ने जुन दायित्व छ, भूमिका छ, त्यो निर्वाह नगरे जस्तो हामीलाई अनुभूति भएको छ।
14: यसपटकको सरकारसँग किसानले बढ़ी अपेक्षा गरेको भए पनि किसानले खेत रोपाई गरिरहेका बेला मल नपाउनु दुःखद भएको बताउनुभयो। उहाँले कृषिलाई व्यावसायिक रूपमा बनाउँदै लैजानुपर्ने बताउनुभयो।
15: किसान खेती गर्ने बेला मल पाउँदैन र किसानले मल पाएन भने हामीले उत्पादन गर्ने जुन मात्रा हुन्छ त्यसमा घट्छ। अब यो वर्ष त झन् अहिलेसम्म असार 15 पुग्दासम्म हामीले डिएपीको एउटा बोरी पनि पाएका छैनौं भने अहिले झन् यो सरकार, नयाँ सरकार, युवाहरूको सरकार, अलि एजुकेटेड मान्छेहरूको सरकार भनेर हामीले अपेक्षा गरेका थियौं र तपाईँको फागुन 21 निर्वाचनपछि सरकार गठन भएको पनि झण्डै लगभग अब 100 दिन पुग्न थालिसक्यो। पहिलो प्रायोरिटी हाम्रो कृषि पेसा भएको हुनाले हामी कृषिमा अब किसानहरू लाग्ने बेला भइसक्दा आधा आधा खेत कसैले धेरै खेत सिद्धै पनि सकिसक्दा पनि हामीले मल प्रचुर मात्रामा पाएका छैनौँ। यो कुरा हाम्रो लागि दुःखदायी कुरा हो। त्यसैले तथापि हामीले नगरी नहुने हुनाले हाम्रो जीवन धान्नलाई, जीविकोपार्जन गर्नलाई यो कृषि पेसामा हामी लागेका छौँ र लगाइ पनि राखेका छौँ। यसमा तपाईँ हामी सबै एकैबद्धता हुँदै जाउँ र हाम्रो कृषि पेसालाई अझै सुदृढ र व्यावसायिक बनाउँदै जाउँ। परम्परागत भन्दा पनि अलि आधुनिक तरिकाले आफ्नै सृजनशीलतामा प्रयास गरौं।
14: कार्यक्रम सञ्चालन वडा सचिव मिन बहादुर थापाले गर्नुभएको थियो। त्यसै गरी जानकी गाउँपालिकाले पनि धान दिवसमा वडा नम्बर चारको बेलपुरमा रोपाई कार्यक्रम गरेको छ। उपाध्यक्ष लालमती कठरियाको अध्यक्षतामा रोपाई गरी दही चिउरा खाइएको कृषि शाखा प्रमुख लालवीर चौधरीले जानकारी दिनुभयो।
1: नेपाल सरकारले जुन धान दिवस मनाउने प्रसंग ल्याएको छ, 23 राष्ट्रिय धान दिवस रोपाई महोत्सव हामीले जानकी गाउँपालिका वडा नम्बर चारको बेलपुरमा हामीले जानकी गाउँपालिका उपाध्यक्ष लालमती कठरियाज्यूको अध्यक्षतामा त्यहाँ चाहिँ हामीले दही चिउरा खाएर धान दिवस मनाएको अवस्था छ।
14: नेपाली कांग्रेस क्षेत्र नम्बर एक कैलालीले धान दिवसको अवसरमा पार्टी कार्यालयमा अन्तर्क्रिया र जोशीपुरमा रोपाई कार्यक्रम गरेको क्षेत्रीय सचिव धनञ्जय रिमालले जानकारी दिनुभयो।
16: नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर एकले विशेष गरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा केन्द्रीय कैलाली जिल्लाका लागि केन्द्रीय प्रतिनिधि मधु आचार्यज्यूको प्रमुख आतिथ्यतामा औपचारिक रूपमा नेपाली कांग्रेसको कैलाली क्षेत्र नम्बर एकको पार्टी कार्यालयबाट हामीले चाहिँ अन्तर्क्रिया छलफल सञ्चालन गरेका थियौं भने 2 बजे नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर एक अन्तर्गत जोशीपुर गाउँपालिका वडा नम्बर 7 बौनियामा हामी त्यो धान दिवस मनाउने र धान रोप्ने मानु रोपेर मुरी फलाउने भन्ने एउटा नेपाली कांग्रेसले पहिलेदेखि गर्दै आएको कुरालाई निरन्तरता दिने उद्देश्यले हामीले कैलाली क्षेत्र नम्बर एकको बौनियामा धान दिवस मनाउने निर्णय गरेका छौं।
14: त्यसै गरी टिकापुरमा नेकपा एमाले पनि वडा नम्बर 4 अस्नेतीमा केशर सिंह ठकुरीको जमीनमा रोपाई गरी दिवस मनाएको छ। नगर कमिटिको आयोजनामा भएको कार्यक्रममा नेकपा एमालेका प्रदेश जिल्ला नगर तथा स्थानीय नेताहरूको सहभागितामा मनाइएको एमालेका नगर सचिव भानुभक्त जैशीले बताउनुभयो।
17: नेकपा एमाले नगर कमिटिको आयोजनामा धान दिवस 2083 हामीले मनायौं। धान दिवसको अवसरमा सम्पूर्ण पार्टीका जिल्ला कमिटी, प्रदेश कमिटी र उपलब्ध नगर कमिटीका साथीहरू जम्मा भएर वडा नम्बर 4 केशर सिंह ठकुरीको खेतमा चाहिँ हामीले धान दिवस मनायौं। धान रोप्ने काम भयो, बाउसे खन्ने काम भयो, त्यसपछि धान दिवस तथा दही चिउरा खाने दिवस पनि भएको हुँदा दही चिउरा पनि साथीभाइहरूको आत्मीयता बाँड्नका लागि दही चिउरा पनि खाएर 2083 राष्ट्रिय धान दिवसलाई चाहिँ सफल पार्नलाई पार्टीगत रूपमा चाहिँ हामीले मनायौं।
14: धान दिवसकै अवसरमा पतञ्जलि योग समिति टिकापुरले पनि रोपाई कार्यक्रम गरेको छ। योग समिति टिकापुरले टिकापुर एक व्यवसाय क्षेत्रमा रोपाई गरेर दिवस मनाएको हो। पतञ्जलि योग नगर समिति टिकापुरका महासचिव कृष्ण बहादुर बुढाको करिब 10 कट्ठा खेतमा धान रोपाई गरेर समितिले राष्ट्रिय धान दिवस मनाएको पतञ्जलि योग समिति टिकापुरका अध्यक्ष छपिलाल जैशीले जानकारी दिनुभयो।
0: सहकर्मी रत्नापुर मगर, अब बाँकी खबर। यस वर्ष 23 धान दिवस तथा रोपाई दिवस 2083 अवसरमा सोमबार कृषि ज्ञान केन्द्र कैलालले यहाँका स्थानीय 3 जना कृषकलाई भीमदत्त उत्कृष्ट कृषक पुरस्कार 2083 पुरस्कृत गरेको छ। लामो समयदेखि व्यावसायिक कृषि पेशामा आबद्ध घोडागुडी नगरपालिका 2 माछापालक कृषक मनोज खनाल, घोडागुडी नगरपालिका 8 तरकारी खेती गरिरहनुभएका धनबहादुर चौधरी र चुरे गाउँपालिका 1 फलफूल खेती गरिरहनुभएका रीता कुमारी देउवालाई जनै नगद 25,000 प्रमाणपत्र र दोसला उडाएर सम्मान गरिएको हो। जिल्ला समन्वय समिति कैलालीका प्रमुख टीका कुमारी चौधरीले नगदसहित प्रमाणपत्र हस्तान्तरण गर्दै पुरस्कृत किसानलाई धन्यवाद समेत दिनुभएको थियो। खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।
18: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
19: के गरौँ त, म यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
18: दाई बरु एक पटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि।
19: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
20: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 091-560-095, मोबाइल नम्बर 98-484-27-359।

0: बुका पी रही था, कभी पेंसिल रही था, कभी झोले फटाका आज था, का कना हो बाबा के उस बाटिन गटिलो ठाउँ से झोला आनल से तो लड़का सामान निहर
1: ओहो ये बुढ़ा लिख में का हुई थी जरम भर भर बराई रहत
0: का हुई कबू लड़का कभी हेरा कई था, कबू पेंसिल हेरा कई था, कबू झोले फटाका था, बढ़िया ठाउँ से झोला लाना नहीं चिक्ठो।
1: अरे कहाँ से नानम था,
0: कहाँ से लनबो, वो तो कहाँ टीकापुर में रलक रट गई झोला उडोक मसे वहाँ झिंगरान दीदी कटरा से गोर झोला आनल बाटी ना कबू लड़का कहाँ पी रही ना कबू पेंसिल रही थी ना झोला फाटल हुई थी कहीं आनल झोला दस काटस बाटिन ये बुढ़क ढंग कबू पसल छान कर झोला नहीं आना से आकर हुई
1: लिया लिया मैं अब भी ही जाइबू रख गई झोला उद्योग में रख गई झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरम्मत करा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रतगैया संपर्क मोबाइल नंबर 98484223373।
3: ए भनेदेखि सबै कुरा पाउने रहेछ लु भन त भाउ के पाउँछ त्यहाँ
4: ए त्यहाँ त्यहाँ छ नलका मोटर ढक्क राजु घरमा लाउने कलर सबै पाइन्छ
5: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
6: त्यति मात्र होइन त्यहाँ त जस्मिन प्यान्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
3: भनेदेखि सबै कुरा पाउने रहेछ
7: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
8: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
7: प्रोपराइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484463 र 98164602204
10: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ अब बाँकी खबर नेपाल शिक्षक संघ असामका अध्यक्ष नवीन राज जोशीको निधन भएको छ टिकापुर घर भई असामको साफेबोका नगरपालिका एक बस्ने मष्टमाण्डौ आधारभूत विद्यालय पायलका प्रधानाध्यापक तथा शिक्षक संघ असामका अध्यक्ष जोशीको आइतबार मृत्यु भएको हो जोशीको शव टिकापुर ल्याई सोमबार सनकट्टे स्थित कर्णाली नदीमा अन्तिम संस्कार गरिएको छ खोज खबरमा अब पालो जनआवाजको टिकापुर अस्पतालमा दैनिक 500 बढ़ी बिरामी उपचारका लागि आउने गरेका छन् आजको जनआवाजमा हामीले अस्पतालमा सेवा लिन आएका बिरामीलाई सेवा कस्तो पाउनुभयो भनी सोधेका छौं
11: मेरो नाम चन्द्र तिमिल सेना लम्की चुवा दुई पगोमा औषधि अब मैले त बिमाबाट गरेको स्वास्थ्य बिमा गरेको थिएँ औषधि अब खासै पैसा परेन भनौँ 20 रुपियाँ 30 रुपियाँ त्यस्तै परेको थियो मेरो लागि अब 90 रुपियाँ परेको थियो नानी बाबुको लागि अब एकजनाको 15 रुपियाँ परेको थियो एउटाको 35 रुपियाँ परेको थियो फ्रीमा पाइरहेको छौँ भनौँ एउटा औषधि मात्रै बाबुको लागि अब यहाँ हस्पिटल बाहिरबाट लिनुपर्ने भयो भित्र पाइएन र अरू त सबै भित्र पायौँ
12: नमस्कार मेरो नाम अर्जुन ठकुल्ला टिकापुर नगरपालिका वडा नम्बर 2 राजीपुर हो यहाँ मेरो बच्चाको भन्दाखेरि नातिको उपचार गर्न आएको थिएँ घाँटीको अलिकति समस्या थियो त्यसपछि यसमा 3-4 औषधिहरू थियो तर एउटा नभेटिएर म बाहिर लग्न जाँदैछु भने जस्तो सबै औषधिहरू चाहिँ उपलब्ध नभएको अवस्था छ अब 4 औषधिमा 3 यहाँ पाइयो एउटा चाहिँ पाइएन बाहिर किन्नु पर्ने
13: मेरो नाम उर्मिला नेपाने टिकापुर दुर्गा नगर वडा नम्बर 1 औषधि पखला भयो नानु बिरामी भयो कि झाडा पखला भएर ल्याएको छु त्यसलाई अब सरकारी एम्बुलेन्समा ठिक हुन्छ एम्बुलेन्समा ल्याऊ भनेर ल्यायौँ ल्याइसकेपछि नि बिल पनि त्यस्तै काट्यो बिल पार्नुपर्छ भनेर बिल पनि काट्यौँ होइन अनि सस्तो भित्र डाक्टर मात्रै हुनु भित्र कहाँ अरू जे पनि बाहिर किनेर ल्याउँ क्यान्डिडेटबाट जीवनजल पनि क्यान्डिडेटबाटै लिइराखेको छ बिमा छैन हजुर
14: म नाम दुखराम चौधरी भारी नगरपालिका 2 मोहनपुर दवाई तो अब छाक तो पहिले तर बिमा रहे डेन्टल के चाहिँ पैसा परल आउट तो चाहिँ नै परल दवाई सबको भित्र पहिले स्वास्थ्य बिमा रहे बाहर किन नै परल
15: मेरो नाम गणेश बहादुर राम टिकापुर नगरपालिका वडा नम्बर 2 सीतापुर हो यहाँ औषधि डाक्टर साहबहरूबाट राम्रो किसिमको व्यवहारिकता पाइयो अब अलि डाक्टर यहाँ सर्जन डाक्टर साहब हुनुहुँदो रहेछ अपरेसन गर्ने मान्छे धेरै रहेछन् एउटालाई अलि भ्याइ नभ्याइकन परेको रहेछ अब यहाँ लगभग सर्जन डाक्टर अपरेशन गर्ने तीन चारवटा तरबन्दी अनिवार्य हुनु आवश्यक देखियो। विचारा एउटाले कति ठाउँमा के गरिसक्नु, तर उहाँहरू स्टाफहरूको जति पनि व्यवहारिकता छ प्रत्येक कोठामा फाटमा गइयो राम्रै किसिमको औषधिको लागि। अब हामीले त अहिले औषधिको लागि त्यस्तो हाम्रो जो पिसाब भयो ब्लड भयो जो चेक गर्ने चाहिँ प्रयोगशाला कुरा हो त्यो रूप लिएर गयौँ। यताउता अरूको त्यहाँ सबै मान्छेहरूले पाइराखेका थिए सुझाव सल्लाह राम्रो दिइराखेर भेटियो। हामीलाई बिमा बनाउनु पर्दो रहेछ, अलि बिमा नबनाएको कारणले गर्दा अलिकति नाफा आर्थिकमा असहयोग हुँदो रहेछ।
10: अब बाँकी खबर। विशेष अदालतले पूर्व पूर्व प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति सुदृढीकरण सम्बन्धी मुद्दामा थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले हिजो पूर्व अर्थमन्त्री पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो। विशेष अदालतले यसअघि उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। आदेशमा भनिएको छ, सम्पत्ति शुद्धिकरण मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका आरोपी विष्णु प्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट अनुसन्धान परियोजनार्थ म्याद थपका लागि पेश भएकोमा हिजो दोस्रो पटक तीन दिन म्याद थप भएको छ। नेकपा एमालेका उपाध्यक्ष समेत रहनुभएका पौडेललाई यही असार आठ गते सुर्खेतबाट पक्राउ गरी काठमाण्डु लगेर अस्पताल अदालतमा उपस्थित गराएको थियो। उहाँलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको छ। यसै समाचारसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। देशभर मनसुनी वर्षा शुरू, केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन नागरिकलाई मौसमविदको आग्रह। गर्मी बढ़ेसँगै टीकापुरमा दूधको खपत बढ़्यो, उपभोक्तालाई दूध पुगाउनै नसकेको डेरी संचालकको भनाई। टीकापुर क्षेत्रमा धान रोपाई र दही चिउरा खाएर धान दिवस मनाइयो, कैलालीका तीनजना किसान सम्मानित। र असार सत्र गतेका लागि बोलाएको नगरसभा कानून विपरीत रहेको टीकापुरका कार्यवाहक नगर प्रमुख नगरजीको भनाई। अवस्था अहिलेलाई खोज खबर यति नै। प्राविधिक मित्र आकाश चौधलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउन्द बिदा हुन्छु। सामुदायिक रेडियो टीका प्रोग्राम सुन्दै गर्नुहोला। नमस्कार।
16: भ्रष्टाचार करू या मनन खुल्के विरोध करी, भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सक्कु जाने सहयोग करी। अख्तियार दुरूपयोग अनुसन्धान आयोगके कार्य महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
17: अबुई सर्प मार्नु आमा मार्नु नत्र टोक्छ यसले।
18: नात्यो छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त अनि सबै सर्प विषालु पनि हुँदैनन्।
17: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
18: ल नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ। अनि अर्को हरियौ जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ, रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरामी कमै मात्र पाइन्छ, तर यसको डसाई एकदम खतरनाक हुन्छ।
16: वर्षायाम र बाली भित्राउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढ़ी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढ़ी हुने गरेको पाइन्छ।
19: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
16: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् SNAKE bitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
20: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
21: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

श्रोतावृन्द नमस्कार। सामुदायिक रेडियो टीकापुर एफएम को प्रभाती प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल असार महिनाको 16 गते मंगलबार, तदनुसार जून 30 तारीख सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर र आसपासमा हुने

आफूलाई खुशी बनाउने अवसर हात पार्न सक्छ। आफूलाई मन पर्ने व्यक्तिसँग खुलेर कुरा गर्ने समय मिल्नेछ। मिथुन राशि हुनेहरूको लागि घरको वातावरण मिलाउन तपाईँको भूमिका महत्वपूर्ण रहनेछ। पारिवारिक सदस्यसँग बसेर केही पुराना विषयको टुङ्गो लाग्न सक्छ। कर्कट राशि हुनेहरूको लागि दैनिक दौड़धूप बढ़न सक्छ। आवश्यक फोन सन्देश वा कागजी काम पूरा गर्ने अवसर मिल्नेछ। सिंह राशि हुनेहरूको लागि कमाएको धनको सही उपयोग गर्ने सोच आउनेछ। आवश्यक वस्तुमा गरिएको खर्च उपयोगी साबित हुनेछ। कन्या राशि हुनेहरूको लागि आफ्नो सोच र व्यवहारले अरूको ध्यान खिच्न सक्नुहुनेछ। पहिले रोकिएको काम फेरि गतिमा आउनेछ। तुला राशि हुनेहरूको लागि थोरै विश्रामले पनि धेरै ऊर्जा दिन सक्छ। मनमा चलेका धेरै कुरालाई एकै पटक समाधान गर्न खोज्नु आवश्यक छैन। वृश्चिक राशि हुनेहरूको लागि पुरानो साथी वा चिनजानको व्यक्तिबाट सहयोग मिल्न सक्छ। समूहमा गरिएको कामले अपेक्षा भन्दा राम्रो परिणाम दिन सक्छ। धनुराशि हुनेहरूको लागि आफ्नो कामको शैलीले अरूलाई प्रभावित पार्न सक्नुहुनेछ। जिम्मेवारी बढ़े पनि त्यसलाई सहज रूपमा पूरा गर्ने क्षमता देखिनेछ। मकर राशि हुनेहरूको लागि फरक ठाउँ वा नयाँ विषयतर्फ आकर्षण बढ़न सक्छ। अध्ययन, धार्मिक कार्य वा अनुभवी व्यक्तिसँगको भेटघाट उपयोगी ज्ञान प्राप्त हुनेछ। कुम्भ राशि हुनेहरूको लागि लुकाएर राखेको कुनै विषय स्पष्ट हुन सक्छ। आर्थिक वा पारिवारिक निर्णयमा धेरै धैर्य अपनाउनु राम्रो हुनेछ। र अन्त्यमा मीन राशि हुनेहरूको लागि कुनै सम्बन्धलाई नयाँ ढंगले बुझ्ने अवसर मिल्नेछ। मनको कुरा स्पष्ट रूपमा राख्दा आफूसँग भएको गलफती हट्नेछ। मिलेर गरेको प्रयासले राम्रो परिणाम दिनेछ। हामीले तपाईलाई सुनायौं तपाईको आजको राशिफल। राशिफलमा जुन सुकै कुरा भने पनि तपाईले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईकै हातमा छ। राशिफल पछि सुनाउनेछौ तपाई अनि तपाईका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाई स्टुडियोको फोन नम्बर 091-561-255 फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो स्वदेश गान।

श्रोतेस्थानपछि अब सुनौ आज सामुदायिक रेडियो टीकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे आजको चर्चा, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरी गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्याह खबर, 12:20 बजे लोकगीतहरू, 1 बजे अपने एकलग, 1:40 बजे नेपाली थारू मिक्स गीतहरू, 3:30 बजे सुपरहिट थारू गीतहरू, 4:30 बजे थारू नेपाली मिक्स गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे नेपाली थारू गीतहरू, 6 बजे खोज खबर, 6:40 बजे महिला बोल्छिन, 7 बजे कर्णालीका भाका, 7:30 बजे साझा खबर, 8:10 बजे विपद व्यवस्थापन चौतारी, 8:45 बजे बीबीसी नेपाली सेवा र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त, आजलाई आजको दिन यति नै। भोलि बिहान आज झैं विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै म ईश्वर साउत पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
4: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
4: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
4: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
5: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147979, 9824625232। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824678225।
6: तपाई सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: मिर्जापुर अस्पताल में छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौनरोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: गरेको भए हैन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
2: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बीमा कभरेज। न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट। सिधै तपाईँको ई सेवा एपबाट।
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
2: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ।
2: ई सेवा सबै सधैँ सँगै।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
1: आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
2: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
1: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
2: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मा सम्पर्क गर्या।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।

0: घर त जेन्टेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 98 48 51 43 26। जमरापारी, टिकापुर, कैलाली।

मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही असार 20 गते तेस्रो शनिवार को दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ।
4: याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
3: सम्पर्क फोन नम्बर 9868800008 र 9825637072।

0: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
1: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्ष प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी सामान्य चिकित्सा नेत्र विज्ञान डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी
1: नेत्र विज्ञान ओए
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म आवेदन शुल्क ₹1,000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969900044 9857880044 र 9762833921 वेबसाइट www.mahakalishikshalaya.edu.np।

0: 11 प्रकार का विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचार का लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोड्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जन द्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: दन्तरोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
0: इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
3: चेली हेद्दी धै बालाई लोटरी पढ्यो भने क्या बैंकको विवरण दिया पैसा खातामी आइजान्छ भन्यो
4: धै बा तुमले लोटरी भर्राइ थ्या
5: क्या हो रे चेली लोटरी पढ्या त निको हो
4: कभै नभर्या लोटरी कसरी पढन्छ बा इसा मेसेज व्हाट्सएप फेसबुक भाइबर काइमीले आयाले कभै जनपतिया फोनै आया लगै आफ्नो विवरण कभै जन दिया कसैले वित्तीय संस्थाले तुम्हारो पासवर्ड पिन आदि कभैले माग्दैन यो त बैंक आफैले नै माग्दैन सतर्क रहौ ठगी बटे बचौ सिद्धार्थ बैंक पठियै जनहितमी जारी सन्देश
6: सिद्धार्थ बैंक सम्बन्ध सधैँभरिलाई।

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास, उत्तर भेडी 4 धनगढी, फोन नम्बर 091523312 र 523949।

0: कतै भुक्छे
1: कतै बाढी
2: कतै पहिरो
0: जलवायु परिवर्तनले मानव जीवनमा चोट पार्छ गहिरो
3: त्यसैले वृक्षारोपण गरौं जंगल बचाऊ भूक्षयबाट जमिन जोगाऊ
0: सामुदायिक रेडियो टीकापुर एफएम द्वारा जनहितमा जारी सन्देश
4: जिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ टीकापुर अस्पताल टीकापुर कैलाली

0: विवेक, त्यो लामो घाँसको झारतिर नजाऊ है।
1: आया मरे नि बाबा, आया
0: ए साथी हो, एकछिन फुटबल बन्द गर त। विवेकलाई के भयो? उता झारतिर नजाऊ भनेको थिए।
2: ल हेर त, सर्प भाग्यो त्यता। टोक्यो के हो विवेकलाई? अरे स्कुलको फुटबल हेर्न आएको, झन् के दुर्दशा पो आइपर्यो।
1: ल ल, मलाई त सापले टोक्यो नि, मर्ने भयो म।
3: विवेक नाति साथी, ल शान्त भएर बस, धेरै नचलिकन बस, हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौ।
0: ए पारस, ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त।
2: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ, धेरै झल्याङ झुरुङ नगराइकन। मेरो यो कापीले उसलाई हम्किदिन्छु, पिटौलामै टोकेछ, सुन्निँदैछ। टोकेको ठाउँलाई छुन चलाउनु हुन्न है।
3: खै त, म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाकहरू बिस्तारै खोलिदिन्छु, अनि घडी र औठीहरू पनि फुकालिदिन्छु। खै खै,
2: हुन्छ रोशन, म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु।
4: धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन, समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ। सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ।
5: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
6: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: लुबाट कसरी बच्ने?
1: बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नु पर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
0: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
1: बिरामीले पटक पटक गरी पानी पिइराख्नु पर्छ।
0: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
1: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शरबतको सेवन गर्नुपर्छ।
0: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
1: नरम मुलायम सुतीको कपडा लगाउने।
0: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
1: र बालबालिका, वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
2: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854889213, इमेल ocmctikapur@gmail.com।
4: आई बुढल्ला सुन्ठो कि नै वानन्दी भोज आगिली न अब समय एक ठो घर गहना नै हो बनैना उनेना पट्टा नि पैना त
5: अरे गहना बनैना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
4: तुहार बाटा रामपुरान दिदी कहिनी सामुएल ज्वेलर्स मसे गहना बनाकर आन्छे कि कत्रा सुघर बनाकर लबाटी
5: ए ले ले ठीक है बा चल हाली भात वट खाई आओ जाय कहूँ सामुएल ज्वेलर्स में घर गहना बनाई। सामुएल ज्वेलर्स बलभद्र चौक टीकापुर प्रोप्राइटर बिहारी सिंह सुनार
4: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए ओ ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 9864141208 और 9846349261।

0: रामे दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
3: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
4: यही असार 20 गते तेस्रो शनिबारको दिन
5: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन लगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
5: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
4: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
6: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868800008 र 9825377272।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस,
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: सामाजिक सञ्जालमी निकेरी जाँची बुझी भएर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलोहरू, कसैले लिङ्क खोल्लाए अगाडि त्यो क्याको लागि हो, कहिले पठाएको हो रे, कहाँ जान्छ निकेरी बुझी भएर खुल्याएको वेबसाइटको URL चेक गरौ।
8: अप्रिय घटना हुन नदिनलाई समय समयमी आफ्नो पासवर्ड बदलौ। आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर हरौ।
9: सतर्क रहौ, ठगी बटिए बचौ।
8: सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश।
10: सिद्धार्थ बैंक, सम्बन्ध सधैँभरिलाई।

0: ए सन्टेकी आमा, पर कान्छा खालाको बिहाको न्युता आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगइकन पनि भएन, जाउँ भने भयाको मंगल सूत्र पन भाँची गयो।
0: यतिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याक्ट्री बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, छोटो त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: ए बा आइकै क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
4: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि धुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कस्ता राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
3: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
4: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हर्या।
5: जिजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848558।
4: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली। Thank you.

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854889213, इमेल ocmcticapur@gmail.com।
4: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
5: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
6: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
4: डेलिभरीका लागि
6: ड्रिंकिङ वाटर एक्वा शीतल
4: टिकापुर कैलाली
7: सम्पर्क मोबाइल नम्बर 9807106772।
8: स्वास्थ्यका लागि पानी

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै धुकधुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
1: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
2: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
2: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ।
2: ई सेवा सबै सधैँ सँगै।

0: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
1: यही असार 20 गते शनिबारका दिन
0: महलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे MBBS MD बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
2: DNA सेवाहरू बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
0: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखिरहेमा,
2: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
0: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
2: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
0: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
2: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
0: याद गर्नुहोस् है,
2: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
0: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्। स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।
3: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
4: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहरला छ।
3: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले,
4: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
3: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
4: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
5: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM, टिकापुर FM 101 मेगाहर्ज।

0: हर राजा जी के दिलवा टूट जाई, तोहर राजा जी के दिलवा टूट जाई। बल्ल घर को पर्खाल लिपपोत कर सकिन लाग्यो।
1: मुस्कान छोरी, ए मुस्कान छोरी, घर को पर्खाल लिपपोत कर सकिन भने खेत में काम करने खेतला खाजा लग दिन पर्ने थियो।
0: सकिन लाग्यो आमा लिपपोत कर।
1: ए ल ल, म खाजा तयार गरेर राखिदिन्छु, लगिदिनु है त।
0: हुन्छ आमा। ओहो हेर, यहाँ पर्खालमा त दुलो पो रहेछ, माटो चाहिँ पुरिदिनु पर्यो कि क्या हो?
2: हो,
0: पुरिदिनु पर्यो।
3: ओया आमा, लौ न मलाई सर्पले पो टोक्यो।
1: लौ न, खै खै कहाँ टोक्यो छोरी?
3: यहाँ दाहिने हातमा टोक्यो आमा।
1: लौ न, को हुनुहुन्छ? मेरो छोरी मुस्कानलाई सर्पले टोक्यो। लौ न लौ,
4: के भयो काकी?
1: हेर न राकेश, मुस्कानलाई सर्पले टोक्यो भने
4: नातिनु काकी। अनि मुस्कान नातिकन शान्त भएर बस है बरु काकी, मुस्कानलाई सिधा सुताउनु त नहल्लाइकन।
1: हुन्छ बाबु, मुस्कान सिधा भएर सुत त।
4: अनि काकी, मुस्कानले लगाएको लुगा गरगहना खुलो पारिदिनु त नकसिने गरी, अनि हातको चुरा पनि खोलिदिनु त उसको टोकेको हात धेरै नचलाइकन।
1: हुन्छ बाबु। अनि सर्पले टोकेको भागमा परपर काटेर सुईले तानेर वा मुखले चुसेर भिष पनि निकाल्ने हो कि?
4: हुनुहुन्न काकी, सर्पले टोकेको घाउ वरपर काट्ने पोल्ने चुस्ने काम गर्नुहुन्न, अनि केही खुवाउनु पनि हुँदैन, पानी पनि, बुझ्नुभयो?
1: त्यसो भए झारमाउरा लिएर आएर झारमाउरालाई निचारेर त्यसको रस सर्पले टोकेको ठाउँमा लगाइदिउँ त बाबु?
4: त्यो पनि हुन्न काकी, घरेलु उपचार जस्तै कि झारमौरो, जंगली झारपात र जडीबुटी पनि प्रयोग गर्नुहुन्न, बुझ्नुभयो?
1: बुझे बाबु।
4: बरु काकी, रामेशलाई मोटरसाइकल लिएर आउनु भन्नु त, छिटो भन्दा छिटो साधन खोजेर एन्टी भेनम भएको स्वास्थ्य उपचार केन्द्रमा लग्न सक्यो भने मुस्कानलाई छिटो निको पार्न सकिन्छ। गइहाल्नुहोस् त तपाईँ, बरु त्यतिन्जेलसम्म हाम्रो गाउँबाट कुन एन्टी भेनम केन्द्र नजिक पर्छ भनेर snakebitenepal.org को वेबसाइटमा खोज्दै गर्छु।
1: हुन्छ हुन्छ बाबु।
4: डाटा अन गरेर हेर्नु पर्यो। ल, snakebitenepal.org ल वेबसाइट पनि खुल्यो। हाम्रो गाउँबाट चाहिँ मिर्चैयाको स्वास्थ्य संस्थामा पो सर्पदंशको उपचार गरिदो रहेछ। हो, त्यही लाउनु पर्यो मुस्कानले।
1: राकेश बाबु, राकेश बाबु, मोटरसाइकल लिएर रमेश आइसके।
4: ल ल ल काकी, मुस्कानलाई नहल्लाइकन मोटरसाइकलको सिटको बीचमा राख्नु त, चाँडो भन्दा चाँडो सर्पदंश उपचार केन्द्रमा पुर्याउन सक्यो भने मुस्कानलाई बचाउन सकिन्छ।
1: ए हस् हस् बाबु।
5: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ, वा कुनै सवारी साधन उपलब्ध नभएको अवस्थामा वेबसाइटबाट स्वास्थ्य कर्मीको फोन नम्बर पत्ता लगाई फोनबाट सुझाव लियौ।
6: त्यसै गरी मरिसकेको सर्पदेखि पनि सावधान रहनु पर्दछ। मरेको सर्पलाई हत्तपत्त छुने र चलाउने गर्नु हुँदैन। कहिलेकाहीँ मरेको भनी छानिएको सर्पले पनि टोक्न सक्छ। सम्भव भएसम्म टोक्ने सर्पको फोटो खिचेर डाक्टर अथवा स्वास्थ्य कर्मीलाई देखाउन सके उनले सर्प विषालु भए नभएको पहिचान गरी सही उपचार गर्नमा सहयोग पुग्दछ।
5: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज www.snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री र सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिंह आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
1: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
2: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
1: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी CMLT कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
2: भर्ना हुने विषयहरू
1: मेडिकल ल्याब टेक्नोलोजी CMLT,
2: नेत्र विज्ञान OA।
1: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
2: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969900044, 98587080044 र 97642-33921। वेबसाइट www.mahakalishikshalaya.edu.np।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
5: बैङ्कले कभैलाई कसै अवस्था मिलै तमरो एटीएम, मोबाइल र इन्टरनेट बैङ्किङको गोप्य विवरण माग्दैन। यदि कसैले कसै माध्यम बठियाइलै तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या, उहिले तमलाई ठग्दो खोज्जाछ। सँगै बैङ्कको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित हरौँ। उनीहरू विवरण मागिबर बैङ्कमी सोधौँ, सतर्क रहौँ, ठगी बठिए बचौँ।
6: सिद्धार्थ बैङ्क बठियाई, जनहितमी जारी सन्देश।
7: सिद्धार्थ बैङ्क, सम्बन्ध सदैव भरिलाई।

0: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
1: के गरौँ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
0: दाइ बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
1: तैले भन्छस् भने लौ जाम न त त्यो सत्कार मेडिकलमा एकपटक।
2: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0191-560-095, मोबाइल नम्बर 98-484-27-359।
3: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर रहने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू BE कम्प्युटर, BCA, BBA, BE सिभिलका साथै MBA कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइसक्न हुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास, उत्तर भेडी 4 धनगढी, फोन नम्बर 0915233312 र 5239949।
2: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरोसाइकोट्रिक डाक्टर आइनोडिन बागवान
3: यही असार 20 गते तेस्रो शनिबारको दिन
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
4: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
3: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
5: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868080008 र 9825373772।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।

सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट रत्नापुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्र र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। मध्याह खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। देशभर मनसूनी वर्षा शुरू, केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन नागरिकलाई मौसमविदको आग्रह। नेदरल्याण्डलाई पेनाल्टी सुटमा हराउँदै मोरक्को अन्तिम सोह्रमा। र असार 17 गतेका लागि बोलाएको नगरसभा कानून विपरीत रहेको नगार्जीको भनाई। अब मध्याह्न खबर विस्तारमा। मनसूनी वायुको प्रभावका कारण देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। हाल सुदूरपश्चिम प्रदेशसम्म मनसूनी वायुको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसूनी वायुको प्रभावका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश स्थानमा पनि वर्षा भएको छ। गए रातीदेखि शुरू भएको वर्षा भोलिसम्म पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो 24 घण्टामा कञ्चनपुरको हनुमान नगरमा भारी वर्षा मापन भएको छ। हनुमान नगरमा 24 घण्टा 94.6 मिलिमिटर वर्षा मापन भएको छ। यसै गरी बैतडीको गोकुलेश्वरमा 52.4, बझाङको थलारामा 49.4 मिलिमिटर वर्षा मापन भएको छ। वर्षा हुने क्रम भोलिसम्म जारी हुने र लामो समयदेखि वर्षा नभएकाले अब वर्षा हुँदा केही स्थानमा भारी वर्षा हुने हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्क रहन मौसमविद डेभिड थकालले नागरिकलाई आग्रह गर्नुभएको छ। सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले आफ्नो निर्वाचन क्षेत्रमा सामाजिक विकासका मन्त्रालयबाट 118 योजनामा बजेट छुट्याएको पाइएको छ। वार्षिक विकास कार्यक्रममा पुष्टिका अनुसार मुख्यमन्त्री शाहले सामाजिक विकास मन्त्रालयबाट कार्यान्वयन हुने विद्यालय भवन र खेलकुद पूर्वाधार निर्माणका योजनामा 47,39,04,000 बजेट हालेको पाइएको छ। उनको निर्वाचन क्षेत्रमा भने लम्किचुवा

0: लम्कीचुवा तीन बलचौरमा चर्चको सभा हल निर्माण गर्न 38 लाख बजेट छुट्याएका मुख्यमन्त्री शाहले लम्कीचुवा एकमा रहेको शिवशक्ति श्री विद्यापीठ गुरूकुल विद्याश्रमका लागि 24,000 बजेट विनियोजन गरेका छन्। आफ्नो निर्वाचन क्षेत्रमा भने लगभग सबै विद्यालयमा भौतिक संरचना निर्माण गर्न, खेल मैदान तयार गर्न तथा लम्कीचुवा अस्पताल र क्याम्पसको भवन निर्माणका लागि मुख्यमन्त्री शाहले बजेट विनियोजन गरेका छन्। आफ्नो निर्वाचन क्षेत्रमा भौतिक पूर्वाधार विकास मन्त्रालयबाट 100 भन्दा बढ़ी सड़क तथा पुल निर्माणका योजनामा बजेट हालेका मुख्यमन्त्रीले विद्यालय र खेल मैदानका 118 योजनामा बजेट विनियोजन गर्न सफल भएको पाइएको छ। मुख्यमन्त्री शाहले सामाजिक विकास कार्यालय कैलालीले कार्यान्वयन गर्ने गरी बजेट विनियोजन गरेका छन्। यस्तै सामाजिक विकास मन्त्रालयको क्षेत्राधिकारमा पर्ने 27 योजना मुख्यमन्त्री शाहले कानून मन्त्रालयबाट छिराएको पाइएको छ। आर्थिक वर्ष 2083-84 वार्षिक विकास कार्यक्रममा समावेश भएका केही योजनाको नाम र रकम दुई पटकसम्म समावेश गरेको पाइएको छ। मध्याह्न खबरमा अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध,
2: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बालबालिकाको हकको व्यवस्था भएको र बालबालिका ऐन 2075, बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरे गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र सोच बदर हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ। साथै बालबालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर ग्यारेज, होटल, कारखाना, गिट्टी बालुवा, घरेलु कामदार, गाडीमा सहचालक आदिमा नलगाउन, 18 वर्ष मुनिका बालबालिकालाई कुनै पनि निकृष्ट श्रममा नलगाउन, धूम्रपान मद्यपान सोचीजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बालबालिकालाई प्रयोग नगर्न हुन र अनिवार्य विद्यालय भर्ना गराई नियमित पठन पाठन कार्यमा संलग्न गर्न हुन हार्दिक अनुरोध छ। कानून विरूद्धका कार्यहरू भए वा गरे गराएमा कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
1: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका समिति।
3: के तपाईलाई थाहा छ,
4: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
3: हो र?
4: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
3: अनि
4: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
3: के छ त विकल्प?
4: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
3: विस्तारै गर्दा हुँदैन?
4: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
0: अब बाँकी खबर। टिकापुर नगरपालिकाले असार 17 गते आह्वान गरेको 1900 नगरसभा कानून विपरीत भएको कार्यवाहक नगर प्रमुख रामबहादुर नगार्जीले बताउनु भएको छ। नगार्जीले सोमबार पत्रकार सम्मेलन गरी असार 17 गते बुधबारका लागि आह्वान भएको 1900 नगरसभा नेपालको संविधानमा भएको व्यवस्था, स्थानीय सरकार सञ्चालन ऐन 2074 भएको व्यवस्था, सुदूरपश्चिम प्रदेश गाउँसभा र नगरसभा कार्य सञ्चालन ऐन 2075 र टिकापुर नगरपालिकाको नगरसभा सञ्चालन कार्यविधि 2074 भएको व्यवस्था विपरीत भएकाले सम्पूर्ण 35 नगरसभाका सदस्यलाई असमझदारीको बाटो छोड़ी तत्काल वार्ता र सहमतिको टेबलमा आउन आह्वान गर्नु भएको छ। सर्वोच्च अदालतमा कार्यवाहक नगर प्रमुखको आधिकारिकताको मुद्दा चलिरहेको छ। नगरपालिकालाई अनिर्णयको बन्दी बनाइनु हुँदैन भनेर बहुमत कार्यपालिका सदस्य सहित 35 नगरसभाका सदस्यले नगरसभाका ज्येष्ठ सदस्य जयराम थारूको अध्यक्षतामा बैठक आह्वानका लागि प्रमुख प्रशासकीय अधिकृतलाई पत्राचार गर्दै नगरसभाको बैठक माग गरेका थिए। उक्त पत्राचारका आधारमा असार 17 गते बिहान 7:30 बजेका लागि नगरसभा बोलाइएको छ। 17 गतेका लागि बोलाइएको सभा कानून विपरीत भएकाले आफ्नै अध्यक्षतामा बैठक बसी विधिको शासन र टिकापुरको हितमा काम गर्न अनुरोध गर्नुभएको छ। यस वर्ष 23 औं

0: राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव 2083 को अवसरमा सोमबार कृषि ज्ञान केन्द्र कैलालीले यहाँका स्थानीय तीनजना कृषकलाई भीमदत्त उत्कृष्ट कृषक पुरस्कार 2083बाट पुरस्कृत गरेको छ। लामो समयदेखि व्यावसायिक कृषि पेशामा आबद्ध घोडागुडी नगरपालिका दुईका माछा पालक कृषक मनोज खनाल, घोडागुडी नगरपालिका आठका तरकारी खेती गरिरहनुभएका धनबहादुर चौधरी र सूर्य गाउँपालिका एकका फलफूल खेती गरिरहनुभएका रीता कुमारी देउवालाई जनही नगद रू 25,000 प्रमाणपत्र र दौसल्ला ओढ़ाएर सम्मान गरिएको जिल्ला समन्वय समिति कैलालीका प्रमुख टीका कुमारी चौधरीले नगद सहित प्रमाणपत्र हस्तान्तरण गर्नुहुँदै पुरस्कृत किसानलाई बधाई दिनुभयो। मध्याह खबरमा धनगढ़ीबाट काठमाण्डुतर्फ जाँदै गरेको बस दुर्घटना, 22 जना घाइते लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम। चुरे जोगाऊ, पानीका मुहान बचाऊ, वन विनाश र अवैध उत्खनन रोकौ, हरियाली बढ़ाऊ, चुरेको संरक्षण हाम्रो दायित्व हो, समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लंकी कैलालीद्वारा जनहितमा जारी सन्देश।
1: लुबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नु पर्छ, वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
2: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
1: बिरामीले पटक पटक गरी पानी पिइराख्नु पर्छ।
2: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
1: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
2: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
1: नरम मुलायम सुतीको कपडा लगाउने।
2: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने।
1: र बालबालिका, वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
3: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: अब पुनः बाँकी खबर। कपिलवस्तुको महाराजगंज नगरपालिका दुई गैरवा स्थित हुलाकी सड़क खण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा 22 जना घाइते भएका छन्। धनगढ़ीबाट काठमाण्डुतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश 01001-3721 नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो। शिवपुरी लग्जरी कोच प्रणालीद्वारा संचालित उक्त बस आफै अनियन्त्रित भई डिभाइडरमा ठोकिएपछि सड़कमै पल्टिएको हो। दुर्घटनामा बस चालक कैलालीको धनगढ़ी उपमहानगरपालिका 13 गेटा बस्ने 42 वर्षीय हरिसिंह मोहरा, बस चालक बैतडीको सिंहास गाउँपालिका 6 खालाकाँडा बस्ने 25 वर्षीय चक्रबहादुर रोकाए, डोटीको दिपाली सिलगढ़ी नगरपालिका 5 दत्तडैया बस्ने 30 वर्षीय भरत मल्ल, कैलालीको गोदावरी नगरपालिका 1 बस्ने 28 वर्षीय विमल भट्ट, गोदावरी नगरपालिका 2 बस्ने 25 वर्षीय सीतादेवी बादी, डडेलधुराका 29 वर्षीय नरेन्द्र ताम्राकार, उनकी श्रीमती 25 वर्षीय आलिया

0: सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
0: चुरे जोगाउ, पानीका मुहान बचाउ, वन विनाश र अवैध उत्खनन रोकौं, हरियाली बढाउ, चुरेको संरक्षण हाम्रो दायित्व हो, समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लंकी कैलालीद्वारा जनहितमा जारी सन्देश।
5: टीकापुर नगरपालिका एक नम्बर वाडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। टीकापुर नगरपालिका एक नम्बर वाडा कार्यालयको आर्थिक वर्ष 2082-83 भएको सेवा प्रवाह सम्पन्न आयोजना कार्यक्रमको बारेमा सार्वजनिक सुनवाई हुने भएकाले टोल विकास संस्थाका प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, वर्गहर सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू लगायत सरकारवाला सबैलाई वाडाको काम र सेवा प्रवाहका बारेमा प्रश्न, सुझाव, गुनासा र सल्लाह सहित सहभागिताका लागि अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 21 गते, समय बिहान 8 बजे, स्थान एक नम्बर वाडा कार्यालय, नगर विकास समितिको भवन सिटी हल नजिक, टीकापुर नगरपालिका एक नम्बर वाडा कार्यालय।
6: रिमाल मेडिकल हल टीकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
7: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन नरियाल एमबीबीएस न्याम्स
8: यही असार 20 गते शनिबारका दिन
7: रिमाल मेडिकल हल टीकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
6: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाई दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागू पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
7: सम्पर्क रिमाल मेडिकल हल टीकापुर एक कैलाली,
8: डाक्टर आउने दिन असार 20 गते शनिबार।
7: सम्पर्क नम्बर 0915702067, मोबाइल नम्बर 9825697375 र 9806471598।
9: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: बिजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार र बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: पंछी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पंछीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पंछी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौं। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पंक्षीसँग घरेलु पंक्षी तथा पंक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पंक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पंक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पंक्षीको मासु बिक्री र सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिजाङ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
2: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध।
3: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बाल बालिकाको हकको व्यवस्था भएको र बाल बालिका ऐन 2075, बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरे गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वत बदर हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ। साथै बालबालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर ग्यारेज, होटल, कारखाना, गिट्टी बालुवा, घरेलु कामदार, गाडीमा सहचालक आदिमा नलगाउन, 18 वर्ष मुनिका बालबालिकालाई कुनै पनि निकृष्ट श्रममा नलगाउन, धुम्रपान मद्यपान सोतेजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बालबालिकालाई प्रयोग नगर्न हुन र अनिवार्य विद्यालय भर्ना गराई नियमित पठन पाठन कार्यमा संलग्न गर्न हुन हार्दिक अनुरोध छ। कानून विरुद्धका कार्यहरू भए वा गरे गराएमा कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
2: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका समिति।

0: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
1: यही असार 20 गते शनिबारका दिन
0: बहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागु औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे MBBS MD बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
2: DNA सेवाहरू बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काट्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
0: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखिरहेमा,
2: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
0: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
2: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
0: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा,
2: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
0: याद गर्नुहोस् है,
2: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
0: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्। स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।
3: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
4: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू BE कम्प्युटर, BCA, BBA, BE सिभिल का साथै MBA कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइसक्न हुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
3: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास, उत्तर भेडी 4 धनगढी, फोन नम्बर 091-523-12 र 523-949।
5: कानून कलिक भ्रष्टाचार रोक नै सकी, जबसम्म हाम्रो सक्कु भ्रष्टाचार विरोधी नै हुइबी, भ्रष्टाचार करुया मनै न खुलके विरोध करी। भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग, सक्कु जाने सहयोग करी।
6: अख्तियार दुरूपयोग अनुसन्धान आयोगकी कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी
4: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
5: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
6: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
5: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
6: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
7: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
5: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
8: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
9: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
6: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 9848558।

0: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
1: यही असार 20 गते शनिबारका दिन
0: बहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे MBBS MD बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
2: दिने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
0: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखिरहेमा,
2: बढी बिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
0: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
2: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
0: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
2: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
0: याद गर्नुहोस् है,
2: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
0: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्। स्थान: चण्डीमाई स्वास्थ्य क्लिनिक। सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।
3: टिकापुर नगरपालिका एक नम्बर वाडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। टिकापुर नगरपालिका एक नम्बर वाडा कार्यालयको आर्थिक वर्ष 2082-83 भएको सेवा प्रवाह सम्पन्न आयोजना कार्यक्रमको बारेमा सार्वजनिक सुनवाई हुने भएकाले टोल विकास संस्थाका प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, वर्गहर, सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू लगायत सरकारवाला सबैलाई वाडाको काम र सेवा प्रवाहका बारेमा प्रश्न, सुझाव, गुनासा र सल्लाह सहित सहभागिताका लागि अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 21 गते, समय बिहान 8 बजे, स्थान एक नम्बर वाडा कार्यालय, नगर विकास समितिको भवन सिटी हल नजिक, टिकापुर नगरपालिका एक नम्बर वाडा कार्यालय।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइन का विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चूरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147 99 24 60 25 32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9924 67 28 25।
3: सामाजिक सञ्जालमी निकेरी जाँची बुझी भएर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलो गरौ। कसैले लिंक खोल्लाए अगाडि त्यो क्याको लागि हो, कहिले पठाएको हो र कहाँ जान्छ निकेरी बुझी भएर खुल्याएको वेबसाइटको URL चेक गरौ।
4: अप्रिय घटना हुन नदिनलाई समय समयमी आफ्नो पासवर्ड बदलौ। आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौ।
5: सतर्क रहौ, ठगीबाट बचौ।
4: सिद्धार्थ बैंक पठाइ, जनहितमी जारी सन्देश।
6: सिद्धार्थ बैंक, सम्बन्ध सधैँभरिलाई।

0: गरेको भए होइन गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध।
3: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बाल बालिकाको हकको व्यवस्था भएको र बाल बालिका ऐन 2075, बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरे गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वत बदर हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ। साथै बालबालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर ग्यारेज, होटल, कारखाना, गिट्टी बालुवा, घरेलु कामदार, गाडीमा सहचालक आदिमा नलगाउन, 18 वर्ष मुनिका बालबालिकालाई कुनै पनि निकृष्ट श्रममा नलगाउन, धुम्रपान, मद्यपान, सोतेजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बालबालिकालाई प्रयोग नगर्न हुन र अनिवार्य विद्यालय भर्ना गराई नियमित पठन पाठन कार्यमा संलग्न गर्न हुन हार्दिक अनुरोध छ। कानून विरुद्धका कार्यहरू भए वा गरे गराएमा कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
2: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका समिति।

टीकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। टीकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालयको आर्थिक वर्ष 2082-83 भएको सेवा प्रवाह सम्पन्न आयोजना कार्यक्रमको बारेमा सार्वजनिक सुनवाई हुने भएकाले टोल विकास संस्थाका प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, वर्गहर, सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू लगायत सरकारवाला सबैलाई वाड़ाको काम र सेवा प्रवाहका बारेमा प्रश्न, सुझाव, गुनासो र सल्लाह सहित सहभागिताका लागि अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 21 गते, समय बिहान 8 बजे, स्थान एक नम्बर वाड़ा कार्यालय, नगर विकास समितिको भवन सिटी हल नजिक, टीकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालय।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन

0: क्याथ अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmctikapur@gmail.com।
1: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
2: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585088।

0: पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिटिङ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई
1: टिकापुर नगरपालिका 1 नम्बर वाडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। टिकापुर नगरपालिका 1 नम्बर वाडा कार्यालयको आर्थिक वर्ष 2082-83 भएको सेवा प्रवाह सम्पन्न आयोजना कार्यक्रमको बारेमा सार्वजनिक सुनवाई हुने भएकाले टोल विकास संस्थाका प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, बर्घर सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू लगायत सरकारवाला सबैलाई को काम र सेवा प्रवाहका बारेमा प्रश्न, सुझाव, गुनासा र सल्लाह सहित सहभागिताका लागि अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 21 गते, समय बिहान 8 बजे, स्थान 1 नम्बर वाडा कार्यालय, नगर विकास समितिको भवन सिटी हल नजिक, टिकापुर नगरपालिका 1 नम्बर वाडा कार्यालय।

0: चेली हेरिदै बालाई लोटरी पढ्यो भने के ब्याङ्कको विवरण दिया पैसा खातामी आइजान्छ भन्यो
1: धैरै बा तुमले लोटरी भर्राइ थियो अब
2: आछिन क्या हो रे चेली लोटरी पढ्या त निको हो
1: कभै नभर्या लोटरी कसरी पढन्छ बा इसा मेसेज व्हाट्सएप फेसबुक भाइबर काइमीले आयाले कबै जनपतिया फोनै आया लगै आफ्नो विवरण कबै जन दिया कसैले वित्तीय संस्थाले तुम्हारो पासवर्ड पिन आदि कबैले माग्दैन यो त बैंक आफैले नै माग्दैन सतर्क रहौ ठगी बटे बचौ सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई
4: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी
5: आमा मलाई सिक्री बनाइदिनुस् न लाउन कस्तो रहर लाछ
4: पैसा पनि त हुनु पर्यो नि छोरी फेरि पढ्ने लेख्ने मान्छेले
5: मेरो खुतुर्के छ नि आमा मैले कति धेरै पैसा जम्मा गरेकी छु फेरि सुन त पछि पनि काम लाउन सकियो नि
4: कुरा राम्रै हो छोरी तर कसकोमा जाने हो त
5: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ अस्ति नै हेरिसके मैले त
6: न्यू असम जाल्पा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू माइली तिलहरी हार झुम्का छड्के तिलहरी बाला चुरा चन्द्रमा जन्तर चन्द्रहार इन्डियन मंगलसूत्र औठी सिक्री बिनारसनका गरगहनाहरू पाइन्छन् साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन् अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ प्रोप्राइटर ध्रुव सुनार फोन नम्बर 9868147199 9824625232 अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार गोपाल सुनार फोन नम्बर 9824628225

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैराली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
2: लैंगिक हिंसा कुनै परिवारको निजी विषय होइन, यो मानव अधिकारसँग जोडिएको विषय हो। यसका लागि नेपालमा थुप्रै कानूनहरू बनेका छन्।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 पीड़कलाई 3,000 देखि 25,000 जरिवाना र 6 महिनासम्म कैद वा दुवै सजाय हुने प्रावधान छ।
2: सामाजिक सञ्जालबाट हिंसा गरेको पाइएमा विद्युतीय कारोबार ऐन 2063 अनुसार पीड़कलाई 3,00,000 जरिवाना र 5 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
3: मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 पनि पीड़कलाई 2,00,000 जरिवाना वा 20 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
2: घरेलु हिंसा कसुर र सजाय नियमावली 2067 अझ पीड़कलाई घर बाहिर राखेर पीड़ितलाई संरचनात्मक आदेश दिन सक्ने प्रावधान समेत उल्लेख गरिएको छ।
3: त्यसैले हिंसा रोकौं, सम्मान, समानता र न्यायुक्त समाज निर्माण गरौं। सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढ़ी, कैलाली।

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू BE कम्प्युटर, BCA, BBA, BE सिभिलका साथै MBA कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइसक्न हुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nast.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास्ट, उत्तर भेडी 4 धनगढी, फोन नम्बर 091-523-312 र 523-949।
2: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
3: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
4: ए एभ्रीलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भनेदेखि सबै कुरा पाउने रहेछ।
6: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
9: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484-648-673 र 98144-602-004।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
3: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी?
4: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
3: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
4: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
3: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
4: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
5: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी
4: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
5: यही असार 20 गते शनिबारका दिन
4: बहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागु औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
6: डीएनए सेवाहरू बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा
4: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको
6: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा
4: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा
6: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा
4: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा
6: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा
4: याद गर्नुहोस् है,
6: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै को मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
4: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्। स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 0915608656 र 9858029700।

0: Cup 600 you and me. Come on.
1: Sorry, boss. Sorry. Yeah.
2: टिकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। टिकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालयको आर्थिक वर्ष 2082-83 भएको सेवा प्रवाह सम्पन्न आयोजना कार्यक्रमको बारेमा सार्वजनिक सुनवाई हुने भएकाले टोल विकास संस्थाका प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, वर्गहर, सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू लगायत सरकारवाला सबैलाई वाड़ाको काम र सेवा प्रवाहका बारेमा प्रश्न, सुझाव, गुनासा र सल्लाह सहित सहभागिताका लागि अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 21 गते, समय बिहान 8 बजे, स्थान एक नम्बर वाड़ा कार्यालय, नगर विकास समितिको भवन सिटी हल नजिक, टिकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालय।
3: पंछी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पंछीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पंछीपालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पंक्षीसँग घरेलु पंक्षी तथा पंक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पंक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पंक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पंक्षीको मासु बिक्री सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिजै आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।

0: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
1: भीमदट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी सामान्य चिकित्सा नेत्र विज्ञान डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू:
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
1: नेत्र विज्ञान ओए।
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969900044, 98587-80044 र 97642-33921। वेबसाइट www.mahakalishikshalaya.edu.np।
2: टिकापुर नगरपालिका 1 नम्बर वाडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। टिकापुर नगरपालिका 1 नम्बर वाडा कार्यालयको आर्थिक वर्ष 2082-83 भएको सेवा प्रवाह सम्पन्न आयोजना कार्यक्रमको बारेमा सार्वजनिक सुनवाई हुने भएकाले टोल विकास संस्थाका प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, बर्घर सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू लगायत सरकारवाला सबैलाई वाडाको काम र सेवा प्रवाहका बारेमा प्रश्न, सुझाव, गुनासो र सल्लाह सहित सहभागिताका लागि अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 21 गते। समय बिहान 8 बजे। स्थान 1 नम्बर वाडा कार्यालय नगर विकास समितिको भवन सिटी हल नजिक टिकापुर नगरपालिका 1 नम्बर वाडा कार्यालय।

0: हिमाल मेडिकल हल टीकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन नरियाल एमबीबीएस न्याम्स
2: यही असार 20 गते शनिबारका दिन
1: हिमाल मेडिकल हल टीकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जिउ दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाई, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागु पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
1: सम्पर्क रिमाल मेडिकल हल टिकापुर एक कैलाली
2: डाक्टर आउने दिन असार 20 गते शनिबार।
1: सम्पर्क नम्बर 091-5260-267 मोबाइल नम्बर 98-25-69-70-13-75 र 98-046-71-598।
3: चुरे जोगाऊ पानीका मुहान बचाऊ वन विनाश र अवैध उत्खनन रोकौ हरियाली बढाऊ चुरेको संरक्षण हाम्रो दायित्व हो समृद्ध र सुरक्षित भविष्यको आधार हो राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
5: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोड्नीको दूरबीनबाट शल्यक्रिया,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
5: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
4: जनरल फिजिसियन विशेषज्ञ सेवा,
5: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
4: रोग सेवा,
5: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
4: मनोचिकित्सक विशेषज्ञ सेवा,
6: हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार,
4: र सिटी स्क्यान सेवा,
5: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
4: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
5: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
4: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
5: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
4: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
5: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
4: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीभी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
5: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091560488, सूचना अधिकारी पदमराज भट्ट, फोन नम्बर 97628435, उपेन्द्र शाह 9821607254 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 9857583022 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
7: धेरै वर्ष बिते थाकेन नि आँखाहरू, यो धुनसँगै पल पलमा याद आइरहनेछौ तिमी।

0: आई बुढल्ला सुन्ठो कि नै वानन्दे भुवा जागिली न अब समय एक ठो घर गहना नै हो बनाइना हुने न पट्टा नि पैना त
1: अधि गहना बनाइना त हो दुकान खस्ती खस्ती परेशाना तु कहाँ बनाऊ कहाँ बनाऊ
0: तुहार बाटास तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बनाएको आन्छ कि कत्रा सुघर बनाएको अनला बाटी
1: ए ले ले ठिकै बा चल हाली भात वट खाई आऊ जाएका हौ सामुएल ज्वेलर्स में गर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक चिकापुर प्रोप्राइटर बिहारी सिंह सुनार
0: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए ओ ऑर्डर अनुसार फे बना जाए मोबाइल नंबर 9864841208 ओ 9846239261
2: रिमाल मेडिकल हल टिकापुरमा मानसिक नसा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना
3: काठमाडौँ पाटन अस्पतालका मानसिक नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन अर्याल एमबीबीएस न्याम्स
4: यही असार 20 गते शनिबारका दिन
3: रिमाल मेडिकल हल टिकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला
2: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने हात खुट्टा काम्ने झमझमाउने धेरै पसिना आउने एक्कासी बेहोस हुने डर लाग्ने मनमा छटपटाहट हुने धेरै झस्किने तर्सिने वा डराउने असामान्य रूपमा धेरै टाउको दुख्ने धेरै रिसाउने जीव दुख्ने मांसपेशी वा हात जोर्नीको दुखाई दुब्लाउँदै जाने कामकाजमा मन नलाग्ने दिक्क लाग्ने बेला बेला बेहोस हुने नराम्रो सपना देख्ने घाँटीमा केही अट्के जस्तो लाग्ने छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने कुनै पनि कुरामा मन नलाग्ने आत्मगलानी हुने एक्लै हाँस्ने मुस्कुराउने बरबराउने छारे रोग मिर्गी रोग रातिको समयमा धेरै मदिरा सेवन गर्ने लागू पदार्थको सेवन धेरै गर्ने बच्चा तथा वृद्धहरूको व्यावहारिक समस्या ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला
3: सम्पर्क रिमाल मेडिकल हल टिकापुर एक कैलाली
4: डाक्टर आउने दिन असार 20 गते शनिबार
3: सम्पर्क नम्बर 0915602067 मोबाइल नम्बर 9825769375 र 9806171598

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमराफारी, टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
0: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
4: यही असार 20 गते शनिबारका दिन
0: वहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागु औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
5: दिइने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
0: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
5: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
0: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
5: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
0: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा,
5: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
0: याद गर्नुहोस् है,
5: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै को मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
0: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्। स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 091560856 र 98580-29700।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: ए विवेक, त्यो लामो घाँसको झारतिर नजाऊ है।
5: आया मरे नि बाबा, आया।
4: ए साथी हो, एकछिन फुटबल बन्द गर त। विवेकलाई के भयो? उता झारतिर नजाऊ भनेको थिए।
6: ल हेर त, सर्प भाग्यो त्यता। टोक्यो के हो विवेकलाई? अरे स्कुलको फुटबल हेर्न आएको, झन् के दुर्दशा पो आइपर्यो।
5: ल मलाई त सापले टोक्यो नि, मर्ने भएमा।
7: विवेक नाति साथी, ल शान्त भएर बस, धेरै नचलिकन बस, हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौ।
4: ए पारस, ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त।
6: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ, धेरै झल्याङ झुरुङ नगराइकन। मेरो यो कापीले उसलाई हम्किदिन्छु, पिटौलामै टोकेछ, सुन्निँदैछ। टोकेको ठाउँलाई छुन चलाउनु हुन्न है।
7: खै त, म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाँकहरू बिस्तारै खोलिदिन्छु, अनि घडी र औँठीहरू पनि फुकालिदिन्छु। खै खै,
6: हुन्छ रोशन, म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु।
8: धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन, समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ। सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ।
9: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
10: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
11: चुरे जोगाऊ, पानीका मुहान बचाऊ, वन विनाश र अवैध उत्खनन रोकौ, हरियाली बढाऊ, चुरेको संरक्षण हाम्रो दायित्व हो, समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी
4: रिमाल मेडिकल हल टिकापुरमा मानसिक नसा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
5: काठमाडौँ पाटन अस्पतालका मानसिक नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन अर्याल एमबीबीएस न्याम्स
6: यही असार 20 गते शनिबारका दिन
5: रिमाल मेडिकल हल टिकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
4: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जिउ दुख्ने, मांसपेशी वा हात जोड्नीको दुखाई, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागु पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
5: सम्पर्क रिमाल मेडिकल हल टिकापुर एक कैलाली
6: डाक्टर आउने दिन असार 20 गते शनिबार।
5: सम्पर्क नम्बर 0915702067, मोबाइल नम्बर 9825697375 र 9806171598।
7: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
8: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
7: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
8: भर्ना हुने विषयहरू
7: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
8: नेत्र विज्ञान ओए,
7: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म, आवेदन शुल्क ₹1000 मात्र।
8: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969509044, 9857880044 र 9762833921, वेबसाइट www.mahakalishikshalay.edu.np।

0: पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री र सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरोकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिंह आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
1: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
2: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
2: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ।
2: ई सेवा सबै सधैँ सँगै।
3: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
4: यही असार 20 गते शनिबारका दिन
3: वहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे MBBS MD बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
5: दिइने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
3: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
5: बढी बिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
3: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
5: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
3: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
5: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
3: याद गर्नुहोस् है,
5: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकार मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
3: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्। स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 091 560 856 र 98 580

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैराली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
2: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
3: आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
4: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
3: ठिक गरी बा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
4: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। ढिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मी सम्पर्क हरे।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन प्यान्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
2: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
5: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98164602004।

0: रिमाल मेडिकल हल टीकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन अर्याल एमबीबीएस न्याम्स
2: यही असार 20 गते शनिबारका दिन
1: रिमाल मेडिकल हल टीकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जिउ दुख्ने, मांसपेशी वा हात जोड्नीको दुखाई, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागू पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यावहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
1: सम्पर्क रिमाल मेडिकल हल टीकापुर एक कैलाली
2: डाक्टर आउने दिन असार 20 गते शनिबार।
1: सम्पर्क नम्बर 091-5602-67 मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।
3: आइ गई क्या आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
4: तनखा खाइकन होइन बुवा, तन्खाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तन्खा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ मित्र कस्ता राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
3: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
4: बुवाका अनुभव रे मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा रे भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हरे।
5: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
6: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
5: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
6: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
5: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
6: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
7: न्यू अछाम जाल्पा देवी ज्वेलर्स सिद्धार्थ चोक टीकापुर, न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टीकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

0: मानसिक तथा नशा एवं लागु औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
0: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनु होला।
2: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 73 77 72।
4: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
5: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किङ, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेडस, टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।
6: विश्राम पाछा फेरि स्वागत बा। मनसुनी बाहेकी प्रभावके कारण देशकी अधिकांश ठाउँमा वर्षा हुटिरहल बा। हाल सुदूरपश्चिम प्रदेशम मनसुनी बाहेकी प्रभाव देखलक मौसम पूर्वानुमान महाशाखा जनैलबा। मनसुनी बाहेकी प्रभावके कारण सुदूरपश्चिम कर्णाली प्रदेशकी अधिकांश ठाउँमा फेर वर्षा हुबा। गैरक रात शुरू हुलक वर्षा कालसम्म फेर जारी रहना मौसम पूर्वानुमान महाशाखा जनैलबा। जल तथा मौसम विज्ञान विभागके अनुसार पाछा 24 घण्टामा कञ्चनपुरके हनुमान नगरमा भारी वर्षा मापन हुल्बा। हनुमान नगरमा 24 घण्टामा 94.6 मिलिमिटर वर्षा मापन हुल्बा। नगरके बैटडीके गोकुलेश्वरमा 52.4, बझाङके थालारामा 49.4 मिलिमिटर वर्षा मापन हुल्बा। वर्षा हुना क्रम कालसम्म फेर जारी रहना हो। लम्बा समयसे वर्षा नहुलक, अब वर्षा हुइना, कुछ ठाउँमा भारी वर्षा होइन, हावाहुरी चल्न सम्भावना लग, सतर्क रहन मौसमविद डेभिड ढकाल नागरिक आग्रह कलबाट। यही समाचार संघ खोज खबर वाले दिनासे पहिले खबर के मुख्य मुख्य शीर्षक फेर सेक्छौ। विद्यालय आन्दोलन निर्वाचित रूपमा सूतीजन्य पदार्थ बिक्री गरेथी, यही विद्यालय उमेरके बालबालिकामा असर पर्थे। जानकी गाउँपालिकाके 9 नम्बर वडा लन्ला सब चिसियान मेसिन। संचार मन्त्रीद्वारा गुणस्तरीय सेवा दिन नेपाल टेलिकम निर्देशन। देशभर मनसुनी वर्षा शुरू, कुछ ठाउँमा फेरि भारी वर्षाके सम्भावना, सतर्क रहना नागरिक मौसमविदकै आग्रह। लिटा बोक्ला खोज खबरत रह प्राविधिक मित्र छपिलाल चौधरी, धन्यवाद। लिटिया बोक्ला खोज खबर से मई सीता चौधरी विदाई टू एगर पाछा 6 बजे के खोज खबर सुन सिक्वी सामुदायिक रेडियो टीकापुर एफएम सुन्ती रवि राम राम।
7: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
8: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
7: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास उत्तर भेडी 4 धनगढी फोन नम्बर 091-523-312 र 523-949।
9: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
10: यही असार 20 गते शनिबारका दिन
9: बहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागु औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे MBBS MD बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
11: दिने सेवाहरू बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
9: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
11: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
9: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
11: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
9: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा,
11: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
9: याद गर्नुहोस् है,
11: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
9: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्। स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29-700।
12: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध।
13: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बाल बालिकाको हकको व्यवस्था भएको र बाल बालिका ऐन 2075, बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरे गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वत बदर हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ। साथै बालबालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर ग्यारेज, होटल, कारखाना, गिट्टी बालुवा, घरेलु कामदार, गाडीमा सहचालक आदिमा नलगाउन, 18 वर्ष मुनिका बालबालिकालाई कुनै पनि निकृष्ट श्रममा नलगाउन, धूम्रपान मद्यपान स्वास्थ्यजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बालबालिकालाई प्रयोग नगर्न हुन र अनिवार्य विद्यालय भर्ना गराई नियमित पठन पाठन कार्यमा संलग्न गर्न हुन हार्दिक अनुरोध छ। कानून विरूद्धका कार्यहरू भए वा गरे गराएमा कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
12: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका समिति।
14: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
1: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्ष प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी सामान्य चिकित्सा नेत्र विज्ञान डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी
1: नेत्र विज्ञान ओए
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म आवेदन शुल्क ₹1,000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969900044 9857880044 र 9762830921 वेबसाइट www.mahakalishikshalaya.edu.np।
2: राहुल कमल होइन बुखाइल बाटो त
3: हेरि न काका आई फुला टुरे बारीमा गेल रही सपो काट देलिन बिस निकाल देवी कि कैके लैके आयल बाटो
2: सपो कटलक बिसक उपचार कर त सर्वदम सब उपचार केन्द्रमा लै जाइ पठाएको हौ कमल भाइ उहाँ दक्ष तथा तालिम प्राप्त चिकित्सक हुँ र बिखार सपो कटलक हो कि नि हो के पट्टा लगाख सर्वदम सब उपचारमा प्रयोग होइन एन्टी भेनम से उपचार गर्छ
3: सर्पदंश उपचार केन्द्रक विषयमा मै फेर सुनल त रहँ
2: तर कुछ दिन कही आइहाल तुरन्त उपचार केन्द्र लै जा दारी नेपाल सरकार सर्पदंशक उपचार गर एन्टी भेनम समेत निशुल्क उपलब्ध गरे था अत्यक्त चिन्ता लिए नि परत
3: खाई ना तौ ना तुइन कुछ फेर नि हुई मैं एम्बुलेन्स आना फोन कई सकले बाटो
2: एम्बुलेन्स आपुगा समय लाग के था मर छवा सन्देश मोटरसाइकल में बैठा कर तुहन उपचार केन्द्र में ले जा दी रे बाबू सन्देश रोक झट्ट बाहर आता
4: सर्पदंश प्रभावित जिल्लामा बेरमहेनका समयमा जो उपचारकै ख ज्यान जोगिना उद्देश्यले सर्पदंश उपचार केन्द्र सञ्चालनमा बा यी उपचार केन्द्रमा सर्पदंशक उपचार निशुल्क हुइथा सापनका कटाईले मनैनका मृत्यु नभएकै ख सरकार सर्पदंश उपचारमा प्रयोग हुना एन्टिभेनम निशुल्क उपलब्ध गरैला बा आपन लखरहल सर्पदंश उपचार केन्द्र सम्पर्क नम्बर ठहरलरह पठा सर्पदंश सम्बन्धी भर पर्दो हो सही जानकारी प्राप्त गर ओ लगभग सर्पदंश उपचार केन्द्र कहाँ बाकै छ पत्ता लगाइ लाग आधिकारिक वेब पेज www.snakebitenepal.org मा ह्यार सेटिठा
5: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
6: घर त जेनतेन लगाइयो अब झ्यालढोकाको लागि काठ कहाँ पाउने होला काठ पनि सुन जस्तो महँगो के गर्ने के नगर्ने
7: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ काठ भन्दा सस्तो देखिनामा पनि राम्रो आल्मोनियमको झ्यालढोका बनाउनुहोस् न
6: ए हो त कहाँ पाइने रहेछ दिदी आल्मोनियमको झ्यालढोका
7: कहाँ हुनु भाइ टिकापुरमा जमरापारी छ नि मिलन आल्मोनियम ग्लास हाउस त्यही जानु होला नि
6: अब त म ढुक्क
8: मिलन आल्मोनियम एन्ड ग्लास हाउस जमरापारी टिकापुर कैलाली प्रोप्राइटर मोहनदास भाट
7: मोबाइल नम्बर 9848513426 जमरापारी टिकापुर कैलाली

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-58-28।

0: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध।
1: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बालबालिकाको हकको व्यवस्था भएको र बालबालिका ऐन 2075, बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरे गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वत बदर हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ। साथै बालबालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर ग्यारेज, होटल, कारखाना, गिट्टी बालुवा, घरेलु कामदार, गाडीमा सहचालक आदिमा नलगाउन, 18 वर्ष मुनिका बालबालिकालाई कुनै पनि निकृष्ट श्रममा नलगाउन, धूम्रपान, मद्यपान, सोतेजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बालबालिकालाई प्रयोग नगर्न हुन र अनिवार्य विद्यालय भर्ना गराई नियमित पठन पाठन कार्यमा संलग्न गर्न हुन हार्दिक अनुरोध छ। कानून विरुद्धका कार्यहरू भए वा गरे गराएमा कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
0: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका समिति।
2: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
3: यही असार 20 गते तेस्रो शनिबारको दिन
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
4: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
3: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
5: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80008 र 9825 63 77 72।
6: आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
7: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
6: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
7: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01597021772 मा सम्पर्क गर्या।

0: ईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
1: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्ष प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी सामान्य चिकित्सा नेत्र विज्ञान डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू:
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
1: नेत्र विज्ञान ओए।
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969900044, 98588080044 र 97642 31921। वेबसाइट www.mahakalishikshalaya.edu.np।
2: सामाजिक सञ्जालमी निकेरी जाँची बुझिभर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलो अरू। कसैले लिंक खोल्लाए अगाडि त्यो क्याको लागि हो, कहिले पठाएको हो रे, कहाँ जान्छ निकेरी बुझिभर खुल्याको वेबसाइटको URL चेक गरौं।
3: अप्रिय घटना हुन नदिनलाई समय समयमी आफ्नो पासवर्ड बदलौं। आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौं।
4: सतर्क रहौं, ठगीबाट बचौं।
3: सिद्धार्थ बैंक पठाइ जनहितमी जारी सन्देश।
5: सिद्धार्थ बैंक, सम्बन्ध सधैँ भरिलाई।
6: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
7: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू BE कम्प्युटर, BCA, BBA, BE सिभिल का साथै MBA कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
6: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास, उत्तर भेडी 4 धनगढी, फोन नम्बर 091523312 र 523949।

0: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्मा टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किङ, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868814799, 9824625232। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824678825।
5: घरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
6: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
5: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
6: शिखर इन्स्योरेन्सको सहकार्यमा
5: अस्पताल खर्च सहाराले गर्छ।
6: ई सेवा सबै सधैँ सँगै।
7: रिमाल मेडिकल हल टिकापुरमा मानसिक नसा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
8: काठमाडौँ पाटन अस्पतालका मानसिक नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन अर्याल MBBS NAMS
9: यही असार 20 गते शनिबारका दिन
8: रिमाल मेडिकल हल टिकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
7: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जिउ दुख्ने, मांसपेशी वा हात जोड्नीको दुखाई, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागु पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
8: सम्पर्क रिमाल मेडिकल हल टिकापुर एक कैलाली,
9: डाक्टर आउने दिन असार 20 गते शनिबार।
8: सम्पर्क नम्बर 0915602067, मोबाइल नम्बर 9825693375 र 9806171598।
10: कौन व्यक्ति है, लिंग, लैंगिकता, यौनिकता, सामाजिक भूमिका और शरीर के आधार में करल अन्याय, दमन, दुर्व्यवहार और नियंत्रण लैंगिक हिंसा हो।
11: कोट पेट, धक्का मुक्का, चोट पुगैना, गाली गलौज, धाक धमकी, अपमान कैना, जबरदस्ती, दुराचार, अवांछित स्पर्श, दबाव ओ शोषण, पैसा में नियंत्रण रखना, कौनो ठाव में पैठे नाई देना, बोले नाई देना जैसी गतिविधि थे लैंगिक हिंसा के उदाहरण हुई।
10: ऐसी गतिविधि कोई कैना और छैना कानूनी रूप में दंडनीय अपराध हो। तब मारे हिंसा देखले से ओ भोगले से मौन नई बैठबी। ओसीएमसी स्थानीय निकाय सुरक्षित आवास गृह महिला बाल बालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र महिला सेल में संपर्क करी।
11: अठवा पैसा नहीं लगना नंबर नेपाल प्रहरी के 100 महिला आयोग के 1145 बाल हेल्पलाइन नेपाल के 1098 नंबर में सीधा संपर्क करी। ओ सीधा अदालत में थे जय से जय।
10: हिंसा अपने फेनाई करी। यदि हुईल देखले से हिंसा विरुद्ध खुल के आवाज उठाई। सुदूर पश्चिम प्रदेश सरकार सामाजिक विकास मंत्रालय महिला समुत्थान परियोजना धनगढ़ी कैलाली।
12: समुन्नत समाज का लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ट्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएम को बेलुका 6 बजे खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउदको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। देशभर मनसूनी वर्षा शुरू, केही स्थानमा भारी वर्षा, सतर्क रहन नागरिकलाई मौसमविदको आग्रह। कैलालीमा विद्यालय वरपर निर्वाध रूपमा सुर्तीजन्य पदार्थ बिक्री गरिँदै यसले विद्यालय उमेरका बाल बालिकामा असर पार्दै। पछिल्लो समय मानिसहरू एकल परिवारमा बस्न रमाउँदै तर कामको बोझ भने महिलाहरूमा थुप्रिँदै। र टीकापुर उद्योग वाणिज्य संघद्वारा टीकापुर नगरपालिकालाई ज्ञापन पत्र। अब खोज खबर विस्तारमा। मनसूनी वायुको प्रभावका कारण आज देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। हाल सुदूरपश्चिम प्रदेशसम्म पनि मनसूनी वायुको प्रभाव देखेकाले सुदूरपश्चिम प्रदेशमा पनि वर्षा भएको छ। पछिल्लो 24 घण्टामा सबैभन्दा बढ़ी वर्षा सुदूरपश्चिममा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिमको कञ्चनपुरमा सबैभन्दा बढ़ी वर्षा मापन भएको छ। पछिल्लो 24 घण्टामा कञ्चनपुरको हनुमान नगरमा 150.8 मिलिमिटर वर्षा मापन भएको छ। यस्तै कैलालीको बलियामा 115.4, बर्दियाको दौलतपुरमा 104.8, तारातालमा 128.6 मिलिमिटर वर्षा मापन भएको छ। 50 मिलिमिटर भन्दा बढ़ी वर्षा हुनुलाई भारी वर्षा भनिन्छ। सुदूरपश्चिममा गैरातदेखि शुरू भएको वर्षा भोलिसम्म पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षा हुने क्रम भोलिसम्म जारी रहने र लामो समयदेखि वर्षा नभएकाले अब वर्षा हुँदा केही स्थानमा भारी वर्षा हुने, हावाहुरी चल्ने लगायतका सम्भावना रहेकाले सतर्क रहन मौसमविद देवी ढकालले नागरिकलाई आग्रह गर्नुभएको छ।
1: 16 र 17 गतेको दिनमा चाहिँ अलिकति बढी वर्षा गतिविधि हुने जस्तो देखिन्छ। अलि लामो समयसम्म पानी नपरेर अलि पछि मात्रै पानी परेको जस्तो देखियो। राजस्व कारणले छोटो समयको लागि अलिकति ठुलो पानी परेर भनेको भारी पानी पर्ने कुनै स्थानहरू भारी पानी पर्ने देखिन्छ। त्यसको लागि कुरो तयारी गर्न हामी अनुरोध गर्छौँ। साथै जल तथा मौसम विज्ञान विभागले यतातिरको लागि अध्यावधिक हुने मौसम सूचनाहरूको रेगुलर लिनलाई हामी अनुरोध गर्छौँ।
0: ठिकापुर उद्योग वाणिज्य संघले व्यापारी तथा व्यवसायीका विभिन्न समस्या समाधान गर्न माग गर्दै ठिकापुर नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ। उद्योग वाणिज्य संघका अध्यक्ष सन्तोष खड्काको टोलीले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितारलाई 6 बुँदे ज्ञापन पत्र बुझाएको हो। संघका महासचिव प्रकाश तिमिलसेनद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा यस क्षेत्रका व्यापारी को छाता संस्था भएकाले व्यवसायहरूको हकितको संरक्षण र उनीहरूले भोगिरहेका समस्याको समाधानका लागि नगरपालिकाको ध्यान आकर्षण गराएको छ। संघले व्यापारी व्यवसायसँग जोड़िएका करका दर घटाउन, व्यवसाय दर्ता तथा नवीकरण प्रक्रियालाई सहज बनाउन, नगरपालिका परिसरका व्यवसायीहरूले भोगिरहेको भाडा व्यवस्थापन सम्बन्धी समस्याको उचित समाधान गर्न माग गरेको छ। त्यस्तै आगामी आर्थिक वर्षदेखि संघसँगको सहकार्यमा टीकापुरको व्यापार व्यवसाय तथा व्यवसाय प्रवर्धन हुने कार्यक्रम सञ्चालन गर्न, संघको कार्यालय व्यवस्थापनका लागि आवश्यक बजेट विनियोजन गर्न तथा टीकापुर गोल्ड कप फुटबल प्रतियोगिताका लागि आगामी बजेटमा आवश्यक रकम छुट्याउन पनि नगरपालिकासँग ज्ञापन पत्रमा आग्रह गरिएको छ। कैलालीमा विद्यालय वरिपरि सञ्चालित होटल व्यवसायमा निर्वाध रूपमा सुर्ती चुरूट र गुर्खाको बिक्री भइरहेको छ। सुर्तीजन्य पदार्थको विक्रेताले बिक्रीका लागि अनुमति लिनुपर्ने कानूनी व्यवस्था भए पनि यहाँ विद्यालय लगायतका सार्वजनिक स्थल वरपरका किराना पसल, फलफूल पसल, घुम्ती पसलले सुर्ती चुरूट बिक्री गरेर प्रयोगका लागि सजिलो बनाइदिएका छन्। सहकर्मी एकेन्द्र तिमिसेनाको रिपोर्ट रत्न पुनमगरबाट।
2: जिल्ला अनुगमन समितिले कैलालीका विभिन्न पालिकामा गरेको नमूना अनुगमनमा जिल्लाका गोदावरी नगरपालिका, टीकापुर नगरपालिका, कैलाली गाउँपालिका लगायतका पालिकामा विद्यालय लगायतका सार्वजनिक स्थल वरपर निर्वाध रूपमा सुर्तीजन्य पदार्थ बिक्री वितरण भइरहेको पाइएको छ। यसका साथै निषेधित क्षेत्र तोक्ने अभ्यास हुन नसकेको स्वास्थ्य कार्यालय कैलालीका जनस्वास्थ्य निरीक्षक विमला गेवाली बताउनुहुन्छ।
3: हामीले कैलाली जिल्लाका विभिन्न पालिकाहरूमा चाहिँ हामी गएर सुर्तीजन्य तथा मादक पदार्थ सेवन नियन्त्रण तथा नियमन सम्बन्धी हामीले अनुगमन गरिरहेका छौँ। यसमा अहिलेसम्म हामी गोदावरी, कैलाली, गरीगङ्गा र सीतापुरमा एक जाँच भइरहेको छ। यो चाहिँ अब नियन्त्रण नगर्ने हो र यसलाई नियमन नगर्ने हो भने यसको स्वरूप फैलिँदै विकराल रूपमा चाहिँ हाम्रो सबै काम गर्ने युवाहरू नै यसको कुलतमा पर्न सक्ने र काम गर्ने जनशक्तिको अभावमा हामी झन पछि झन आर्थिक रूपमा खस्दै जानुपर्ने हाम्रो एउटा भयावह स्थिति नआओस् भनेर हामीले समयमै चेतावनीमूलक र हाम्रो कार्यालयहरूमा सरकारी कार्यालयहरू, शैक्षिक संस्थानहरू, त्यसै गरी हाम्रो अस्पतालहरू र सार्वजनिक स्थलहरू जस्तो बस पार्क भयो, होटल रेस्टुरेन्ट भयो, त्यसमा केही नभए पनि त्यसलाई चाहिँ एउटा मद्यपान धुम्रपान निषेधित क्षेत्र घोषणा गर्ने, कसैलाई थाहै परेको छ भने पनि त्यो धुम्रपानको लागि छुट्याइएको स्थलमा गएर प्रयोग गर्न सकियो, अस्पतालहरू, विद्यालयहरू, नजिकका पसलहरूले धुम्रपान सुल्टिजन्य पदार्थहरू खरिद बिक्रीका कामहरू बन्द गर्नु पर्यो।
2: टिकापुरका गणेश बाबा बोर्डिङ स्कूल, आरएमए स्कूल लगायतका विद्यालयको गेट नजिकका पसलहरूमा अनुगमन गर्दा बिक्रीका लागि खुल्ला रूपमा राखिएका सुल्टिजन्य पदार्थ भेटिएका छन्। टिकापुर नगरपालिकाको बजार अनुगमन

0: आइएको छ। अनुगमनमा सहभागी टीकापुर नगरपालिकाको जनस्वास्थ्य शाखाका प्रमुख बलबहादुर रावल, विद्यालय वरपर खुलेआम सुर्तीजन्य पदार्थ बिक्री वितरण भइरहेको, विद्यालयका शिक्षक कर्मचारीहरूले सुर्ती गुटखा खाने गरेको, ती विद्यालयका परिसरको अवलोकन गर्दा फेला परेका गुटखाका खोलहरूबाट त्रस्त भएको बताउनुहुन्छ।
1: विशेष गरी हामीले कसैले पनि विद्यालयमा, अस्पतालमा, स्वास्थ्य संस्थाहरूमा, नेपाल सरकारले तोकेको सार्वजनिक स्थलहरूमा त्यो स्थलको 100 मिटर भित्रको घर पसलबाट सुर्तीजन्य पदार्थहरू बिक्री वितरण गर्न पाउन छैन भन्ने त्यो हाम्रो ऐनको दफा 11 को 3 छ। खास त्यसलाई टार्गेट बनाएर हामी अनुगमन निरीक्षण गर्यौं। 5 पसलहरूमा र 2 विद्यालय र 1 अस्पतालमा हेर्दाखेरि त्यहाँ चाहिँ खुलेआम त्यो बिक्री वितरण गरेको छ। खास गरेर विद्यालय भन्दा 100 मिटर भित्रमा बिक्री गर्न नपाउनु पर्ने हो। तैपनि उहाँहरूले अब चुरोटहरू, खैनीहरू, गुटखाहरू बिक्री वितरण प्रदर्शनै गरेको पाइयो, बिक्री वितरण गर्न पाइयो। खास गरेर सरकारले भने अनुसार यो ऐनमा त्यसको दफाकोमा घमा के भनेको छ भने 10,000 जरिवाना गर्ने भनेको छ। तैपनि उहाँले हामी पहिलोपटक भएकोले अहिले हामीले उहाँलाई चेतावनी दिएका छौँ र आगामी दिनमा त्यस्तो गर्यो भने उहाँलाई हामी 10,000 जरिवाना जुन छ त्यो कडाईका साथ लागू गर्छौँ। त्यसले हामीले विद्यालयमा चाहिँ बिक्री वितरण नगर्नुपर्ने हो। तैपनि विद्यालयको खोलहरूमा हामीले हेर्दाखेरि खाएका खोलहरू, चुरोटको बट्टाहरू पनि त्यो विद्यालयको बाहिर पनि पाइयो, त्यो हिसाबले पनि त्यहाँ पनि प्रयोग हुन्छ कि भन्ने हामीले लाग्यो।
0: स्वास्थ्यको तथ्याङ्क अनुसार नसर्ने रोगहरू बढ्दै गएर भयावह अवस्थामा पुगेकाले विद्यालय, स्वास्थ्य संस्था, सार्वजनिक स्थलहरू, बस पार्क, होटल जस्ता क्षेत्रलाई धूम्रपान सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र बनाएर यसको कारकको रूपमा रहेको सुर्ती चुरोटको सेवनलाई नियमन गर्न लागि जनस्वास्थ्य निरीक्षक विमला गेवालीको भनाइ छ।
2: हामी त विद्यालय नजिक छौँ, त्यही भएर हामीले बिक्री गर्दैनौ, हामीले यो बेच्न मिल्दैन भनेर उहाँहरूले खुला रूपमा भन्नुभयो र त्यहाँ खुदारी पाइएन। तर 3 पसलहरूमा चाहिँ हामीले लगभग जफतै पनि गर्यौँ। अब आइन्दादेखि यसो नगर्नु होला, अबदेखि नगर्ने भनेर मौखिक चेतावनी पनि दिएका छौँ। 1-2 ठाउँमा हामी होटलमा जाँदाखेरि हामीले त्यहाँ एउटा ठाउँमा त पायौँ, तर एउटा ठाउँमा चाहिँ सामान पनि राख्नु भएको थिएन, डेरी पसल पनि थियो र लगभग चिया नास्ताहरू पनि खुवाउने गर्नुभएको थियो। त्यसमा पेन्टै गरेर उहाँले धुम्रपान निषेध भनेर लेखेको 3-4 ठाउँमा पनि देखियो, राम्रो गर्नुभएको रहेछ। टिकापुर अस्पतालको वालमा लेखिएको भेटियो, मादक पदार्थ, सुर्तीजन्य पदार्थ सेवन निषेधित क्षेत्र भनेर पनि लेखिएको छ र सेवन गर्नु हुँदैन भनेर चेतावनीमूलक सूचना पनि सम्प्रेषण भएको पाइएको छ। विद्यालयको 100 मिटर वरपरको पसलहरूमा चेक जाँच गर्दाखेरि त्यहाँ पनि भेटियो, तर हामीले उहाँ पनि मौखिक रूपमा अबदेखि तपाईँहरू यस्तो नराख्नु होला भनेर पनि भन्यौं। त्यसै गरी हामी नगरपालिका भवनमा पनि गयौं, नगरपालिका भवनमा पनि धुम्रपान निषेधित क्षेत्र भनेर लेख्नलाई त्यो काम बाँकी छ भनेर नगरपालिकाको हाम्रो प्रमुख प्रशासकीय अधिकारीले हामीलाई जानकारी गराउनु भएको थियो।
0: गेवालीका अनुसार केही होटल संचालकले धुम्रपान निषेधित क्षेत्र लेखेका छन्। आफै रोल मोडल देखिनुपर्ने शिक्षक, प्राध्यापक र सार्वजनिक निकायमा बसेका जिम्मेवार व्यक्तिले खुलेआम सुर्तीजन्य पदार्थको प्रयोग गर्दा देखा सिक्किमै पनि उपभोग बढ़िरहेको र जनस्वास्थ्यमा समस्या थपिँदै गएको छ।
3: सहकर्मी रत्नापुन मगर खोज खबरमा पछिल्लो समय मानिसहरू एकल परिवारमा बस्न रमाउँदै लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
4: टीकापुर नगरपालिका 1 वाडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। टीकापुर नगरपालिका 1 वाडा कार्यालयको आर्थिक वर्ष 2082-83 भएको सेवा प्रवाह, सम्पन्न आयोजना, कार्यक्रमको बारेमा सार्वजनिक सुनवाई हुने भएकाले टोल विकास संस्थाका प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, बर्घर सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू लगायत सरकारवाला सबैलाई वाडाको काम र सेवा प्रवाहका बारेमा प्रश्न, सुझाव, गुनासा र सल्लाह सहित सहभागिताका लागि अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 21 गते, समय बिहान 8 बजे, स्थान 1 वाडा कार्यालय, नगर विकास समितिको भवन, सिटी हल नजिक, टीकापुर नगरपालिका 1 वाडा कार्यालय।
5: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर कैलाली।

0: पछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। जानकी गाउँपालिका वडा नम्बर 9 वडा कार्यालयले सब चिस्यान मेसिन ल्याएको छ। वडा कार्यालयले चालू आर्थिक वर्ष 2082-83 लागि छुट्याएको 4,50,000 बजेटबाट सब चिस्यान मेसिन ल्याएको हो। वडावासी कुनै नागरिकको मृत्यु भई केही दिन सब राख्नु परेमा यसमा राख्न सकिने वडा कार्यालयले जनाएको छ। सब चिस्यान मेसिन वडा कार्यालय वा आधारभूत स्वास्थ्य केन्द्रमा राख्नेछ। वडाका नागरिक मर्दा परदेशमा रहेका छोरा वा छोरी नआउँदासम्म सबलाई खाल्लो खनेर राख्नु परेको दुःखद अनुभवले वडामा सब चिस्यान मेसिन ल्याएको वडा अध्यक्ष खकेन्द्र भण्डारले बताउनुभयो।
1: हामीले प्रत्येक वर्ष एउटा नयाँ काम ल्याएका छौं। पोहोर साल हामीले जानकीमा नभएको सब चिस्यान मेसिन छैन, हामीले नयाँ गर्यौं र सब चिस्यान मेसिन हाम्रो वडा कार्यालयमा पुगिसकेको छ। र यो हामीले किन व्यवस्था गर्यौं भन्दा वडा कार्यालयको नजिकै एकजना बलबहादुर जनाला हुनुहुन्थ्यो, उहाँको मृत्यु भयो, उहाँको छोरा आउनुको लागि टाइम लाग्यो, उहाँको मृत शरीरलाई खाल्डो बनाएर बरफ राखेर चिस्यानको व्यवस्था गरेको मैले देखे र मैले त्यही दिन मन बनाए अर्को पालि हामी चिस्यान मेसिनको व्यवस्था गर्छौं भनेर।
0: पछिल्लो समय मानिसहरू एकल परिवारमा बस्न थालेका छन्। एकल परिवारले गर्दा घर बाहिर वा भित्रको सबै काम धन्दामा महिलाहरू एक्लैले भ्याउनु परेको छ। यसरी घरभित्र वा बाहिरको काम, बच्चाको स्याहार सुहारदेखि सबै काम महिलाहरू एक्लैले गर्नुपर्ने बाध्यताले महिलाहरूलाई समस्या हुने गरेको छ। थप खबर सहकर्मी गीता चौधरीबाट।
2: पछिल्लो समय मानिसहरू एकल परिवारमा बस्न थालेपछि महिलाहरू बढ़ी समस्यामा पर्न थालेका छन्। एकल परिवारका कारण घर र बाहिरको काम एक्लैले गर्नुपर्दा महिलालाई समस्या हुने गरेको छ। जानकी गाउँपालिका वडा नम्बर 8 भगरैयाका तारा चौधरी।
3: मैले कतै छु अपने बाहिर काम गरथे, महिना जेठो जतवा बाहिर काम कैले थे, महिना घर आके खाना पकाई करत, बाप खाना पकैया मने थी नीडा डॉक्टरन रहूं चाह जा रहूं, जतवा बाप ही लेते थे खाना घर आके पकाई करत, महिना बिना ड्यूटी चल जी था महिना पकाई थी, जतवा डॉक्टरन लेते थे अपन है पकाई करत।
2: तारा चौधरी जस्तै भगरैयाकै रेशमा देवी चौधरीलाई पनि बाहिर काम गरेर जति नै थाकेर आएको भए पनि घरमा आएर खाना पकाउनै पर्छ। कहिले काहीँ भने उहाँको छोराले पकाएर सहयोग गर्ने गरेको छ।
4: त्यो फेरि म एकल आटोमै पकाइछु, जहाँ चाहिँ अहिले आफ्नो पकाइछु, आफू कम कल पकाउँदै गर्छ, साथीभर पकाएको छ नि पकाइछु, आफू गुह काम गरेर घरमा के नै त खाइदिउ
2: जानकी गाउँपालिका वडा नम्बर 8 का सुन्दरलाल चौधरी घर बाहिर काम आफूले गरे पनि खानाको लागि श्रीमतीलाई कुरेर बस्नुहुन्छ। उहाँ भन्नुहुन्छ बाहिर कुलापानी गर्न गएको बेला खाना पकाए पनि घरमा भने आजसम्म खाना पकाएको छैन। जानकी गाउँपालिका वडा नम्बर 6 का राजेशनी डंगौरा थारू भने कहिले काहीँ श्रीमानले घरको काम र खाना पकाउनमा सहयोग गर्ने भएकोले आफूलाई सजिलो भएको बताउनुहुन्छ।
5: खाना पिना त घरमा त हालिदिन्छु न पनि पकाइ पर काम करा गिला छै अंधारै छ काम करत त सिसै ब हमार छ आदि काम कथै का अंध नहर बनै छ पुल बनै छ ठीक अब हमार खेती पाटी बत नि हो छैगिनी पल्ला बाठु छैगिनी हेर्न खाना पिना जोन सिना बुना लगाएल ठु ह हे ठु मोर घर धन्धा हेर्न खाना पिना पकाइना छैगिनी बकरी हेर्न अत्र हो मोर काम।
2: सबै काम एक्लैले गर्दा समस्या हुने भएकोले घरको काममा घरका अन्य सदस्यहरूले पनि सहयोग गर्न आवश्यक छ।
0: सहकर्मी गीता चौधरी। अब बाँकी खबर। गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा सबैभन्दा बढ़ी मिथ्या सूचना सामाजिक सञ्जालबाट फैलाइएको पाइएको एक अनुसन्धानले देखाएको छ। सेन्टर फर मीडिया रिसर्चले गरेको अनुसन्धान प्रतिवेदन अनुसार निर्वाचनको समयमा सामाजिक सञ्जाल मार्फत सबैभन्दा बढ़ी मिथ्या सूचना प्रवाह भएका थिए। सीएमआरका कार्यकारी निर्देशक तिलक पाठकले निर्वाचनका समयमा गरिएको अनुसन्धानमा सबैभन्दा बढ़ी अर्थात 87% मिथ्या सूचना सामाजिक सञ्जालले फैलाएको पाएको जानकारी दिनुभयो। सामाजिक सञ्जालमा पनि सबैभन्दा बढ़ी मिथ्या सूचनाको बाहक फेसबुक रहेको पनि उक्त अनुसन्धानबाट खुलेको उहाँको भनाई छ। त्यसपछि सबैभन्दा बढ़ी मिथ्या सूचनाको बाहक आर्टिफिशियल इन्टेलिजेन्स एआई निर्मित सामग्री पाइएको पनि सो अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ। यस्ता सामग्रीको बाहक पनि अधिकांश सामाजिक सञ्जाल नै रहेको र कतिपयले अन्य माध्यमबाट पनि सम्प्रेषण एवं प्रचार प्रसार गर्ने गरेको पाएको छ। यस्ता कतिपय भिडियो वा सामग्री मनगणन्ते र सन्दर्भ व्यङ्ग्याएको अवस्थामा पाइएका पनि भेटिएको थियो। पूरै काल्पनिक वा कृत्रिम सामग्री निर्माण नयाँ घटना जस्तो बनाएर पुराना फुटेजहरूको प्रयोग घटना भएकै जस्तो गरी निर्माण गरिएका दृश्यहरू मिथ्या सूचनाका रूपमा प्रयोगमा ल्याएको अनुसन्धानका क्रममा पाइएको थियो। खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
6: चुरे जोगाउ पानीका मुहान बचाउ, वन विनाश र अवैध उत्खनन रोकौं, हरियाली बढ़ाऊ, चुरेको संरक्षण हाम्रो दायित्व हो, समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लंकी कैलालीद्वारा जनहितमा जारी सन्देश।
7: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ, तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
8: के गरौँ त, म यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
7: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
8: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
9: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0191-560-095, मोबाइल नम्बर 98-484-27-359।
0: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ। बाँकी खबर: कञ्चनपुरको भीमदत्त नगरपालिका 9 क्षेत्रमा निर्माणाधीन महाकाली करिडोर सड़क आयोजनामा चरम ढिलासुस्ती गरिएको भन्दै यहाँका बासिन्दाले प्रदर्शन गरेका छन्। खलासिम सेट्टी करिडोर खण्डमा जोखिममुक्त यात्रा गर्ने वातावरण बनाउने माग सहित स्थानीयले जोखिममुक्त यात्रा गर्ने वातावरण बनाउने माग सहित स्थानीयले प्रदर्शन गरेका हुन्। आइतबार साँझ हातमा प्लेकार्ड बोकेर स्थानीयले प्रदर्शन गरेका थिए। सड़क निर्माण ढिलासुस्ती हुँदा विद्यार्थीको पठन पाठन प्रभावित हुनुका साथै बिरामीलाई अस्पताल लैजान समेत कठिनाई भइरहेको उनीहरूको गुनासो छ। वैकल्पिक मार्ग नहुँदा आफूहरूको जीवन थप कष्टकर बनेको भन्दै उनीहरूले यथाशक्य छिटो निर्माण कार्य हुनुपर्ने माग गरेका छन्। खोज खबरमा अब पालो जनआवाजको: स्थानीय तहको वडा कार्यालयबाट विभिन्न किसिमका सेवाहरू प्रदान गरिन्छन्। आजको जनआवाजमा हामीले वडा कार्यालयबाट प्रदान गरिने सेवा कस्ता छन् भनी जानकी नौका केही नागरिकलाई सोधेका छौं।
10: मेरो नाम देउमा परियार, जनकी गाउँपालिका, वडा नम्बर 9। वडाबाट बाटोघाटो यताउति अपाङ्गहरू, असहाय अपाङ्गहरूले बाख्रा अनि बुङ्गुर पाइराखेका छन्। अनि यो हेम्पाइप खल्ला ठौरो ढल्निगास्ता बाटोघाटो धेरै भइराखेका छ। हाम्रो जानकी नौको वडा दशले सबै बाटोघाटो गरीब दुखीका पुछेका छन् भनौँ होइन, एकदम राम्रो गर्नुभएको छ। हाम्रै जस्तो मन अरू दिदी बहिनीको पनि हुनु पर्यो। छिटै हुन्छ, जानकारी गर्नुहुन्छ, यस्तो यस्तो आएछ भनेर भन्नुहुन्छ वडा दशले भन्नुहुन्छ, घर घर जानुहुन्छ, मेरो पालामा म गर्छु भन्नुहुन्छ, गर्नु भएको छ, राम्रो गर्नु भएको छ।
11: किन बोलबहादुर भण्डारी ठिक छ, सबैले अब यहाँ सबै जति अब हाम्रो सार्वजनिक सुनवाईमा पनि एकजना मान्छेको पनि त्यस्तो अभिजन आएन, राम्रो छ सबै कुरामा, एकदम खुसी।
12: मेरो नाम आमकला कामी, राम्रो लागेको छ, हाम्रो अध्यक्षले राम्रो गर्नुभएको छ, हामीलाई पनि असहाय बुढा बाटोलाई हेरिया छ, सेवा गरिया छ, हामीलाई पनि एकदम राम्रो लागेको छ। अध्यक्षको यो वडा कार्यालयको एकदम राम्रो, खुसी छौँ, हामी त खुसी छौँ।
13: मेरो नाम जनक सुडारी, म चेतना सामुदायिक वनको अध्यक्ष जानकी नाम। ठिकै छ, अब अहिले भन्नुपर्दा त्यो समग्रमा ठिकै छ, अहिले वडाको त राम्रै छ, खुसी छ।
0: अब बाँकी खबर, सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष 2083-84 बजेटमाथिको छलफल अनिश्चित बनेको छ। सत्ता साझेदार दल नेकपा एमालेको संसदीय दलले नै बजेटमा संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेपछि प्रदेश सभामा बजेटमाथिको छलफल प्रभावित भएको हो। त्यससँगै प्रदेशमा सत्ता समीकरण फेरबदलको चर्चा पनि चुलिँदै गएको छ। हाल सुदूरपश्चिम प्रदेश सभामा नेपाली कंग्रेस नेतृत्वको सरकार छ, जसमा एमाले साझेदारको रूपमा सहभागी छ। मुख्यमन्त्री कमलबहादुर शाहले बजेटमाथि छलफलका लागि अझै समय रहेको बताए पनि सत्ता साझेदार एमालेकै असन्तुष्टिले सरकारको भविष्य अन्यलमा परेको देखिन्छ। आगामी आर्थिक वर्षको बजेट असारभित्रै पारित गरिसक्नुपर्ने संवैधानिक बाध्यता भए पनि बजेट ल्याएको 15 दिन बितिसक्दा पनि प्रदेशसभामा बजेटमाथिको छलफल भने शुरू हुन सकेको छैन। यस्तै समाचारसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। देशभर मनसुनी वर्षा शुरू, केही स्थानमा भारी वर्षा, सतर्क रहन नागरिकलाई मौसमविदको आग्रह। कैलालीमा विद्यालय वरपर निर्वाध रूपमा सुर्तीजन्य पदार्थ बिक्री गरिँदै यसले विद्यालय उमेरका बालबालिकामा असर पार्दै। पछिल्लो समय मानिसहरू एकल परिवारमा बस्न रमाउँदै तर कामको बोझ भने महिलामा थुप्रिँदै। र टीकापुर उद्योग वाणिज्य संघद्वारा टीकापुर नगरपालिकालाई ज्ञापन पत्र। हलीलाई खोज खबर यति नै। प्राविधिक मित्र छविलाल चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद विदा हुन्छु। सामुदायिक रेडियो टीका प्रयत्न सुन्दै गर्नुहोला। नमस्कार।

0: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा दिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून जिन क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, वडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
2: भ्रष्टाचार गरो या मनै खुल्के विरोध गरे, भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सक्कु जाने सहयोग गरे। अख्तियार दुरूपयोग अनुसन्धान आयोगकै कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: बाढ़ी पहिरोले प्रत्येक वर्ष नेपालमा धेरै जनधनको क्षति हुने गरेको छ। त्यसैले बाढ़ी पहिरोको समय अगावै समुदायमा जनचेतना जगाउने र न्यूनीकरणका उपायहरू अपनाउनु पर्छ।
1: जोखिम स्थलको पहिचान तथा पूर्व सूचना प्रणालीको विकास गर्नुपर्छ।
0: सुरक्षित स्थानको पहिचान र सो स्थानमा जान सकिने बाटोको पहिचान गरिराख्नुपर्छ।
1: एकोहोरो लामो समयसम्म वर्षात भयो भने पहिरो तथा बाढ़ी जान सक्ने क्षेत्रमा विशेष ध्यान पुर्याउनुपर्छ र सचेत रहनुपर्छ।
0: बाढ़ी आइहालेमा घरको विद्युत लाइन तुरन्तै बन्द गर्नुपर्छ।
1: सुक्खा खानेकुरा, औषधि, प्राथमिक उपचार सामग्री, बहुमूल्य गहनाहरू र आवश्यक कागजातहरू लिएर तुरन्तै अग्लो तथा सुरक्षित स्थानमा जानुपर्छ।
0: सुरक्षित स्थानमा जाँदा घरको झ्याल ढोकाहरू राम्रोसँग बन्द गर्नुपर्छ।
1: यस्तो अवस्थामा वृद्ध, केटाकेटी, अशक्त तथा गर्भवतीलाई विशेष प्राथमिकता दिनुपर्छ।
0: विपदको घटना भएमा तत्काल रेडक्रस तथा सुरक्षा निकायलाई खबर गर्नुपर्छ।
2: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
3: भीमदत्त नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
2: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान, अफ्थाल्मिक साइन्स, मेडिकल ल्याब टेक्नोलोजी, सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
3: भर्ना हुने विषयहरू
2: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
3: नेत्र विज्ञान ओए।
2: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
3: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969900044, 98587-80044 र 97642-39921। वेबसाइट www.mahakalishikshalay.edu.np।

झरी र बाढ़ीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमीन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पुरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने गम्बोट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने, बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।

0: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
1: यही असार 20 गते शनिबारका दिन
0: बहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलवासे MBBS MD बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
2: DNA सेवाहरू बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
0: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखिरहेमा,
2: बढी बिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
0: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
2: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
0: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
2: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
0: याद गर्नुहोस् है,
2: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
0: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्। स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।

0: रिमाल मेडिकल हल टीकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन नरियाल एमबीबीएस न्याम्स
2: यही असार 20 गते शनिबारका दिन
1: रिमाल मेडिकल हल टीकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाई, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागू पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
1: सम्पर्क रिमाल मेडिकल हल टीकापुर एक कैलाली
2: डाक्टर आउने दिन असार 20 गते शनिबार।
1: सम्पर्क नम्बर 091-560-267, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।
3: टीकापुर नगरपालिका एक नम्बर वाडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। टीकापुर नगरपालिका एक नम्बर वाडा कार्यालयको आर्थिक वर्ष 2082-83 भएको सेवा प्रवाह सम्पन्न आयोजना कार्यक्रमको बारेमा सार्वजनिक सुनवाई हुने भएकाले टोल विकास संस्थाका प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, बर्घर सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू लगायत सरकारवाला सबैलाई वाडाको काम र सेवा प्रवाहका बारेमा प्रश्न, सुझाव, गुनासा र सल्लाह सहित सहभागिताका लागि अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 21 गते, समय बिहान 8 बजे, स्थान एक नम्बर वाडा कार्यालय, नगर विकास समितिको भवन सिटी हल नजिक, टीकापुर नगरपालिका एक नम्बर वाडा कार्यालय।
4: तपाई सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।
5: दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। रासपामा केन्द्रीय समितिमा पहिलो पटक महिलाको बहुमत, राजनीतिमा नयाँ सन्देश दिएको महिला नेताहरूको भनाई, अन्य पार्टीले पनि सिक्नुपर्ने बाध्यता।
6: महिलाका लागि गरेको छ त्यो चाहिँ रासपा एउटा बधाईको पार्टीको रूपमा पनि हामीले लिनु पर्दछ र अरूले पनि त्यो सिक्नु पर्दछ।
5: पीआर र डीबी लिएर विदेश बसेका चार सरकारी कर्मचारी कार्यवाहीको दायरामा एमाले उपाध्यक्ष पौडेलको रितमा सम्पत्ति शुद्धिकरण मुद्दाको फाइल झिकाउने सर्वोच्चको आदेश। यस वर्षको मनसून देशैभर फैलियो, मनसून सक्रिय भएसँगै एकै दिन विपदका 48 घटना, पहिरो सबैभन्दा बढ़ी चुनौती, कान्ति लोकपथमा राति 12 घण्टा सवारी बन्द, यात्रा नगर्न प्रशासनको आग्रह। र इरान र अमेरिका बीच सैन्य आक्रमण रोक्न कूटनीतिक वार्ता हुने, फिफा विश्वकप फुटबलमा आज राति आइभरी कोस्ट र नर्वे भिड्दै।
7: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: विवाहको कानूनी उमेर र यौन सम्बन्धका बारेमा कानून संशोधनको तयारी हुन थालेको छ। विवाहको उमेर नपुगी गर्भवती हुने, सन्तान जन्माएर अलपत्र पार्ने, वयस्क पुरूषसँग बिहेतर सम्बन्ध राख्ने जस्ता समस्या बढ़दै गएका छन्। अहिले विवाहको उमेर 20 घटाउने भन्दा पनि गैर कानूनी यौन सम्बन्धका विषयमा कानून संशोधन गरी यस्ता समस्याको समाधान गर्नु आवश्यक छ।
8: आजदेखि देशभर बर्खायाम अर्थात मनसून सक्रिय भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज सार्वजनिक गरेको मनसून आगमन बुलेटिन तीनमा देशका सबै प्रदेशमा मनसून सक्रिय भएको जनाएको छ। महाशाखाका अनुसार असार छ गते कोशी प्रदेशको पूर्वी भूभागबाट नेपाल प्रवेश गरेको मनसून क्रमशः पश्चिमतर्फ विस्तार हुँदै आज सुदूरपश्चिम प्रदेशका बाँकी भूभागमा पनि पुगेपछि देशभर फैलिएको हो। मनसून सक्रिय भएसँगै देशका अधिकांश क्षेत्रमा पानी परिरहेको छ। पछिल्लो वर्षा विवरण अनुसार दाङको कोइलावासमा सबैभन्दा धेरै 47.8 मिलिमिटर वर्षा मापन भएको छ। अहिले कोशीमा पानी परिरहेको छ, केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने केही क्षेत्रमा भारी वर्षा समेत मापन भएको छ। पानी परेका स्थानका आसपासका साना खोला तथा नदीमा पानीको सतह बढ़न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। पहाड़ी जिल्लामा पहिरो र तराईका क्षेत्रमा डुबानको जोखिम पनि बढ़न सक्ने सीआईएनसँग कुरा गर्दै मौसमविद विनु महर्जनले भन्नुभयो।
9: एक हप्ताको मौसमी सुगरोस हेर्दाखेरि यो उत्तरी प्रदेश कर्णाली र उत्तरको एक स्थानमा हल्का खालको वर्षा भइरहेको छ। यो लुम्बिनीको पूर्वतिर मध्यमसम्म पनि वर्षा भइरहेको छ। अब रातिको मौसमको कुरा गर्नु पर्दाखेरि आज रातिको हप्ता चाहिँ यसो अधिकांश बादल लाग्छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली स्थान तथा कर्णालीको हिमाली थोरै स्थानहरूमा 1-27 सेन्टिमिटरसम्म वर्षा हिमपात सम्भावना छ। यसको पहाडी र तराईबाट केही स्थानमा 1-27 सेन्टिमिटर मध्यमसम्म वर्षा हुने सम्भावना छ। राज्यको हकमा त्यस्तै गण्डकी लुम्बिनी र सुदूर पश्चिम प्रदेशको पहाडी र तराईबाट एक स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना पनि रहेको छ। मधेस तथा बागमती प्रदेशका पहाडी द्वारा
8: मनसून सक्रिय भएसँगै देशभर मौसमी विपदका घटना बढ़ेका छन्। पछिल्लो 24 घण्टामा मात्रै देशभर 48 विपदका घटना भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। यस अवधिमा कुनै मानवीय क्षति नभए पनि 8 जना घाइते भएका छन् भने करिब 6 लाख रूपियाँ बराबरको आर्थिक क्षति समेत भएको छ, जसमा सबैभन्दा धेरै 13 पहिरोका घटना भएका छन्। त्यसपछि चट्याङ, अविरल वर्षा, हावाहुरी, सर्पदंश, आगलागी, बाढ़ी र जनावरको आक्रमणका घटना समेत भएका छन्। यी घटनाले 31 जिल्ला प्रभावित भएका छन् भने उद्धार तथा व्यवस्थापनका लागि 162 जना प्रहरी परिचालन गरिएको सीआईएनसँग कुरा गर्दै प्राधिकरणका उपसचिव रामबहादुर केसीले बताउनुभयो।
10: पानी चाहिँ परिराखेको छ, तर अब पानी पनि जस्तो कि हामीले हेर्यौँ भने सुदूरपश्चिमको चाहिँ कैलालीदेखि लिएर कञ्चनपुर बाँकेतिर अलिक बढी फोकस भएको र कोशी प्रदेशतिर पनि हामीले हेर्यौँ भने इलाम, ताप्लेजुङ लगायतका यो पहाड़ी भूभागमा अलिकति बढी चाहिँ वर्षा भइराखेको देखिएको छ। यद्यपि अब यो पानीले गर्दा धेरै घटनाहरू चाहिँ भएका छैनन् भनेको जनधनको क्षति त्यति धेरै छैन भनेको हाम्रो जनरल पहिला जति घटनाहरू घटे जस्तो कि पहिरो अथवा चाहिँ बाढी अथवा डुबानका घटनाभन्दा पनि अब सर्पदंश त्यस्तै गरेर अरू आगलागी चट्याङ जस्ता चाहिँ घटनाहरू चाहिँ भइराखेको हामीले देखिराखेका छौँ र अब भोलि र पर्सि चाहिँ अलिक बढी चाहिँ हामी सतर्क हुनुपर्ने स्थिति छ र त्यसको लागि हामी देशैभरि केन्द्रदेखि स्थानीय तहसम्म सबै चाहिँ सतर्क भइराखेको स्थिति छ।
8: शंखरसभाको सिलिचङ गाउँपालिका एकमा पहिरोका कारण 29 परिवार विस्थापित भएका छन् भने एक सामुदायिक स्वास्थ्य चौकी उच्च जोखिममा परेको छ। जलविद्युत आयोजनामा क्षति पुग्दा 600 भन्दा बढ़ी घरधुरी विद्युतविहीन बनेका छन्। तल्लो र माथिल्लो तीन छोङका 29 घर परिवारलाई बस्तीमाथिको जमीन चिरा परेपछि सुरक्षित स्थानमा सारिएको छ। स्थानीयवासीलाई सिसुवा प्रहरी चौकी, नेपाल प्रहरी र गाउँपालिकाको समन्वयमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले सीआईएनसँग बताउनुभयो।
11: यो चाहिँ यो शंखरसभा जिल्लाको सिलिचोङ गाउँपालिकाको गाउँपालिकामा यही 18-13 गते रातिबाट 15 गते बिहानसम्म भएको वर्षाले अलिकति बढी क्षति भएको अवस्था छ। खास गरिकन अब त्यो भ्यालो जग्गा जमिन भएको, माथिबाट चाहिँ पहिरो झरेको अनि बाढीले गर्दाखेरि घरबारीहरू चाहिँ सिधा परेको त्यसको अवस्था चाहिँ छ। खास गरिकन यो वडा नम्बर 1 बढी प्रभावित देखिन्छ। यसमा चाहिँ यो नेवाटार, तल्लो छेम्पोङ, माथिल्लो छेम्पोङ, हिङला, चेपचुक्का, याङसिङ, गोवानी भन्ने यी चाहिँ बस्तीहरूमा त्यहाँ चाहिँ बढी प्रभाव पारेको छ। अब घरमाथि पहिरो अनि जमिनमा किरा परेको कारणले गर्दाखेरि यो तल्लो छेम्पङका तपाईँको 29 परिवारलाई चाहिँ अन्यत्र सुरक्षित स्थानमा आफन्तहरूको घरमा अथवा गोठहरूमा चाहिँ स्थानान्तरण गरेको अवस्था छ। दुईटा हाइड्रोबावरमा क्षति गरेको भन्ने चाहिँ सुनियो, अनि कस्तो अवस्था छ त्यो हाइड्रोबावर र क्षति भएको कारणले बिजुली अवरुद्ध गर्ने कुरो थाहा भइसकेका छ र कति कहिलेसम्म त्यो पर्ने भन्ने कुराहरू त्यो क्लियर भइसकेका छैन। अब हामी चाहिँ हाम्रो चाहिँ यो सुरक्षाको टिम म लगायत भोलि चाहिँ त्यो स्थानमा प्रभावित स्थानमा जाने चाहिँ हाम्रो योजना छ। भोलि 6 बजे हामी मुभ हुँदैछौँ। त्यही छ अहिलेसम्मको अवस्था त्यही हो।
8: जिल्ला प्रशासन कार्यालय ललितपुर र मकवानपुरले कान्ति लोकपथ हेटौडा काठमाडौँ सड़क खण्डमा आज र भोलि रातीको समयमा सवारी सञ्चालन बन्द गर्ने निर्णय गरेका छन्। लगातार परेको पानीका कारण सड़कमा पहिरो र ढुंगा खस्ने जोखिम बढ़ेपछि आज र भोलि रातीको समयमा सवारी सञ्चालन रोकिएको हो। यस्तै लमजुङ बेसी शहर चामे सड़क र मध्यपहाड़ी लोकमार्गमा यात्रा गर्न जोखिम बढ़ेको भन्दै आजदेखि रातीको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। जिल्ला सुरक्षा समिति लमजुङको बैठकले असार मशान्तसम्म अत्यावश्यक बाहेकका अन्य सवारी साधन सञ्चालनमा रोक लगाएको हो। जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले पनि साल झण्डी ढोरपाटन सड़कको निगाली देउराली सड़क खण्डमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ। नारायणगढ़ मुगलिक सड़क खण्डमा पहिरो पन्छाउनका लागि उपकरण सहित जनशक्ति तयारी अवस्थामा राखिएको छ। सड़क डिभिजन कार्यालय भरतपुरले आफ्नो कार्यक्षेत्र रहेको मुङलिङ नारायणगढ़ सड़क खण्ड र कालीगण्डकी करिडोरमा बर्खायाममा हुन सक्ने पहिरोको जोखिमलाई मध्यनजर गर्दै आवश्यक उपकरण तयारी अवस्थामा राखेको जनाएको छ। सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्व उप प्रधानमन्त्री विष्णु पौडेलसँग सम्बन्धित बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनवाई गर्दै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धिकरण मुद्दाको सकल मिसिल झिकाउन आदेश दिएको छ। न्यायाधीश द्वय टेक प्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासले सुलभ अग्रवाल र दीपक भट्ट प्रतिवादी रहेको मुद्दाको सम्पूर्ण फाइल माग गरेको हो। विष्णु पौडेलकी पत्नी दोमाया पौडेलले दायर गर्नुभएको रिटमाथिको थप सुनवाई अब विशेष अदालतबाट मिसिल प्राप्त भएपछि अघि बढ्नेछ। सरकारी जागिरमा कार्यरत रहँदै विदेशको स्थायी वा अस्थायी बसोबास अनुमति पीआर र डाइभर्सिटी भिसा डीभी लिएर लामो समयदेखि कार्यालयमा उपस्थित नरहेका चार कर्मचारी कार्यवाहीको प्रक्रियामा परेका छन्। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले उनीहरूसँग 15 दिनभित्र चित्त बुझ्दो आधार र प्रमाणसहित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो। मन्त्रालयका अनुसार ती कर्मचारी स्वीकृत विदा सकिएपछि पनि कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेका छन्। नेपालको निजामती सेवा ऐन अनुसार सरकारी सेवामा बहाल रहेका कर्मचारीले विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिन वा त्यसका लागि आवेदन दिन समेत पाउँदैनन्। साझा खबरमा अब विदेशको खबर। इरान र अमेरिका बीच गत साताको अन्त्यतिर भएको सैन्य आक्रमणपछि दुवै देशबीच कूटनीतिक पहल शुरू भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्षबीच आज कतारको दोहामा वार्ता हुने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। तर हिजो इरानका उपविदेश मन्त्रीले ट्रम्पको दावीलाई अस्वीकार गर्दै यस साता कतारमा अमेरिकासँग कुनै पनि प्राविधिक तहको वार्ता नहुने बताउनु भएको थियो। इरानले कतारी अधिकारीहरूसँग नियमित परामर्श र समन्वय जारी रहेको बताएको छ। यस अभिव्यक्तिसँगै अमेरिका इरानबीच प्रत्यक्ष वार्ता तत्काल हुने विषयमा अन्योलता बढ़ेको छ। र खेल खबरमा, फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति आइभरी कोस्ट र नर्वे खेल्दैछन्। यो खेल राति 11:15 अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। आइभरी कोस्ट समूह ईको उपविजेता र नर्वे समूह आईको उपविजेता बन्दै नकआउटमा पुगेको हो। आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउटमा पुगेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान 3:00 उपाधि दावेदार फ्रान्स र स्वीडेन खेल्दैछन्। फ्रान्स समूह आईको विजेता र स्वीडेन समूह एफबाट तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बनेर नकआउटमा पुगेका हुन्। विश्वकपमा फ्रान्स र स्वीडेन बीचको पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान भने 7:15 मेक्सिको र इक्वेडर खेल्दैछन्।
5: रासपाको केन्द्रीय सदस्यमा महिला सहभागिता उच्च।
12: महिलाहरूलाई राजनीतिमा ल्याउनुपर्छ आउनुपर्छ भन्ने एउटा जुन बहसहरू भइरहेको थियो त्यो उसको लागि चाहिँ सम्भवतः सायद यो महाधिवेशन चाहिँ एउटा कोसेढुङ्गाको रूपमा स्थापित हुन सक्छ नेपाली राजनीतिमा।
5: नेपालको राजनैतिक इतिहासमा नयाँ कीर्तिमान रिपोर्टसँगै विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
13: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
14: सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
15: 5 बिहान उठेर भरे 10 राति सुन महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
16: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
17: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
16: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ?
18: महिलाको श्रम अधिकार र सम्मानको आवाज
19: कार्यक्रम साझा आवाज
16: लैंगिक समानता महिला अधिकार घरेलु हिंसा विरुद्ध बहस
20: महिला किसानका संघर्ष सपना र सफलताका कथा
21: प्रोपाइटर मधुमाया जीसी पढे होइन प्रोपाइटर बनेछु हेर्नुहोस् त घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
16: हरेक 15 दिनमा शनिबार बिहान 6:30 र पुनः प्रसारण राति 8 सीआईएन मार्फत देशैभर
17: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
18: पसिनाको सम्मान समानताको अभियान
19: कार्यक्रम साझा आवाज।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले नेपालको राजनैतिक इतिहासमा नयाँ कीर्तिमान बनाएको छ। पार्टीको महाधिवेशनबाट निर्वाचित 900 सदस्यीय केन्द्रीय समिति मध्ये 50 जना महिला निर्वाचित भएका छन्, अर्थात निर्वाचित सदस्य मध्ये बहुमत महिलाको छ। नेपालको राष्ट्रिय मान्यता प्राप्त कुनै पनि राजनैतिक दलमा केन्द्रीय समितिमा महिलाको संख्या पुरूषभन्दा बढ़ी भएको यो नै पहिलो घटना हो।
22: नेपालको संविधानले महिलाको कम्तीमा 33% राजनैतिक प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरेको छ। बदलिदो राजनैतिक परिस्थिति छिचोल्दै रासपाको केन्द्रीय समितिमा निर्वाचित सदस्यमा 51% महिला नेताको संख्याले राजनीतिप्रति महिलाहरूको चेतनाको विकासलाई थप उचाइमा पुर्याएको नेताहरूको भनाइ छ। सम्पन्न पहिलो महाधिवेशनबाट केन्द्रीय सदस्य बनेर आउनुभएकी रासपा नेता विनिता कठायत
23: प्रतिशत महिलाहरू चाहिँ राज्यसभामा केन्द्रीय सदस्य बनेको हो। यसचोटि चाहिँ कोही पनि पुरुषले चाहिँ उसलाई चाहिँ पुल हुन्छ नि पुस गरेको पनि होइन, उसको आफ्नो मेहनतले मैले त्यहाँ निर्वाचनको बेलामा भोट मागेको देखेको छु।
22: संविधानले नै प्रत्याभूति गरेको 33% समावेशमा दलहरू पटक पटक चुकेका देखिन्छन्। प्रत्यक्ष निर्वाचन भन्दा समावेशिताको आधारमा मनोनयन गर्ने नेपाली राजनैतिक दलहरूको पुरानो परिपाटी नै छ। यस्तो अवस्थामा आन्तरिक चुनावमा भिडेरै नेतृत्व आएका महिला नेताहरू पुरूष सरह सक्षम छन् भन्ने एउटा गतिलो उदाहरण रासपाको महाधिवेशनले दिएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता कुन्ती शाहीको भनाइ छ।
24: राष्ट्रपतिको महाधिवेशनमा 51% महिलाको नेतृत्व जुन अधिवेशनमा चुनेर आउनु भएको छ होइन, यसमा वास्तवमा ऐतिहासिक महिलाको अधिकारका क्षेत्रमा राजनीतिक सहभागिता क्षेत्रमा स्वतन्त्र पार्टीले एउटा ऐतिहासिक रूपमा जुन उपलब्धि महिलाका लागि गरेको छ यो चाहिँ राष्ट्रसभा एउटा बधाईको पार्टीको रूपमा पनि हामीले लिनु पर्दछ र अरूले पनि त्यो सिक्नु पर्दछ।
22: गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा यो पटक महिलाको संख्या उल्लेखनीय छ। 205 82 जना निर्वाचित भएका छन्, जसमा महिला सांसदको संख्या 96 पुगेको छ। 2079 निर्वाचन भन्दा यो संख्या बढ़ी हो। यसरी महिलाको संख्या राजनीतिमा बढ़दै जानुले लोकतान्त्रिक संविधान कार्यान्वयन भएको महिला नेताहरूको विश्वास छ। तर पदाधिकारीमा संख्याको वृद्धिको अपेक्षा रहेको भन्नुहुन्छ नेकपा नेता पम्फा भूषाल।
0: पदाधिकारीमा उहाँहरू पनि दुईजना हो के रे, कमिटीमा 50% हो राम्रो। अब मनोनित गर्ने कमिटी बाँकी छ, 900 जनाको कमिटीमा 50% हुनुहुन्छ, 151 पुग्दा कति हुन्छ हेरौँ।
22: कांग्रेस नेता प्रतिभा गौतमले सबै राजनैतिक दलहरूले महिला नेताको सहभागितालाई संविधान अनुरूप सुनिश्चित गर्नुपर्ने बताउनुहुन्छ।
1: एकदमै राम्रो लाग्यो, सबै पार्टीहरूले चाहिँ सबै 33% भन्ने थियो, त्योभन्दा माथि राष्ट्रपतिले पुर्याउनु भयो। अब हामी पनि सबै पार्टीहरूले चाहिँ 51% भन्दा माथि आएको कुरालाई सकारात्मक कुरा हो, एकदम राम्रो कुरा हो, सबैले यही अनुरूप यसलाई नै फलो गरेर जानेछौँ अथवा योभन्दा माथि बढी पनि दिन सक्छौँ, त्यस कारणले यो पोजिटिभ कुरा हो भन्ने मलाई लाग्छ।
22: 21 शताब्दीमा पनि महिलामाथि प्रतिशतात्मक सोचको हावी हुनु, पारिवारिक बन्देज हुनु, पुरूषहरूको हाली मुहाली, महिलाको नेतृत्व क्षमताप्रति पूर्वाग्रह राख्नु, आर्थिक स्रोतको अभाव तथा मुख्य गरी संविधानको कार्यान्वयन पक्ष बलियो नहुनु राजनैतिक नेतृत्वमा पुग्न नसक्नुका कारणहरू औल्याउन सकिन्छ। तर रासुपा केन्द्रीय समितिको प्रतिनिधित्वलाई सकारात्मक लिन सकिने भन्नुहुन्छ राजनीतिक विश्लेषक सौगात गौतम।
12: कति प्रतिशतले मत हाले के गरे भन्ने कुरा चाहिँ अर्को बहसको पाटो हुन सक्ला, तर चाहिँ महिला नेतृत्व र महिलाहरूलाई राजनीतिमा ल्याउनु पर्छ आउनु पर्छ भन्ने एउटा जुन बहसहरू भइरहेको थियो त्यसको लागि चाहिँ सम्भवतः सायद यो महाधिवेशन चाहिँ एउटा कोसेढुङ्गाको रूपमा स्थापित हुन सक्छ नेपाली राजनीतिमा।
22: भनिन्छ महिला सक्षम भए राष्ट्र सक्षम हुन्छ, तर यी र यस्ता नारा केवल राजनीतिक दलहरूले मत संकलनको एजेण्डामै सीमित राख्ने गरेका छन्। पछिल्लो समय राजनीतिमा महिलाहरूको आकर्षण र बढ्दो उपस्थितिलाई थप बढ़ाउन आवश्यक देखिन्छ। रासुपाले केन्द्रीय समितिमा 51 जना निर्वाचित महिला नेता पाउँदा मनोनित हुने महिलाको संख्या कति आउने हो, त्यसले थप महत्व राख्ने राजनैतिक विश्लेषकहरूको भनाइ छ। सन्तोषी रावल, सीआईएन, काठमाडौं।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अति धेरै पानी पर्न सक्ने सम्भावना भएकाले यसपटक सावधानी अप्नाउनु पर्ने।
2: पश्चिम प्रशान्तको क्षेत्रबाट पूर्वपट्टि चाहिँ जलवाष्पयुक्त हावा बहने प्रक्रिया नै एलनिनो हो र यसपालि चाहिँ जलवायुमा एलनिनोले ठूलो प्रभाव पर्छ भनेर चाहिँ विज्ञहरूले चाहिँ भन्दै आएको हामीले सुनेका छौं।
5: यसपटक जलवायुमा ठूलो प्रभाव पर्ने विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौं। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिजै आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
4: एल निनो भनेको के होला, यस वर्षको वर्षायाममा यसले कस्तो प्रभाव पार्ला? नमस्कार, म सन्तोष गन्धर्व। आजको हेलो मौसममा हामी यस वर्षको वर्षायाम एल निनोको बारेमा कुरा गर्दैछौ। हामीसँग हुनुहुन्छ मौसमविद सञ्जीव अधिकारी।
2: अब मनसुन नै नछिरे पनि हाम्रो भूभागको अलिकति विशेषता के छ भने राम्रो पक्ष भनौँ न, हामीसँग हिमाल छ, टाकुरा छ, पहाड़ छ, र यो पहाड़मा ठोकिएर जुन यो स्थानीय वायुहरू विकास भएर अथवा पश्चिमी वायुकै प्रभावले गर्दाखेरि पनि थोरै थोरै भए पनि वर्षा चाहिँ भएको छ। मनसुन नआउँदा पनि नआएका भूभागहरूमा पनि वर्षाहरू केही भइरहेको छ। त्यही कारणले गर्दाखेरि ती भूभागका जनताहरूले के ध्यान दिनुपर्छ भने अहिलेसम्म परेको पानी पर्याप्त हुन सकेको छैन, त्यो वास्तविकता हो। र अब बुधबार बिहिबार पछिका दिनहरूमा चाहिँ पानी पर्ने क्रम केही बढेपछि अब हामीले त्योभन्दा नि धेरै पानी कुरेर चाहिँ फेरि यो हामीले खेती नै नगर्ने पनि अवस्था आउँदैन, त्यो पनि फेरि हाम्रो लागि राम्रो हुँदैन। त्यही भएर मंगलबार बुधबार लगायत यो जुन हप्ताको पछिल्लो दिनहरूमा चाहिँ केही पानी परेको बेलामा चाहिँ हामीले त्यो छोपेर त्यति बेला चाहिँ अब बाली लाउन शुरू गर्दा राम्रो हुन्छ भन्ने मेरो।
6: यस्तो बेलामा चाहिँ अब के गर्ने भनेर किसानले कृषि मौसमविदहरूले भन्न सक्नुहुन्छ होइन, त्यसको लागि चाहिँ के सम्पर्क गर्नलाई, जस्तो नार्कमा कृषि मौसमविदहरू त कति धेरै हुनुहुन्छ होइन?
2: हामी जल तथा मौसम विज्ञान विभाग र नार्क सहकार्यमा चाहिँ यो हप्ताको एक दिन चाहिँ कृषि प्रयोजनकै लागि भनेर हामीले मौसम पूर्वानुमान पनि जारी गर्छौं, र पूर्वानुमान बनाइसकेर चाहिँ नारको जुन सहकर्मीहरूसँग हामी बस्छौं, बैठक बस्छौं, कृषकहरूलाई कस्तो खाले सन्देश दिने, कस्तो चाहिँ सूचना सन्देश दिने भनेर हामीले छलफल गरेर अनि हामीले हरेक कृषि कार्यालयदेखि चाहिँ अलि स्थानीय तहसम्म पनि त्यो सूचना पुर्याएको हुन्छौं।
6: जस्तो त्यहाँनिर एउटा हटलाइन नम्बर छ, सायद किसानहरूले जहाँबाट पनि फोन गर्न सक्ने खालको नम्बर, त्यो 1135 अथवा
2: कृषिकै लागि भनेर चाहिँ यो शुक्रबार चल्ने हटलाइन नम्बर पनि छ होइन, त्यो चाहिँ नाकबाट चाहिँ त्यहाँका विज्ञहरूले उठाउनुहुन्छ। तर जल तथा मौसम विज्ञान विभागले चाहिँ 1155 नम्बरको चाहिँ हटलाइन नम्बरमा चाहिँ पानी कहिले पर्छ, यो मनसुन कहिले आउँछ, बाढी आउँछ कि आउँदैन भन्ने किसिमका चाहिँ सूचनाहरू चाहिँ 1155 जल तथा मौसम विज्ञान विभागले चाहिँ ह्यान्डल गर्छ त्यसलाई।
6: यस वर्ष बाढी वा पहिरोको जोखिम बढी कुन क्षेत्रमा छ भनेर सोध्नु भएको छ?
2: पक्कै पनि हामी अब एउटा कुरा नदोहोऱ्याउँ कि यसपालिको हाम्रो आकलन भनेको सरदरभन्दा कम पानी पर्ने छ, तर त्यो भनेको सबै मनसुन अवधिको लागि हो। तर एलनिनो हुन्छ, सरदरभन्दा कम पानी पर्छ भनिरहँदाखेरि हो हाम्रा खडेरीका दिनहरू बढी होलान्, त्यो एउटा सोच्नुपर्ने विषय छ। तर यति भन्दै गर्दाखेरि ती खडेरीकै बीचमा पनि ठूलो पानी परेर विपदको घटना पनि आउन सक्छन्, त्योतिर पनि हामी मध्यनजर हामीले दिनु
6: त्यो कुरा जोड्दै जानेछौ। एलनिनो भन्नुभएको अघिदेखि कि त्यो चाहिँ खास के रहेछ भन्ने कुरा मलाई जिज्ञासा लागिरहेछ, सायद हाम्रा श्रोताहरूलाई दर्शकहरूलाई पनि लागिरह होला जस्तो लाग्यो मलाई।
2: पक्कै पनि अहिले यो वर्ष चाहिँ विशेष गरेर एलनिनोको धेरै चर्चा छ भन्नु होइन, यो चाहिँ जस्तो मौसम भन्ने कुरा चाहिँ कुनै एउटा देशको घेराले बाँधिने कुरा होइन होइन, जस्तै हामीले जुन हावापानी आकलन गरेका छौँ त्यो भनेको चाहिँ यो समुद्रको कति तातो छ, अब कसरी चाहिँ तातिने क्रममा जाँदैछ, चिसिने क्रममा जाँदैछ, त्यसले चाहिँ दुई पाँच महिना पछाडि कस्तो चाहिँ परिवर्तन देखा पर्छ, त्यसले कस्तो पानी दिन्छ भनेर हामीले चाहिँ यो प्रशान्त महासागरलाई पनि हामीले अवलोकन गर्छौँ। प्रशान्त महासागरमा के हुन्छ भन्दाखेरि नर्मल्ली चाहिँ अब सामान्यतया के हुन्छ भने प्रशान्त महासागरको चाहिँ पूर्वी भूभाग र पश्चिमी भूभाग छन्। जुन पश्चिमी भूभाग भनेको चाहिँ अस्ट्रेलियादेखि एसियाको नजिक पर्छ जुन पश्चिमी भूभाग होइन, पूर्वको भूभाग भनेको चाहिँ ब्राजिल पेरूको आसपासमा पर्छ। सामान्यतया के हुन्छ भने ब्राजिल पेरूदेखिको भूभागबाट चाहिँ यो जुन अस्ट्रेलियातिरको पश्चिमपट्टिको प्रशान्त महासागरका भागहरूमा चाहिँ हावाहरू पानी बोकेर आउँछ। तर यो पाँच सात वर्षमा एकचोटि चाहिँ यो जुन जलवायु परिवर्तनले चाहिँ यी क्रम अलिक बढाएको पनि हाम्रो अध्ययन अनुसन्धानले देखाएको छ। पाँचदेखि सात वर्षमा के हुन्छ भने त्यो जुन पूर्वपट्टिबाट हाम्रोतिर पानी बोकेर आउने वायु नै अब हाम्रो भूभागबाट चाहिँ पूर्वतिर चाहिँ सर्छ, त्यसले गर्दाखेरि चाहिँ हाम्रोतिर चाहिँ खडेरीको अवस्था बन्छ भने त्यो ब्राजिल पेरूतिरको भूभागमा चाहिँ अब बढी पानी पर्ने, त्यहाँ चाहिँ डुबान हुने घटनाहरू बढ्छ। त्यही भएर यो सामान्य प्रक्रियाभन्दा उल्टो जुन पश्चिम प्रशान्तको क्षेत्रबाट पूर्वपट्टि चाहिँ जलवाष्पयुक्त हावा बहने प्रक्रिया नै एलनिनो हो, र यसपालि चाहिँ जलवायुमा एलनिनोले ठूलो प्रभाव पर्छ भनेर चाहिँ विज्ञहरूले चाहिँ भन्दै आएको हामीले सुनेका छौँ।
6: मुक्ति काफ्लेज्यूले कमेन्ट गर्नुभएको छ, यसमा त कुरा के छ भने पूर्वी नवलपरासीको कावासोते र गैराकोटमा पनि पानी पर्छ, तर बीचमा रहेको देवचुली नगरपालिकामा चाहिँ पानी पर्दैन।
2: हुन्छ, यसमा चाहिँ मनसुनलाई पनि र यो स्थानीय वायुलाई पनि हामीसँग भएको चाहिँ टाकुराहरूले पहाड़हरूले चाहिँ ठूलो भूमिका खेल्छ। जस्तो स्थानीय वायुकै कुरा गरौँ, जुन अहिले मनसुन भन्दा अगाडिको समय छ, त्यसमा चाहिँ जुन जलवाष्पयुक्त हावा आएपछि त्यो टाकुरामा चाहिँ त्यो ठोकिएर चाहिँ त्यो हावा बहेको साइडमा चाहिँ पानी पर्ने, तर त्योभन्दा पछाडि हामी लिवार साइड भन्छौँ त्यो भूभागमा चाहिँ कम पानी पर्ने, सुक्खा हुने हुन्छ होइन, त्यो टाकुराको त्यो काम पनि हुन्छ। र यसको अर्को चाहिँ मनसुन भनेको पनि हाम्रो अरब सागरबाट आउँछ अथवा चाहिँ बंगालको खाडीबाट जुन मनसुनी वायुहरू आउँछ, त्यो वायु चाहिँ मुख्य गरेर जुन भूगोलमा चाहिँ छिटो छरितो र सजिलो तरिकाले आउँछ त्यहाँ चाहिँ राम्रो पानी पर्ने भयो। जस्तो उदाहरणको लागि हाम्रो मनसुन चाहिँ ठ्याक्कै झापातिरबाट चाहिँ नर्मल्ली बंगालको खाडीबाट जलवाष्पयुक्त हावा बोकेर झापातिरबाट छिर्छ होइन, र अर्को ब्रान्च भनेको चाहिँ यता अरब सागरको ब्रान्च चाहिँ यता यो लुम्बिनी प्रदेशको हजुरले भन्नुभएको अनुसारको चाहिँ यतापट्टिबाट छिर्छ। त्यही भएर पूर्वपट्टिबाट आएको जलवाष्पयुक्त हावा पनि त्यहाँ त्यो ठाउँमा पुग्नलाई अलि समय लाग्ने, सामान्य जलवाष्पयुक्त हावा जुन पानी बोकेको हावाहरू त्यहाँ पुगिन सक्ने, र पश्चिमपट्टिबाट आएको जुन अरब सागरको जुन पानी बोकेको हावा पनि ती ठाउँहरूमा ठ्याक्क पुग्न नसक्दाखेरि चाहिँ त्यहीँनिर एक दुई किलोमिटरमा पनि धेरै पानी पर्ने, कम पानी पर्ने हुन्छ। र यो त हाम्रो विशेषता नै कि हामीले अब सबैभन्दा नेपालको बढी पानी पर्ने लुम्लेको कुरा गरौँ अनि सबैभन्दा कम पानी पर्ने मुस्ताङको कुरा गरौँ, जहाँ चाहिँ आकाश पातलको फरक छ। जस्तो जोमसममा अब मनाङ मुस्ताङमा चाहिँ 300-400 मिलिमिटर वर्षभरि पानी पर्छ भने लुम्लेमा चाहिँ 5,000-5,500 मिलिमिटर पानी वर्षभरि पर्छ। भनेपछि हाम्रो भूगोल नै यस्तो छ कि त्यो एक दुई किलोमिटर होइन, 100 मिटर 10-20 मिटरकै तलमाथि पनि चाहिँ धेरै पानी पर्नेदेखि थोरै पानी पर्ने क्रम चाहिँ हुन्छ, त्यो हामीले देखेको छौँ।
4: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो, अर्को साता अर्को विषयका साथमा उपस्थित हुनेछौ। नमस्कार।
5: आजदेखि देशभर वर्षायाम अर्थात मनसून सक्रिय भएको छ। पहाड़ी जिल्लामा पहिरो र तराईको क्षेत्रमा डुबानको जोखिम बढ़न सक्ने भएकाले सावधानी अपनाउन मौसम विभागले आग्रह गरेको छ। सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्व प्रधानमन्त्री विष्णु पौडेलसँग सम्बन्धित बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनवाई गर्दै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धिकरण मुद्दाको सकल मिसिल झिकाउन आदेश दिएको छ। इरान र अमेरिकाबीच गत साताको अन्त्यतिर भएको सैन्य आक्रमणपछि दुवै देशबीच कूटनीतिक पहल शुरू भएको छ र फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति आइभरी कोस्ट र नर्वे खेल्दैछन्। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 17 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
1: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
2: यही असार 20 गते तेस्रो शनिवार को दिन
3: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
3: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
2: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
4: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80008 र 9825 63 77 72।
5: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
6: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
5: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
6: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
7: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
5: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
8: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
9: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
6: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 9848518 28।
5: बाबु, ए बाबु, काल मनिष मेडिकल में जाइस तो?
10: मै नै जाइ, वहाँ अपन अनुहार बिगड़के घर से बाहर नै निकर्छु।
5: उहे मारे तो तुहिन वहाँ पठाई दो। यहाँ हेर, ई पत्रिका में लिखल बा मनिष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होई से उपचार हुई था वही तोर समस्या फेन अस्ते बा जैबे तो समाधान हुई जाए।
10: ए हो दादू, अपन अनुहार बिगड़के परेशान रहूं, तब तो मैं अब भी जाए।
4: याद करबी, मनिष मेडिकल हल टिकापुरमा प्रत्येक महिना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनिष मेडिकल हल टिकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया, पोटो, डन्डीफोर, दाँत, खुजली, भुटला झर्ना, कपार के तालु खुल्ना, डेन्ड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नै हुइल घाव, खतिरा ओ यौन दुर्बलता उपचार होती रहल बा। सम्पर्क मनिष मेडिकल हल अस्पताल रोड टिकापुर, फोन नम्बर 9860071024 ओ 9806477।

0: बैंकले कभैलाई कसै अवस्था मिलै तमरो एटीएम मोबाइल र इन्टरनेट बैंकिङको गोप्य विवरण माग्दैन। यदि कसैले कसै माध्यम बठियाईलाई तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या उहिले तमलाई ठग्दो खोज्जाछ। सँगै बैंकको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित हरू उनीहरू विवरण मागिभर बैंकमी सोधौं सतर्क रहौं ठगी बठिए बसौं।
1: सिद्धार्थ बैंक बठियाई जनहितमै जारी सन्देश।
2: सिद्धार्थ बैंक सम्बन्ध सधैँभरिलाई।
3: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
4: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
3: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
4: कहाँ हुनु भाइ, टिकापुरमा जमरा।

0: सामुदायिक रेडियो टीकापुर एफएमको कार्यक्रम विपद व्यवस्थापन चौतारीमा यहाँहरूलाई हार्दिक स्वागत छ। म रत्नापुन मगर। कार्यक्रम विपद व्यवस्थापन चौतारी प्र्याक्टिकल एक्सन र बी ग्रुपको साझेदारीमा संचालित समुदायका लागि जलवायु उत्थानशील परियोजनाको सहयोगमा सामुदायिक रेडियो टीकापुर एफएमद्वारा उत्पादित कार्यक्रम हो। यो कार्यक्रम सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। यो कार्यक्रम हरेक हप्ताको मंगलबार र शुक्रबार बेलुका 8:10 प्रसारण हुन्छ। कार्यक्रममा हामी बहुप्रकोपका कारण समुदायले भोगिरहेका समस्या, जलवायु अनुकूलन तथा विपद व्यवस्थापनका लागि भएका प्रयासबारे छलफल गर्छौं। यसका साथै समुदायको क्षमता अभिवृद्धि र सक्रियता बढ़ाउन गरिएका कामबारे पनि छलफल गर्छौं। स्थानीय समुदायको विपद व्यवस्थापनमा क्षमता विकासका लागि प्र्याक्टिकल एक्सन र बी ग्रुपले स्थानीय सरकारसँग समन्वय गरेर समुदायको क्षमता विकासका लागि तालिम, आवश्यक सामग्री सघाउँदै आएको छ। यसका साथै नमूना अभ्यास जस्ता विपद न्यूनीकरणका विविध कार्य गरी जोखिम व्यवस्थापनका लागि क्षमता विकास गर्ने गरेको छ। रेडियो कार्यक्रम विपद व्यवस्थापन चौतारीको आज 5 श्रृंखला हो। आजको कार्यक्रम हामी टीकापुर नगरपालिकाको वडा नम्बर 7 नयाँ बस्तीको उच्च घरमा गर्दैछौ। आजको कार्यक्रममा टीकापुर नगरपालिका वडा नम्बर 7का वडा अध्यक्ष यज्ञ प्रसाद न्यूपाने, सामुदायिक विपद व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र प्रसाद रेग्मी, सचिव भोजराज ढुङ्गाना, सामुदायिक विपद व्यवस्थापन समिति वैदिका कोषा अध्यक्ष वासुदेव कोइराला, उपाध्यक्ष हिरादेवी पुन, सूचना कार्यदलका संयोजक सुशीला बस्नेत, टीकापुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावल, सिनियर अनमी हिमा गिवाली, स्थानीय सूर्यलाल पाण्डे, समुन्द्रा विक, मंजु श्रीपाइली र केही बालबालिका सहभागी हुनुहुन्छ। अब सुनौ सहकर्मी दुर्गादेव कोटाले सरकारवालाहरूसँग आजको कार्यक्रममा गर्नुभएको छलफल।
1: यहाँहरू सबैजनालाई कार्यक्रममा हार्दिक स्वागत छ। कार्यक्रममा हामी सबैभन्दा पहिला सामुदायिक विपद व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र प्रसाद रेग्मीलाई तपाईँको समुदायमा कस्तो खालको विपदहरूको सामना गरिराख्नु परेको छ, अवस्था के छ बताइदिन अनुरोध गर्छु।
2: यहाँलाई सबैलाई नमस्कार। विपद त अब यस्तो छ, गर्मी मौसममा गर्मीले शीतलहरले पनि एउटा विपद ल्याएको छ। बाढ़ी बेलाको हामीलाई चाहिँ अहिले कटान पटानको त कमी छ, कटान रोकेको छ र अहिले पटान रोकेको छ, कटान पनि रोकेको छ र अहिले हामीलाई चाहिँ ओभर भएर पानी जस्तै खोला बढेर पथरिया ड्याम र कर्णाली बढ्यो भने ओभर भएर फ्लोर भएर यसरी डुबाउने कार्यक्रम भइरहेछ। विगतको लामो समयसम्म त कटान पटान डुबान सम्पूर्णै भयो, अहिले डुबान मात्रैको समस्या छ। यहाँ डुबान उच्च बाटाघाटाहरू एकदम होचा छन्, बाटोघाटोको पनि छ, अलिकति तटबन्ध पनि वास्तविक यहाँको चाहिँ अहिले हामीले सोचे जस्तो र हामीले लामो समयसम्म यसको दिगोपनाको अवस्था देखेका छैनौँ। किनभने खाल्डा खुल्डी पुरपारहरू पनि यस्तो चाहिँ पुराना खियासिया लागेर यी जालीहरूका चाहिँ तटबन्ध ज्ञापी भइरहेको छ र विगतमा हामीले यहाँ यो ठाउँमा हिउँदमा एउटा खेती सिजन हुने, बर्खामा धान खेती नै नपाउने, यो पानी भरिएर त्यस्तो किसिमको अवस्था भइरहेको छ। एक ठाउँबाट अर्को ठाउँ जानलाई पनि गाह्रो, हामीसँग ढुङ्गाको अभाव, यो ठाउँबाट पानी भरियो भनेपछि हामी बिमारी भएको अवस्थामा पनि स्वास्थ्य लैजान पनि गाह्रो अवस्था हो। तैपनि अहिले हामीले पछिल्लो समयमा प्र्याक्टिकल एक्सनद्वारा र त्यति बेलाको एउटा भवनको सुरक्षित भवन पाउँदा हामीले केही सिकाएका कुराहरू धेरै सजिलो भएका छन्। केही प्र्याक्टिकल एक्सनद्वारा समुदायमा केही राम्रा कुराहरू पनि भएका छन्। जस्तै एउटा चाहिँ हेम्पाइप कल्भर्ट हेम्पाइपको पनि भएको छ, एउटा उच्च धारा पनि व्यवस्था गरिएको छ र आगामी दिनमा पनि यो ठाउँलाई अहिले पहिला भन्दा सक्षम भइसकेको ठाउँ पनि छ र यो अहिलेसम्म हामीले यो ठाउँमा लामो समयसम्म यो बाढ़ी पीड़ित संघर्षमा गर्दै जाँदा भोगेका कठिनाई र दुःख र परिश्रमका कुराहरू त लामा व्यथाहरू छन्। तैपनि अहिले अब आएर पछिल्लो चरणमा राज्यका निकायहरूले केही अब सहज र सजिलो वातावरणमा बनाइदिनु भएको छ। किनभने अहिले हामीलाई त्यत्रो त्यो वारीबाट आउनै नसकिने अवस्थाको हुन्थ्यो भने अहिले अब त्यही नजिकै एउटा चाहिँ उज्वा तालका किनारामा एउटा चाहिँ ठूलो एउटा भवन, बहुद्देश्य भवन एउटा चाहिँ बनेको छ त्यहाँ। त्यसले पनि एउटा केही सुलभ र सजिलो बनाएको छ र त्यहाँको अलिकति अब त्यहाँको व्यवस्था तरिका, त्यहाँ फर्निचरका आवश्यकता र अलिक बत्तीको आवश्यकता कमी कमजोरी छ, त्यसलाई

0: गर्दै गएको खण्डमा भोलि त्यहाँको समुदायहरू नजिकलाई अझ सजिलो हुने थियो। जस्तै अहिले हामीले उच्च भवन यो ठाउँमा पाइरहेका छौँ, यो ठाउँ एकदम बिस सेन्टर ठाउँमा पनि भइरहेको छ, हाम्रो चाहिँ मल्टिपर्पज काम भइरहेको छ अहिले, स्वास्थ्यको काम, अन्य बैठकका कामहरू, आमा समूहका कामहरू पनि यो भवनमा एउटा चाहिँ हामीलाई धेरै सेवा सुविधा भइरहेको छ।
1: हुन्छ, यहाँलाई धन्यवाद। त्यसै गरी सामुदायिक विपद व्यवस्थापन समितिको सचिव भुद्रा ढुङ्गाना हुनुहुन्छ। बाढीजन्य विपदका हिसाबले चाहिँ एकदमै उच्च जोखिममा रहेको वडा, त्यसमाथि चाहिँ अन्य खालको बहुप्रकोपको जोखिम पनि छ। यहाँहरूले चाहिँ कस्तो समस्याहरू भोगिराख्नु भएको छ र अहिले समुदायको क्षमता के हो, कति छ क्षमता समुदायको, जस्तो विपद व्यवस्थापनका क्षेत्रमा समुदायले गरेको प्रयासहरू कस्तो छ?
2: धन्यवाद दुर्गा देवकोटाज्यू। विशेष त यो टिकापुर नगरपालिका वडा नम्बर 7 बैदी विगत 40 सालदेखि नै यो बाढी पीड़ित ग्रस्त क्षेत्र हो। यो क्षेत्रमा अब मोहना, पथ्रिया, काँडा र कन्द्रा नदीको र कर्णाली नदीले यस क्षेत्रको डुबानमा बढ़ी समस्या ल्याउँछ। विशेष त यो क्षेत्रमा हुने भनेको अब बाढ़ी हो, त्यसपछि तपाईँको आगजानीका कुराहरू छन्, त्यसै गरी शीतलहरका, त्यसपछि तपाईँको महामारी र लुगा कुराहरू छन्। अब यस क्षेत्रमा अब समुदाय स्तरमा सक्रिय देखिनु भएको छ, सबै समुदायको मान्छेहरू एक्टिभ हुनुहुन्छ, होइन, सीडीएमसी पनि हुनुहुन्छ अहिले सामुदायिक विपद व्यवस्थापन समिति, त्यसै गरी टिकापुर नगरपालिकाले यो क्षेत्रमा अब अहिले यो भवन त थिएन, 2072 सालमा प्र्याक्टिकल एक्सन बी ग्रुप र अब पहिला सीएसडीआर संस्था थियो, त्यो संस्थाको साझेदारीमा काम भएको छ र अहिले अटोमेटिक साइरनका कुराहरू यसमा जडान भएको छ। पालिका र अब वडा कार्यालयले अहिले माथि तपाईँको यो भवनको माथि पनि माथि वाल लगाउने कामहरू थिएन, त्यो कामहरू सुरक्षित गर्नको लागि कामहरू भएको छ अहिले। र विशेष त यो क्षेत्रलाई उच्च जोखिममा राखिएको कैलालीको दक्षिण पूर्वी बेल्ट हो, यो एकदमै समुद्र सतहबाट हामी लोल्यान्डमा छौं, सबै पानीहरू अब धनगेरदेखिको यहीँ आउने, माथि चुरेदेखिको पानी यहीँ आउने। यो क्षेत्रका बासिन्दाहरू सजग त सजग हुनुहुन्छ, त्यही पनि बर्खायाममा अलिकति डर त त्रासमै हुनुहुन्छ। र अब अहिले गर्दाखेरि यहाँ समुदायहरू विपदमा अब प्रत्येक महिनाको यहाँ मिटिङ हुन्छ, त्यो मिटिङमा छलफल गर्नुहुन्छ, यहाँ सबै समुदायको सेक्टरको मान्छेहरू बस्नुहुन्छ, के समस्या त्यसको पहिचान गरेर निराकरणका उपायहरूमा जानुहुन्छ, सम्बन्धित विभाग कार्यालयमा जाने, पालिकासँग जाने, पालिकासँग जोजिने कामहरू र सरकारवाला निकायसँग पनि अब स्वास्थ्य भयो तपाईँको विपदसँग हुने जोडिएका कुराहरूसँग पनि स्थानीय सरकारसँग जोडिएर आफ्नो सहकार्य गरेर अगाडि बढ़िरहेका छौँ हामी। र वास्तवमा अब अहिले गर्दाखेरि पछिल्लो चरणमा यो टिकापुर 7 तपाईँको अहिले 4 सेल्टर भवनहरू देखिएको छ, एउटा यही तपाईँको नयाँ बस्तीमा छ, एउटा तपाईँको कुन्तीपुरमा, लगभग मोफा जापान र सीएसएसडी साझेदारीमा पालिकाले नै त्यसलाई ह्यान्ड ओभर गरेर अहिले लगभग 1.25 करोड़ हाराहारीमा त्यो भवन बनेको छ र त्यो मल्टिपर्पजको बहुपर्वको रूपमा काम गरिरहेको छ अहिले पनि, र एउटा प्रतिपुरमा रहेको छ त्यो भवन, र एउटा तपाईँको यही भैदीमा डाँडाटोलमा रहेको छ। र विशेष त यो भवनहरूले समुदाय स्तरमा हुने कामहरूलाई र विपदमा आउने जोखिमलाई न्यूनीकरणका कुराहरूमा सहज एकदम सहज र अब बालबालिका, तपाईँको ज्येष्ठ नागरिकहरू, वृद्ध वृद्धा र अब अपाङ्गहरूलाई त्यो काममा सहजता र बाढ़ी आएको बेलामा सुरक्षित हुने कामहरू, अघि नअटेको खण्डमा हाम्रो विद्यालय जन्तर्राष्ट्रिय माध्यमिक विद्यालयमा पनि बसोबास गर्ने कामहरू भइरहेछ र यहाँ मेसहरू पनि चलेको थियो योभन्दा अगाडि पनि। अहिले 2 वर्षमा यो क्षेत्रमा बाढ़ी आएन, किन अब भने वर्षा नै कम भएको कारणले गर्दाखेरि यो बाढ़ी आएन। पछिल्लो चरणमा बाढ़ीको त अब कसैले आकलन गर्न सकिँदैन, हेर्नुहोस्, अनुमान गर्न सकिँदैन र आउन सक्छ। त्यो सक्षम जोखिमलाई गर्नको लागि यहाँको सीडीएमसीले प्रत्येक जुन 5 तारिकका दिन, जेठ 22 गतेका दिन कृत्रिम बाढ़ी घटना अभ्यास कामहरू आफै गर्नुहुन्छ र समुदाय सचेतन कुराहरूमा तपाईँको झटपट झोला तयार गर्ने, यहाँको अब उच्च ठाउँमा जाने बाटोहरूको एक्सिसका कुराहरू, अब महिला कार्यदल पनि हुनुहुन्छ, त्यसपछि तपाईँको पूर्व सूचना प्रणाली कार्यदल छ, प्रथामिक कार्यदल छ, त्यसपछि तपाईँ खोद्रा उद्धार छ, उहाँहरू सबैले ट्रेनिङ प्राप्त, तालिम प्राप्त हुनुहुन्छ र परेको बेलामा उहाँहरूले सहजता रूपमा काम गरिराख्नु भएको छ र अहिले पनि अब अहिले यो वर्ष नभए पनि योभन्दा अगाडिको वर्षहरूमा थुप्रै कामहरू समुदाय स्तरबाट भइरहेछ र अब आपतकालीन कोषहरू पनि यो सीडीएमसीहरूले जम्मा गरिराख्नु भएको छ। परेको खण्डमा अब कसैलाई नगुहार्ने खण्डमा पहिला आफूले नै खर्च गर्ने त्यो कामहरू, हामीसँग खोतटा उद्धार सामग्री सबै छ, तपाईँको हेडलाइट छ, टर्च लाइट छ, तपाईँको स्टेचर छ, तपाईँको रिङ छ, डोरी छ, गम्बुट छ, सबै छ, हेर्नुहोस्, प्र्याक्टिकल एक्सन र बी ग्रुपको उसमा। र अब स्थानीय सरकार टिकापुर नगरपालिकाले अब सशस्त्र प्रहरी बल र कालाकुण्ड प्रहरी चौक 2 वर्ष अगाडि वितरण गर्नुभएको थियो र यो वर्ष पनि सायद टिकापुर नगरपालिका वडा नम्बर 7 वा आफ्नो विपदमा छुट्याएको बजेटबाट काम गर्नुहुन्छ र योभन्दा अगाडि पनि भएको छ, वृक्षरोपण काम पनि भएको छ।
1: हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद। त्यसै गरी हामीसँग पूर्व सूचना कार्यदलको संयोजक सुशीला बस्नेत पनि हुनुहुन्छ। तपाईँहरूले चाहिँ समुदायमा सूचना प्रवाह कसरी गर्नुहुन्छ, जस्तो अब विशेष गरी बाढीजन्य विपद त हामीले हरेक वर्ष सामना गरिरहेका छौँ नि त, होइन, सूचना प्रवाहको काम कसरी हुन्छ, जस्तो अब सूचनामा समुदायले कतिको विश्वास गर्छ, बताइदिन अनुरोध गर्छु।
3: हस्त, धन्यवाद। पूर्व सूचनाको संयोजक भएको नाताले म बोल्न गइरहेको छु। हाम्रो सूचना प्रवाह गर्दाखेरि अब हामी जेठ 22 गते प्रत्येक वर्ष हामीले हाम्रो कृत्रिम नाटक देखाउने गर्नेछौ, त्यसै आधारमा हामीले सुरुमा साइरन बजाउँछौ, अहिले अटोमेटिक साइरन पनि ओडाबाट पनि बज्ने गर्छ, अनि साइरन बजाइसके पहिलो साइरन बजाइसकेपछि अपाङ्ग अब कोही आँखा नदेख्ने त्यस्तोलाई झण्डाको पनि प्रयोग गर्दैछौ, सुरुमा निलो झण्डा देखाउँछौ, पहिलो साइरन बज्दाखेरि निलो झण्डा देखाइसकेपछि त्यो प्रचार गर्ने क्रममा हामी झण्डाकरणमा हामीले पहिलो साइरन बजाउँदाखेरि अहिले त पथ्रैया यो काँडा नदी मोहना नदीको यसको योचोटि हामीले त्यसको बारेमा हामीले कार्यक्रम गऱ्यौँ। अनि योभन्दा अगाडि हामीले कर्णालीको 9 मिटर 10-11 मिटर त्यसरी हामीले कार्यक्रम गर्थ्यौँ। अहिले सुचाङ यो पथ्रैया नदीमा राखेको हुनाले हामीले पथ्रैया नदीको आधारले अहिले त्यसरी गऱ्यौँ। अनि सुरुमा पहिलो साइरन बजाउँदाखेरि अब निलो झण्डा देखाउँदा सुरुमा 4.2 मिटर पानी आयो है, ल हामी अब सतर्क हुनुपर्छ भनेर यसरी हामीले सूचना गर्दै जान्छौँ। त्यसपछि गाउँले दिदीबहिनी दाजुभाइहरूले पनि उहाँहरूले पनि थाहा पाउनुहुनेछ र ल हामी अब बाढी आउँदैछ, पथ्रैया नदी बढ्दैछ, मोहना पनि बढ्दैछ, ल हामी सचेत हुनुपर्छ है भनेर हामी सतर्क हुनुपर्छ भनेर त्यही सूचना आधारमा उहाँहरूले सचेत हुनुहुन्छ। त्यसपछि पहिलो साइरन बजाइसकेपछि दोस्रो साइरन बजाउँदाखेरि हामीले अब पहेँलो झण्डा प्रयोग गर्छौँ। पहेँलो झण्डा प्रयोग गर्दाखेरि अनि अब नदीमा बाढी बढ्दै जाँदैछ, हामी जोखिममा छौँ भनेर त्यस कारणले हामीले बुझिन्छ। त्यो बुझाउँदाखेरि हामीले फेरि सूचना माइकिङद्वारा नै गर्छौँ। माइकिङद्वारा गर्दाखेरि ल 4.5 मिटर पानी बढिसक्यो है हाम्रो पथ्रैया नदीमा, हामी अब तयारी अवस्थामा हुनुपर्छ। हाम्रो तयारी अवस्थामा हुँदाखेरि झटपट झोलामा नागरिकता अनि सर्टिफिकेट महत्वपूर्ण कागजहरू लाल पूर्जाहरू गरगहना जे छन् महत्वपूर्ण कागजहरू हामीले जोगाउनु पर्यो। त्यो हामीले झटपट झोलामा राखेर अनि सुक्खा खाजा पनि चाहिन्छ हामीलाई, अरू त बनाउन सकिन्न। सुक्खा खाजा झोलामा झटपट झोलामा राखेर तपाईँहरू तयारी अवस्थामा हुनुहोस्। गर्भवती महिला, सुत्केरी महिला, अपाङ्गहरू जस्तो हाम्रो सुरक्षा भवन यहाँ नजिकै बनिरहेको छ, तपाईँहरू कहीँ नजानुहोस्। बाढी जोखिम बढ्दैछ, माथिबाट कर्णाली बढ्दैछ, अब पथ्रैया नदी डुब्न लागिसक्यो, त्यसैले हामी अब जोखिममा हुनेछौँ। त्यस कारण हामी तयारी अवस्थामा रहनु पर्यो, बाहिर कतै नजानुला भनेर त्यसरी सूचना गर्छौँ। त्यो गरिसकेपछि त्यसपछि उहाँहरू तयारी अवस्थामा रहनुहुन्छ। त्यसपछि तेस्रो साइरन बजाउँदाखेरि अनि रातो झण्डा देखाउनेछौँ। रातो झण्डा देखाउनु उहाँहरूले लौ खतराको समय हो भनेर उहाँहरूले बुझ्नुहुन्छ कि अहिले। अनि बाढी आयो ल पथ्रैया नदीमा, अब कर्णालीमा 11 मिटर बढिसक्यो, पथ्रैया नदीमा 4.3 मिटर बढिसक्यो, अब यो हामी एकदम लास्ट स्टेज छ, हाम्रो एकदम बाढी बढी आइरहेको छ, हामी सुरक्षा भवन छ यहाँ नजिकै, हामी भवनतिर भाग्नुपर्छ है भनेर अनि हामी सूचना गर्छौँ। त्यसरी सूचना गरिसकेपछि अनि माइकिङद्वारा गर्छौँ, अनि झण्डा देखाएर पनि गर्छौँ, अनि साइरन पनि बजाउँछौँ। तिनै तरिकाबाट हामी सूचना हुन्छ। त्यसरी उहाँहरूले बुझेको अनुसार हाम्रो यो सुरक्षा भवनमा गर्भवती सुत्केरी महिला चाहिँ अगाडि आएर बसिहाल्नुहुन्छ। अरू खोजसार उद्धारहरू, महिला कार्यदल, प्राथमिक उपचार सबै महिलाहरू अनि सब दाजुभाइहरू बस्नु भएको हुन्छ, आफ्नो कार्यक्रम आफ्नो उहाँहरूले गर्नुभएको हुन्छ। अनि खोजसार उद्धारले चाहिँ अब आफ्नो लाइफ ज्याकेट के छ, आफ्नो सरसामान युज गरेर उहाँहरूले चाहिँ त्यो बिरामीहरूलाई ल्याएर यहाँ एक सुरक्षा भवनमा राख्ने काम गर्नुहुन्छ।
1: हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद। हामीसँग दुईजना विद्यार्थी नानीहरू पनि हुनुहुन्छ। तपाईँहरूलाई चाहिँ जस्तो विशेष गरी तपाईँहरूले बाढी जन्ने विपदको सामना गरिराख्नु परेको छ नि होइन, बाढी आउँदा चाहिँ के गाह्रो हुन्छ, परिचय दिएर।
4: नमस्ते, मेरो नाम हो अस्मिता पाण्डे, म कक्षा 6 पढ्छु। मेरो विद्यालयको नाम हो श्री अन्तर्राष्ट्रिय माध्यमिक विद्यालय सुनाफा टिकापुर 7 वैदिक कैलाली। बाढी अनि झोला भिज्छ अनि किताबहरू भिज्छ, ढिलो हुन्छ स्कुल आउँदा।
1: त्यसै गरी हामीसँग स्वास्थ्य शाखाको संयोजक र रेड क्रस कर्मी पनि हुनुहुन्छ बलबहादुर रावल। जस्तो यो बाढी जन्ने विपद अथवा चाहिँ अन्य खालको विपदको बेला स्वास्थ्य कर्मीको भूमिका एकदमै महत्वपूर्ण हुन्छ, यहाँहरूले कसरी सेवा दिनुहुन्छ?
5: अब हामी कहाँ विशेष गरेर बाढीको बेलामा विभिन्न वनस्पति रोग सर्न सक्छ भन्ने हाम्रो महामारी नै फैलिन्छको डर हुन्छ, त्यसको लागि हाम्रो चाहिँ प्रत्येक वडामा विशेष गरी वार्ड नम्बर 7 पनि स्वास्थ्य संस्था छ, सत्यमा छ। त्यस्तै हाम्रो अब यहाँ स्वयंसेवकाजीहरू हुनुहुन्छ, 14 महिला स्वयंसेवकहरू, उहाँलाई पनि हामीले के प्राथमिक उपचारका सामानहरू दिएका हुन्छौँ, उहाँले पनि गर्नुहुन्छ। भएन भने अब हाम्रो सत्यमा धेर नभए टिका अस्पताल पनि छ, त्यहाँबाट हामीले सेवा दिन्छौँ। सकेसम्म त अब अहिले के छ भने मान्छेहरू सबै सचेत भइसकेका छन्। पहिलाको र अहिलेको तुलना गर्ने भने मान्छेहरू सबै सचेत छन्। मान्छेले आफ्नै घरमा कतिले अब जीवनजलहरू झाडा पकाला भएको जीवनजलहरू राखेर आउँछन्, सामान्य खालको टाउको दुखाएको औषधिहरू लगायतका केही प्राथमिक उपचारका सामग्री उहाँसँग हुन्छन्। त्यो पनि त्यस्तो ठुलो विपद त यहाँ आएको छैन विगत 4-5 वर्षदेखि। यदि त्यस्तो भइहाल्यो भने पनि हामी अर्को हाम्रो आरआरटी भन्ने हुन्छ, सीआरआरटी कम्युनिटी रेपिड रेस्पोन्स टिम, उहाँलाई पनि खटाउन सक्छौँ। कतिपय स्थानीय तहबाट हामी आफैले पनि गर्छौँ, भएन भने त्यसको लागि हामीले प्रदेशलाई गुहार्न सक्छौँ, सङ्घलाई गुहार्न सक्छौँ। तर त्यस्तो चाहिँ त्यस्तो अवस्था नहोला भन्ने लाग्छ, अहिलेसम्म आएको छैन। अब आगामी दिनमा भइहाल्यो भने पनि हामी हाम्रो पूर्व तयारीको लागि हामीले हाम्रो एउटा प्रतिकारको योजना पनि बनाएको छौँ, स्वास्थ्य प्रतिकार योजना। त्यसमा पनि हामीले सबै वडामा कुन कुन जोखिम के जोखिम हुन सक्छन्, कुन महिनामा भनौँ, कुन अवस्थामा, त्यसको पनि हामीले आकलन गरेका छौँ, त्यो सूचनाहरू लिएका छौँ, त्यसको मूल्याङ्कन गरेर त्यसको लागि हामीले तयारी गरेका छौँ।
1: जस्तो अब यो खास गरी बाढी जन्ने विपदको बेला अथवा अन्य विपदको बेला पनि नसर्ने रोगका बिरामी अथवा दीर्घ रोगीहरूलाई कतिको प्राथमिकता दिनुहुन्छ?
5: एकदम अब यहाँले एकदम पेन्डिङको कुरा गर्नुभएको छ होइन, अब हामीले चाहिँ डिजास्टरमै सँगसँगै अब विभिन्न अहिले दीर्घ रोगीहरू हुन्छ, प्रेसरको बिरामीहरू, सुगरको बिरामी, उहाँहरूको पनि घर डुबान भयो भने औषधिको समस्या हुन्छ, औषधि उहाँहरूले खानु पाउनु, त्यसको लागि पनि हाम्रो तयारी छ। अहिले त हामीले हरेक महिनामा ज्येष्ठ नागरिक घर दैलो कार्यक्रम गरिरहेको छौँ, त्यहाँबाट पनि हामीले औषधि वितरण गरिरहेको छौँ भने त्यस्तो बेला पनि उहाँहरूले पूर्व नै हामीले 1-2 महिना नै औषधि दिएर तयारी अवस्थामा राख्ने, त्यसको लागि पनि नगरपालिकाले हामीले औषधि किन्ने कामहरू त्यो गर्दा चाहिँ उहाँलाई असुविधाको समस्या चाहिँ हुँदैन।
1: सिनियरमा हेमा गेवाली पनि हुनुहुन्छ, जस्तो विशेष गरी विपदको बेला जस्तो नागरिकहरू विस्थापित हुँदाखेरि बालबालिका किशोरी महिलाहरू सबैजना एकै ठाउँमा बस्नुपर्ने खालको समस्याहरू हुन्छ नि, त्यो बेलामा जस्तो विभिन्न खालको लैङ्गिक हिंसाहरू हुन सक्ने अथवा विशेष गरी किशोरी र महिलालाई चाहिँ अब स्तनपानको कुरा, पोषणको कुरा, महिनावारीको कुरा, थुप्रै खालको समस्याहरू हुन्छ नि, त्यो बेला चाहिँ के गर्न सकेको भए राम्रो हुन्थ्यो?
6: एकदमै सान्दर्भिक प्रश्न गर्नुभएको छ यहाँले, धन्यवाद। अब यस्तो बाढी अथवा जोखिमको बेलामा विशेष गरी महिला बालबालिका होइन सुत्केरी गर्भवती महिलाहरूलाई विशेष समस्या आएको हुन्छ, जसले गर्दाखेरि अघि हाम्रो शाखा प्रमुखले पनि भन्नुभयो हाम्रो विशेष गरी महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई हामीले परिचालन नै गरेका हुन्छौँ, त्यसै गरी स्वास्थ्य कर्मीहरू हुनुहुन्छ उहाँहरू मार्फत आमा तथा गर्भवती सुत्केरी महिलाहरूलाई कसरी सुरक्षित राख्न सकिन्छ र उहाँहरूले नियमित खानुपर्ने आइरन चक्कीहरू त्यसको व्यवस्थापनका लागि हामीले स्वास्थ्य कर्मीहरूलाई पहिले नै ट्रेन गरेको हुन्छ र उहाँहरू त्यही अनुसारले तयारी गरेर विपदको बेलामा एकदमै तयारीका साथ बस्नु भएको हुन्छ।
1: हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद। त्यसै गरी हामीसँग सहभागी जस्तो विपद व्यवस्थापनकै क्षेत्रमा सक्रियता जनाइराख्नु भएका अथवा चाहिँ खटिरहनु भएको अन्य सहभागी पनि हुनुहुन्छ, उहाँहरूलाई पनि आफ्ना केही विचारहरू, समस्याहरू र समुदायको क्षमता विकासको कुराहरूको बारेमा चाहिँ आफ्नो भनाइ राखिदिन अनुरोध गर्छु। त्यसै गरी वैदिको सामुदायिक विपद व्यवस्थापन समितिको कोषाध्यक्ष वासुदेव कोइराला हुनुहुन्छ, उहाँलाई चाहिँ आफ्नो भनाइ राखिदिन अनुरोध गर्छु।
7: धन्यवाद पत्रकार दुर्गादेव कोटाजी। मेरो नाम वासुदेव कोइराला, म सामुदायिक विपद व्यवस्थापन समितिको कोषाध्यक्ष। हाम्रो विपद व्यवस्थापन समितिमा हामीले एउटा कोष जम्मा गर्ने गरेका छौँ, त्यसमा हामीले अब प्रत्येक घर दूरीबाट मासिक नगरेर हामीले अहिले वार्षिक रूपमा, पहिला मासिक गर्ने गरेका थियौँ र अहिले हामीले वार्षिक 250 रुपियाँका दरले हामीले एउटा आपतकालीन कोष जम्मा गर्ने गरेका छौँ। त्यो आपतकालीन कोष के को लागि परेको हुन्छ भन्दाखेरि हाम्रो यहाँ चाहिँ बाढी चाहिँ एकदम प्रत्येक वर्ष आइराख्ने हुनाले हामीले अब तत्काल समुदायलाई कसरी राहत दिन सकिन्छ भन्ने उद्देश्यले यो कोष जम्मा गरिएको र यो कोषमा हामीले केही रकम जम्मा गरेको पैसाले हामीले तत्काल कुनै समुदायलाई अब कुन घर दूरीलाई पानी नै खाने नपाउने अवस्था हुन्छ त्यस्तोमा हाम्रो यो समितिले गएर त्यो केही न केही हदसम्म पनि त्यसको समाधान गर्ने गर्छ र अब समुदायमा कसैको घरहरू भत्किएको हुन्छ, कसैको खानै नपाउने अवस्थामा भएको हुँदा उहाँहरूलाई सुक्खा खाजासम्मको पनि व्यवस्था हाम्रो यो सीडीएमसीले गर्दै आएको छ र दुई वर्ष अगाडि हाम्रो यही प्रतिपुरमा प्रत्येक घरहरू डुबान थिए र त्यसमा पनि हाम्रो यो सामुदायिक विपद व्यवस्थापन समितिको कोषबाट हामीले पानी र केही सुक्खा खाजाहरूको व्यवस्था गरेका थियौँ र यो हाम्रो नियमित प्रक्रिया हो, हामीले कोषहरू जम्मा गर्दै गरेका छौँ र आगामी दिनहरूमा पनि हामीले कोषहरू वृद्धि गर्दै जानेछौ भन्ने म आश्वासन दिन चाहन्छु।
1: यो कोष बनाउनु पर्छ भन्ने चाहिँ कसरी सोच्नुभयो? यो कोषमा चाहिँ स्थानीय सरकार अथवा वडा कार्यालय कसैले पनि सघाइदिएको जस्तो अथवा चाहिँ सघाउन पाएको भए हुन्थ्यो भन्ने केही छ?
7: सोच त किन नहोस्, अब समुदायले सबैले सोच गरेको हुन्छ, स्थानीय तहले कोषमा अब हाम्रो थोरै अब समुदायमा प्रत्येक समुदाय व्यक्तिले एउटा अब आमा समूह छ, अन्य कुनै समूहहरू छ, त्यसमा प्रत्येक दिन जम्मा गर्दै गर्छन् र पनि थोरै रकम जम्मा हुन्छ, केही ठूलो रकम भइदिएको भए त्यो कमसे कम एउटा बाढीमा परेको घर दूरीलाई तत्काल त्यसलाई एउटा तिरपालसम्मको व्यवस्था पनि गरेर उहाँहरूलाई उद्धार गर्न सकिन्थ्यो कि भन्ने हाम्रो अब समुदायले हाम्रो सीडीएमसीले सोच गरेको छ। यसमा चाहिँ अब स्थानीय तहले पनि सहयोग गर्नुभएको छ, तिरपालहरू दिएर सहयोग गर्नुभएको छ, भवनमा पंखाहरू लाइटहरूको व्यवस्था पनि थिएन, उहाँहरूले चाहिँ स्थानीय तहले चाहिँ हामीलाई सहयोग गर्दै आएको छ अहिलेसम्म।
1: हुन्छ, यहाँलाई धन्यवाद। त्यसै गरी म अन्य सहभागीको पनि जिज्ञासाहरू लिन्छु, परिचय दिनुहोला
8: है। टिकापुर सात गंगाराम रिमाल बाढी कुरिए डुबान क्षेत्र हाम्रो जाने हो, यस्तै घर बाढी आयो मान्छेहरू हाइरन बजाउने, खबर गर्ने, त्यहाँ बाढी बजाएर ल्याउने, यस्तै राख्ने आफत विपद त्यस्तै छ।
1: हुन्छ, धन्यवाद। त्यसै गरी यता अन्य सहभागी पनि हुनुहुन्छ, उपाध्यक्षजी हुनुहुन्छ, हिरा देवी पुल।
9: धन्यवाद। केही वर्षदेखि यतातिर त राम्रै छ, अब त्यति विपद व्यवस्थापनले धेरै व्यवस्थाहरू गरेको छ, स्वास्थ्यदेखि लिएर उद्धारका कुराहरूदेखि लिएर पहिले पूर्व तयारीहरूदेखि लिएर सबै कुराहरू भइसकेको छ। जति पहिला चाहिँ हामीहरू जोखिममा थियौँ अहिले चाहिँ त्यस्तो छैन, पहिलाको भन्दा धेरै राम्रो भइरहेछ। हजुर, भएको छ। पहिला चाहिँ सुरु सुरुमा बाढी आउँदा त हाम्रो धेरै क्षति भयो, नोक्सानहरू भयो, अब चाहिँ यो साइरनहरू बज्ने हामी पूर्व तयारीहरू गर्ने भएको हुनाले अब हामी पूर्व तयारी नै गरिहाल्छौँ, त्यति चाहिँ अब हामीमा जोखिम भएको छैन, भएकै छ, हुँदैछ।
1: समुदाय सुरक्षित बनाउनको लागि के गरिदिएको भए हुन्थ्यो?
9: अब हाम्रो सोच त अब बाढी नै नआउने बनाइदिएको भए हुन्थ्यो सबैभन्दा राम्रो, हाम्रो सोच चाहिँ त्यही हो, राम्रो पक्का तटबन्ध गरिदिने अनि पानीको निकासहरू गरिदिने यस्तो गरिदिएको भए अझै राम्रो हुन्थ्यो।
1: हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद। हुन्छ, अब हामी धेरै जिज्ञासाहरू आएको छ, अब यो जिज्ञासालाई सम्बोधन गरिदिनुहुन वडा अध्यक्ष यज्ञ प्रसाद नेउपानेज्यूलाई हार्दिक अनुरोध गर्दछु।
10: धन्यवाद पत्रकार दुर्गा देवपट्टाज्यू, विशेष गरेर सामुदायिक रेडियो टिकापुर एफएमलाई धन्यवाद पनि दिन चाहन्छु। यहाँ उपस्थित सम्पूर्ण सरोकार वाला मानवजीहरु, आज हामी यस वैदी टोलमा बाढी प्रभावित क्षेत्रका हिसाबले पनि हामीसँग हुने विभिन्न खालका विपदजन्य घटनाहरूसँग समुदाय कसरी प्रतिकार गरिराखेको छ र आजसम्म भएका राम्रा पक्षहरू के छन् अर्थात् भावी दिनहरूमा हामीले बनाउनु पर्ने नयाँ रणनीतिहरू के छन्, यो विषयमा एउटा सामूहिक रूपमा सबै सरोकार वाला व्यक्तिहरू एउटै ठाउँमा राखेर यो छलफल चलाउने प्रयास गर्नुभएको छ। विशेष गरी बी ग्रुपलाई पनि धन्यवाद दिन चाहन्छु। नितान्त रूपमा यो क्षेत्र बाढीबाट धेरै प्रभावित क्षेत्र हो, धेरै पूर्वोक्ता साथीहरूले यसका विषयमा राखी पनि सक्नु भएको छ। 2040 सालदेखि निरन्तर रूपमा बाढीको मार खेप्दै आएको छ, लगायत अन्य विपदका घटनाहरू पनि हामीले सामना नगरेको होइन, जस्ता कोविडका घटनाहरू लगायत तपाईँको दूरगामी असर गर्ने खालका घटनाहरू पनि यो प्रभावित क्षेत्रभित्र पर्छन्। अर्थात् चाहिँ हामी विपदजन्य परिस्थितिमा यी घटनाहरू पर्छन्। हावाहुरी, गर्मीको समयमा हावाहुरी, आग लागि अथवा शीतलहरहरू, यिनी घटनाहरू पनि हामीले बेहोर्नु नै पर्छ। प्राकृतिकसँग कसैले पनि मुकाबिला गर्न सक्दैन। यो हामी प्राकृतिक अवस्थालाई कसरी व्यवस्थित गर्दै सुरक्षित हुने भन्ने विषय नै महत्वपूर्ण हुन्छ र हामी यो क्षेत्रमा अहिले बाढीसँग अलिक बढी प्रभावित क्षेत्र भएका नाताले पनि पूर्व सूचना प्रणाली अर्ली वार्निङ सिस्टमलाई जसरी सक्रिय बनाइएको छ यसले समुदायलाई धेरै कुराहरूमा बेनिफिट गरेको छ। हामी तपाईँको चिसा पानीमा भएको गेजा मिटर र पथरिया नदीमा राखेको गेज मिटरले गर्दा अब हामी बाढीको कति मापन भित्र छौं अर्थात् हामी कति संक्रमणमा अब जाँदैछौं भन्ने कुराको एउटा मापन गर्छ। त्यसका आधारमा पनि समुदाय सचेत छ। टोल टोलमा भएका सीडीएमसीहरू उहाँहरूले आफ्ना गतिविधिहरू समुदायलाई जागरूक बनाउने तपाईँको विपदसँग तपाईँको चाहिँ बस्ने उपायहरूका विषयमा पनि धेरै कुरा सीडीएमसीहरूले पनि गरिराख्नु भएको छ। उहाँहरूलाई विभिन्न खालका तालिमहरू पनि विभिन्न संस्था लगायत नगरपालिकाले पनि दिएको छ। जस्तो नगरपालिकाले दिएको तालिममा तपाईँको सर्पदंशबाट कसरी बस्ने अथवा सर्पलाई कसरी उद्धार गर्ने भन्ने विषयमा पनि यस्ता तालिमहरू पाउनु भएको छ। तथापि अब हामी राज्यको कुनै निकायको पर्खाई भन्दा पनि पहिला आफू नै सशक्त हुनुपर्छ, आफू नै त्यसका लागि प्रिपेयर हुन तयारी हुनुपर्छ भन्ने खालको मानसिकता जुन डेभलप भएको छ समुदायलाई, यो चाहिँ एकदम राम्रो पक्ष छ। अब हामी हिजोको परिस्थिति के थियो घटना व्यक्त, अहिले चाहिँ यो प्रविधिका कारणले पनि पूर्व सूचना प्रणालीले जसरी हामीलाई एक्टिभ बनाएको छ, समुदायलाई एक्टिभ बनाएको छ, अर्थात् चाहिँ हामी त्यो पक्षमा जसरी लागेका छौँ यसले पनि समुदायलाई एउटा सुरक्षित गर्ने कामहरू गरेको छ। र हिजोको अवस्थामा यी प्रविधिहरूको पनि विकास थिएन र समुदायले पनि अब यो वर्षेनी जसो आउने चिज हो यसलाई हामीले यसरी नै लैजानुपर्छ अर्थात् चाहिँ आउँछ जान्छ भन्ने खालको जुन बुझाइ थियो त्योबाट धेरै कुराहरू अहिले विकास भएको छ। जस्तो बाढी आउँदा बाढी मात्रै आउँदैन, उसले ल्याउने रोगहरू, तपाईँको बाढी आइसकेपछि गर्भवती हाम्रोसँग जो संवेदनशील व्यक्तिहरू जो हुनुहुन्छ, अपाङ्गता भएका व्यक्तिहरू, महिला, सुत्केरी महिलाहरू, यिनी कुराहरूलाई पनि कति प्रभाव पार्छ, यो कुरा अहिले हामी यो प्रविधि सँगसँगै सबै स्रोत र साधनहरूलाई परिचालन गरेका छौँ। जस्तो तपाईँको चाहिँ बाढीको बेला शुद्ध खानेपानीको समस्याका कारणले लाग्ने रोगहरूका लागि स्वास्थ्य कर्मीहरूले ओरिएन्टेड गरिराख्नु भएको छ। तपाईँको पूर्व सूचना प्रणाली अनुसार हामी चाहिँ गेजा मिटरको आधारमा अब हामी जोखिममा छौँ है भन्ने खालको आइसकेपछि तपाईँको समुदायमा भएका त्यस्ता तपाईँको व्यक्तिहरूलाई अपाङ्गता, वृद्ध वृद्ध, महिला, बाल बालिका, सुत्केरीहरूलाई सुरक्षित स्थानसम्म ल्याउने जुन वातावरण भएको छ यो पनि एउटा हिजोको भन्दा आजको नयाँ प्रयास हो र राम्रा पक्षहरू हुन्। यो सँगसँगै समुदायलाई हामीले बाढीबाट बस्नका लागि अन्य गर्नुपर्ने घटनाहरू जस्तो हामीसँग अब त्योबाट सुरक्षित गर्नका लागि जसरी विभिन्न संघ संस्था लगायत राज्यले जुन लगानी गरेको छ विभिन्न सुरक्षित आवास कार्यक्रम, सुरक्षित तपाईँको चाहिँ सेल्टरहरूका कुराहरू होस् अनि अब तपाईँ पछि निर्माण गरिने संरचनाका विषयमा किन नहोस्, अपाङ्ग मैत्री कुराहरू, बाढीबाट बस्ने गरिकन त्यो हाइटलाई चाहिँ लिने कुराहरू, यी कुराहरू पनि सँगसँगै विकास भएका छन्। हामीसँग यो वडाभित्र छवटा तपाईँको चाहिँ सेल्टरहरू, सेल्टर हाउसहरू छन्। हामीलाई कर्णालीले एकदम बढी प्रभावित गर्ने महादेव टोलमा एउटा चाहिँ हामीले सेल्टर हाउस निर्माण गरेका छौँ भने पर्तिपुर र जहाँ हामी यो कार्यक्रम गर्दैछौँ यो नयाँ बस्ती लगायत डाँडा टोल र कुन्तीपुरमा यिनी आवासका भवनहरू, सुरक्षित भवनहरू हामीले निर्माण गरेका छौँ र यसलाई व्यवस्थित पनि गरेका छौँ र विपद सँगसँगै हामी जसरी समुदाय सशक्त छ यसलाई हामीले निरन्तर रूपमा अझ यो भन्दा पनि बढी उहाँहरूलाई तालिमको आवश्यकता भए तालिम उपलब्ध गराउने अर्थात् चाहिँ सामग्रीहरूको आवश्यकता भए सामग्रीहरू उपलब्ध गराउने यो विषयमा सबै सरकारहरूलाई लाग्नुपर्छ। यहाँ वडा कार्यालयले आफ्नो तहबाट आफ्नो स्रोत र साधनबाट हेर्ने जति हामीले पनि सहयोग गरेका छौं त्यो समुदायले त्यो मनन गरेको छ र तथापि अब हामी विपदसँग सधैँभरि जुधि राख्नु पर्ने विभिन्न खालका विपदसँग सधैँभरि जुधि राख्नु पर्ने अवस्था भएको कारणले पनि हामी यो विषयमा क्षमतावान हुनै अर्थात चाहिँ जस्तै मिडिया कर्मी साथीहरूले जुन यो कार्यक्रम गर्नुभएको छ यसले पनि समुदायलाई सशक्त बनाउँछ किनभने यस्तो एउटै थलोमा सबै सरकारवाला व्यक्तिहरूलाई राखेर सबैका रायहरू हामीले मन्थन गर्न सक्यौं सबैको रायहरू लिन सक्यौं भने यसबाट पनि हामी नयाँ कुराहरूको विश्लेषण गर्न सक्छौं नयाँ कुरालाई चाहिँ संश्लेषित गर्न सक्छौं र यसले समुदायलाई नितान्त रूपमा फाइदा चाहिँ गर्छ भन्ने कुरा मलाई लागेको छ र विशेष गरेर म यो आजको कार्यक्रममा यसरी सबैलाई एउटै थलोमा राखेर तपाईँको चाहिँ विपदसँग सामना गर्ने विषयमा अर्थात यो समय अब बाढीको समय पनि हो अहिले अझै हावाहुरीको समय पनि अझै छ आगजनीको पनि अझै सम्भावनाहरू हुन सक्छ र यिनी सबै समस्याहरूलाई कसरी चाहिँ निराकरण गर्न सक्छौ कसरी हामी योसँग जुझ्न सक्छौ भन्ने विषयमा सबै सरकारहरूलाई एउटै ठाउँमा राखेर यो छलफल चलाइदिनु भएकोमा म सामुदायिक रेडियो टिकापुर एफएम सहयोगी दाता डी ग्रुप लगायतलाई धन्यवाद दिन चाहन्छु धन्यवाद
1: हुन्छ यहाँलाई धेरै धेरै धन्यवाद आजको छलफलमा यहाँहरूको सक्रिय सहभागिताका लागि सहभागी सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु
11: आजको कार्यक्रममा हामीले टिकापुर नगरपालिका वडा नम्बर 8 का वडा अध्यक्ष दीर्घबहादुर ठकुल्ला सामुदायिक विपद व्यवस्थापन समितिका अध्यक्ष राजु प्रसाद चौधरी उपाध्यक्ष रीता चौधरी र खोज तथा उद्धार कार्यदलका सदस्य सुमन चौधरीसँग छलफल गर्यौं आजलाई कार्यक्रम विपद व्यवस्थापन चौतारी सकियो कार्यक्रम विपद व्यवस्थापन चौतारी तपाईलाई कस्तो लाग्यो प्रतिक्रिया सुझाव र सल्लाहका लागि हाम्रो ठेगाना कार्यक्रम विपद व्यवस्थापन चौतारी सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज र हाम्रो सम्पर्क नम्बर 0915612555 सम्पर्क गर्न सक्नुहुनेछ आजको कार्यक्रमबाट प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै सहकर्मी दुर्गा देवकोटासँगै म रत्ना पुनमगर पनि बिदा हुन्छु नमस्कार

0: टीकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। टीकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालयको आर्थिक वर्ष 2082-83 भएको सेवा प्रवाह सम्पन्न आयोजना कार्यक्रमको बारेमा सार्वजनिक सुनवाई हुने भएकाले टोल विकास संस्थाका प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, बर्घर सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू लगायत सरकारवाला सबैलाई वाड़ाको काम र सेवा प्रवाहका बारेमा प्रश्न, सुझाव, गुनासा र सल्लाह सहित सहभागिताका लागि अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 21 गते। समय बिहान 8 बजे। स्थान एक नम्बर वाड़ा कार्यालय, नगर विकास समितिको भवन सिटी हल नजिक, टीकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालय।
1: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।
2: बीबीसी नेपाली सेवाको साझापखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा सीमा सुरक्षा सहितका विषय लिएर श्रोतावासी काठमाडौँमा आधारभूत अधिकारको माग,
3: एक नम्बरमा नागरिकता दिनु पर्यो, दुईमा राजपूर्जा दिनु पर्यो, तीनमा सीमाङ्कन बचाइदिनु पर्यो, हाम्रो साधन बनाइदिनु पर्यो, नेपाल हो कि भारत हो।
2: संसदको गरिमामाथि प्रश्न उठ्ने अवस्था सिर्जना हुँदै गएको हो।
4: अहिले धेरै पद्धति प्रक्रियाहरूलाई जुन सोझो आक्रमण हुन थालेको छ संसद बाहिर पनि, त्यो लोकतन्त्रको निम्ति शुभ संकेत हो।
2: संसद दिवसका अवसरमा गरिएको एक कुराकानी र रक्षा क्षेत्रमा थप 15 अर्ब पाउन्ड लगानी गर्ने ब्रिटिस प्रधानमन्त्रीको घोषणा। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
5: विनिता दाहालबाट समाचार सुन्नुहोस्। उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव मार्क रूटले ब्रिटेनको ड्रोन युद्धतर्फ रक्षा रणनीति केन्द्रित गर्दै रक्षा खर्च बढ़ाउने योजनाको स्वागत गरेका छन्। यो कदमले नेटो गठबन्धनका सबै सदस्य राष्ट्रलाई अझ बलियो बनाउने उनले बताए। ब्रिटेनका बाहिरिन लागेका प्रधानमन्त्री सर कियर स्टार्मरले आधुनिकीकरणका लागि विशेष गरी ड्रोन प्रविधि र स्वचालित अस्त्र उत्पादनमा लगानी गर्न वार्षिक 20 अर्ब अमेरिकी डलरले रक्षा खर्च बढ़ाइने घोषणा गरेका छन्। यस्ता प्रविधिहरू हालका द्वन्दहरूमा विशेष गरी युक्रेनमा अत्यन्त प्रभावकारी रूपमा प्रयोग भएका छन्। बीबीसीका कूटनीति मामिला संवाददाता पल एडम्स भन्छन्, यो नयाँ दृष्टिकोण सम्बन्धी कुरा हो। पछिल्ला केही वर्षमा ड्रोनहरूको केन्द्रीय भूमिका सबैले स्वीकार गरेको यथार्थ जस्तै बनेको छ। विशेष गरी युक्रेनमा र हालैका केही साताहरूमा खाड़ी क्षेत्रमा भएका घटनाहरूले ड्रोनले निर्वाह गरेको महत्वपूर्ण भूमिकालाई स्पष्ट रूपमा देखाएका छन्। बीबीसीका कूटनीति मामिला संवाददाता पल एडम्सको भनाई। दक्षिण अफ्रिकामा अवैध आप्रवासनको विरोधमा प्रदर्शनकारीहरू सड़कमा उत्रिएका छन्। विदेशी नागरिकहरू हिंसा भड्किन सक्ने चिन्ताका माझ देशभर हजारौं प्रहरी परिचालन गरिएको छ। डर्बनमा प्रदर्शनकारी मध्ये केहीले परम्परागत हतियार र लाठी बोकेका छन्। अभियानकर्ताहरूले कागजात विहीन सबै आप्रवासीहरूले देश छाड्नुपर्ने भन्दै दिएको अनौपचारिक समय सीमा समाप्त भएको छ। हिंसा र धम्कीबाट बच्न धेरै आप्रवासीहरू पहिले नै त्यहाँबाट अन्यत्र गइसकेका छन्। स्पेनका समाजवादी प्रधानमन्त्री पेड्रो सान्चेथले आजको समय सीमाभित्र 10 लाख भन्दा बढ़ी कागजात विहीन आप्रवासीहरूले कानूनी हैसियतका लागि आवेदन दिएको बताएका छन्। उक्त कार्यक्रम अन्तर्गत कम्तीमा 5 महिनादेखि स्पेनमा बसोबास गर्दै आएका र आपराधिक अभिलेख नभएका सबै आवेदकलाई नवीकरण गर्न मिल्ने बसोबास अनुमति प्रदान गरिनेछ। शुरूमा करिब 5 लाख आवेदन आउने अनुमान गरिएको थियो। कतारको विदेश मन्त्रालयले कतारमा रहेका अमेरिकी दूतहरू र इरानी वार्ताकारहरू बीच आगामी केही दिनमा प्रत्यक्ष भेटवार्ताको कुनै तालिका नरहेको जनाएको छ। बरू अमेरिकी प्रतिनिधिहरूले कतारका मध्यस्थकर्ता र सरकारी अधिकारीहरूसँग छलफल गर्नेछन् र 8 दिनभित्र दोस्रो पटक युक्रेनले मस्को नजिक रहेको रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण एउटा सैटेलाइट संचार केन्द्रमा आक्रमण गरेको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डुबना स्थित उक्त केन्द्र रूसले जासूसी गर्न तथा युक्रेनमा रहेका आफ्ना सैन्य गतिविधि समन्वय गर्न प्रयोग गरिरहेको बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
2: साझापखमा पुनः स्वागत छ। भारतको सीमावर्ती पश्चिम नवलपरासीको सुस्ताका कतिपय बासिन्दाहरू नागरिकता, भूमि अधिकार र सीमा सुरक्षा लगायतका माग राख्दै काठमाडौँ आएका छन्। करिब 50-52 जनाको समूहमा उपस्थित उनीहरूले आज माइतीघर मण्डलामा धरना दिए। सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले केही दिन अघि बुटवलमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेका थिए। एक रिपोर्ट। सुस्ताबाट काठमाडौँ आएका प्रदर्शनकारीहरूले भारतीय अतिक्रमण रोक्न सरकारले ठोस कूटनीतिक पहल गर्नुपर्ने, सीमा सुरक्षा सुदृढ बनाउनुपर्ने, नागरिकताविहीन सुस्तावासीलाई तत्काल नेपाली नागरिकता उपलब्ध गराउनुपर्ने तथा लामो समयदेखि भोगचलन गर्दै आएको जग्गाको लालपूर्जा वितरण गर्नुपर्ने माग गरेका छन्। आन्दोलनकारी टोलीका संयोजक मुन्ना खाँले आफूहरू 10 दिनलाई पुग्ने खाद्यान्न बोकेर आन्दोलनका लागि काठमाडौँ आएको बीबीसीलाई बताए।
3: पर्यो 2 नम्बरमा राजपुर जादिनु पर्यो, 3 नम्बरमा सिमङ्कन बचाइदिनु पर्यो, हाम्रो साधारण बनाइदिनु पर्यो कि नेपाल हो कि भारत हो के हो, सबै नजिका भिन छैन, केही 80-85 घर छ जम्मा, कसैको दाईको छ भाइको छैन, भाइको छ दाईको छैन, सरकारले कुरा नमिलाएको अप्ठ्यारो के पर्छ नि, तेरो नागरिकता छ तेरो लालपूर्जा छ, जब तिमी नेपाली हो त नेपाली नागरिकता ल्याउ न, लालपूर्जा देखाऊ।
2: यद्यपि उक्त आन्दोलनमा स्वस्थ बचाउ अभियानका सबै सदस्य भने सहभागी छैनन्। अभियानका अध्यक्ष आदम खानले आफूहरू साउन लागेपछि थप पीड़ितलाई साथमा लिएर काठमाडौँ आउने र त्यसअघि सरकारी प्रतिनिधिहरूसँग सम्पर्कको कोशिशमा रहेको बताए।
6: राष्ट्रसभामा बोल्न पर्दाखेरि प्रधानमन्त्रीजी स्वयं बोल्न पर्दो रहेछ, उहाँ बोलेको लाग्दो रहेछ, त्यो कारणले हामी आउन पर्दा पहिले प्रधानमन्त्रीको सचिवालयसँग सम्पर्कमा हुन्छ, समयको लागि अनुरोध गर्छौ। प्रधानमन्त्री र गृहमन्त्री अनि
2: दस गजा क्षेत्रको समस्या समाधान हुन नसक्दा स्थानीय बासिन्दाले निरन्तर शास्ति भोग्नु परेको सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्याय बताउँछन्।
7: अब सीमा सम्बन्धमा त त्यहाँ 10 गजा छैन, 10 गजा नभएपछि इन्डियन पुलिसहरू हाम्रो भन्दै फिर्छन्, हाम्रो नम्बरी जग्गामा हाम्रो बस्तीमा 10 गजा नहुँदाखेरि त्यहाँका स्थानीय बासिन्दाहरू तनावमा छन्। जसरी पनि 10 गजा गाड्न पर्यो, सरकारले गर्नु पर्यो, त्यो स्थानीय तह प्रदेशले गर्ने काम होइन जस्तो लाग्छ मलाई।
2: नागरिकताको विषयमा पनि विगतमा जन्मका आधारमा नागरिकता वितरण गर्दा केही व्यक्ति छुटेका हुन सक्ने उनको भनाइ छ। यसबारे जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले पहिले जन्मका आधारमा नागरिकता दिने कानूनी व्यवस्था रहे पनि अहिले त्यस्तो व्यवस्था कायम नरहेको बताए।
8: वंशज दाईको छ भने भाइले चाहिँ पाउने प्रावधान छ, तर जन्मको आधारले दाईको नागरिकता प्राप्त छ भने त्यो भाइलाई चाहिँ दिने प्रावधान अहिले छ। भोलि फेरि राज्यले त्यो खालको चाहिँ महसुस गर्यो र नायता ऐनमै संशोधन भयो भने एउटा पाटोको कुरा हुन्छ, तर अहिले एक्जिस्टिङ उसले अङ्गीकृत नागरिकता र त्यसपछि वंशजको नागरिकताको चाहिँ प्रावधान हुनाले अहिले तत्काललाई उहाँहरूलाई चाहिँ त्यो दिन सकिने अवस्था चाहिँ भएन।
2: सीमा सुरक्षाका सम्बन्धमा भने जिल्लाका सुरक्षा निकायहरू भारतीय सीमा सुरक्षा बलसँग नियमित सम्पर्क र समन्वयमा रहेको तथा कुनै समस्या उत्पन्न भए तत्काल छलफल गरेर समाधान गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी नेपालको दावी छ। अब अर्को विषय। नेपालमा 67 संसद दिवस मनाइरहँदा यसको प्रभावकारिता र गुणस्तरबारे प्रश्नहरू उठ्न थालेका छन्। जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्थाको गरिमा कायम राख्न सांसदहरू स्वयं मर्यादित, जिम्मेवार र अनुशासित हुनुपर्ने आवाज विभिन्न तहबाट उठ्न थालेका हुन्। नेपालमा लामो समयदेखि संसदीय अभ्यास हुँदै आए पनि यसले अझै सुदृढ परम्परा र संस्थागत संस्कृतिको रूप लिन नसकेको टिप्पणी गरिन्छ। यसै सन्दर्भमा हामीले संसदीय राजनीतिको लामो अनुभव बोकेका नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीलाई टेलिफोन सम्पर्क गरी शुरूमा संसदको गरिमामाथि प्रश्न उठ्ने अवस्था सृजना हुँदै गएको हो भनेर सोधेका छौं।
9: 2015 सालको 18 महिनाको संसद र अहिलेसम्म आउँदाखेरि त्यो जुन गुणस्तर विकसित हुनुपर्ने त्यसमा कमजोरीहरू नै देखिएको छ, किन भनेदेखि संसद नै कार्यपालिकाको प्रमुख शक्ति आर्जनको शक्तिको स्रोत हो, त्यो संसद सशक्त हुँदा मात्रै कार्यपालिका र त्यसको नेतृत्व पनि सशक्त हुन्छ। अहिले चाहिँ संसदलाई उपेक्षा गर्ने, कार्यपालिकाले नियन्त्रण गर्ने खालको हो, अहिले मात्रै होइन पहिला पनि हामीहरूले के देख्यौं चाहिँ लोकतन्त्र र संसद चाहिँ नि दलतन्त्रबाट अभिप्रेरित भयो, दलतन्त्र चाहिँ नि नेतातन्त्रबाट अभिप्रेरित भयो, नेतातन्त्र चाहिँ नि बिचौलिया तन्त्र र गिरोहबाट परिचालित भएरै अहिले हामीले जुन किसिमको चुनौती सामना गर्नु परेको छ परिणाम त्यही हो जस्तो
10: हो। यहीँनिर केसीजी, हिजो तपाईँहरू सत्तामै हुँदा पनि यी प्रश्नहरू तपाईँहरूमाथि पनि उठ्ने गरेका थिए, आजको दिनमा हेर्दाखेरि यो हाम्रो संसदीय अभ्यास बलियो बन्न नसक्नु अथवा परम्पराको रूपमा गहिरोसँग विकास हुन नसक्नुमा चाहिँ के चाहिँ मुख्य चुनौती हो जस्तो लाग्छ तपाईँलाई?
9: मैले हाम्रै पालामा त अहिले जे जति भइरहेको छ त्यसका जोसका भागीदार हामी पनि हौ, मैले लिनुपर्ने अंश मैले पनि लिनुपर्छ। तर तपाईँ के छ भनेदेखि अहिलेको प्रधानमन्त्रीजीको शक्ति भने संसद नभयो, अब संसद जनताले दिएर पठाएको शक्ति त्यसलाई जुन खालको उपेक्षाहरू पछि अर्को घटनाक्रमले देखिएको छ। र अर्को कुरा तपाईँलाई म भन्छु, संसद बन्दको थलो भन्दा पनि संवादको थलो हो, विचार बहसको थलो हो, त्यसलाई प्रभावकारी रूपले हामीले परिचालन गर्न सकेनौ।
10: अनि यस्तोमा चाहिँ प्रतिपक्षीको झन बढी गम्भीरताको अपेक्षा गरिन्छ नि।
9: हामी कहाँ हेरी हेरी संसद बन्द गर्ने संस्कृति छ, त्यो हामीले गरे पनि अर्काले गरे पनि ठिक होइन। तर न्यूनतम प्रतिपक्षबाट उठेका आवाजको सम्बोधन गर्नुपर्ने दायित्व त सरकारको नेतृत्व हो नि, त्यसलाई उपेक्षै गर्न खोजिएपछि प्रतिपक्ष त बाध्य हुन्छ नि त।
10: अब एउटा कुरा चाहिँ के पनि भनिन्छ भने अझ त्यही संसदमै केही सांसदहरूले उठाएको आवाज मध्येकै कुरा, कानून नै कर्मचारीहरूले मस्यौदा गर्छन् पास हुने बेलामा मात्रै संसदमा ल्याइन्छ भनेर आवाज उठेको पनि सुन्यौं, यस्तोमा चाहिँ संसदबाट के अपेक्षा गर्न सक्छन् मतदाताले?
9: अब यो एउटा कुरा के भने ड्राफ्ट भने एक्सपर्टहरूले नै गर्ने, त्यो विधि निर्माणको प्रक्रियामा समितिहरूलाई प्रभावकारी रूपले जुन परिचालन हुनुपर्छ, त्यहाँ खुल्ला रूपबाट छलफल र विचारका आदान प्रदान र आवश्यक पर्दाखेरि चाहिँ नि त्यसका एक्सपर्टहरूलाई पनि राखेर सुन्ने र प्रभावित गर्ने चलन हुन्छ, त्यो त हामी कहाँ पटकै छैन। फटाफट आउनासाथ प्रत्यक्ष यो अहिले कस्तो भइरहेछ भने परम्परा तोड्ने नाम संसदीय मर्यादा, संसदीय पद्धति, त्यसका इतिहास मर्यादाहरूलाई तोडेर त संसद जीवन्त हुन सक्दैन।
10: त्यसलाई मर्यादित बनाउने प्रमुख दायित्व कसको त त्यसो भए?
9: सबभन्दा पहिला त त्यो मर्यादा कार्यपालिकाले संसदलाई दिनुपर्छ भने अर्कोतिर संसद गम्भीर हुनुपर्छ, संसद गम्भीर हुनु सँगसँगै सभामुखको अत्यन्त महत्वपूर्ण भूमिका हुन्छ।
10: केसीजी, अब तपाईँको यो संसदीय पद्धतिमा यति लामो अनुभव छ, 8-9 पटक हाउसमा सदस्यका रूपमा तपाईँले काम गरिसक्नु भएको छ, अहिले यसपटक चाहिँ अभूतपूर्व रूपमा युवा सांसदहरू आएका छन्, त्यो देख्दाखेरि तपाईँलाई कस्तो लाग्छ?
9: समाज परिवर्तनशील छ, गतिशील छ, नयाँ साथीहरू जो सार्वजनिक बहुमत नेपाली जनताको बोकेर आउनु भएको छ, उहाँहरूले कमसेकम लोकतन्त्रका आधारभूत सिद्धान्त मान्यताहरूलाई बुझिदिनुको निम्ति म आग्रह गर्छु, किनभने लोकतन्त्र भनेको परिणाम मात्रै होइन, लोकतन्त्र भनेको प्रक्रिया पनि हो। लोकतन्त्रमा पद्धति, प्रक्रिया र प्रवृत्ति तीनटाको एकाकार हुनुपर्छ। अहिले धेरै पद्धति प्रक्रियाहरूलाई जुन सोझो आक्रमण हुन थालेको छ संसद बाहिर पनि, त्यो लोकतन्त्रको निम्ति शुभ संकेत हो।
10: कतिपय सांसदहरूको चाहिँ प्रस्तुति अलिकति मर्यादित भयो भएन भन्ने सन्दर्भमा, पोसाकका सन्दर्भमा, उनीहरूले प्रयोग गरेका भाषाका सन्दर्भमा प्रश्नहरू उठ्ने गरेको पाइन्छ। यी चाहिँ सामान्य कुरा हुन्, सिक्दै अगाडि बढ्ने कुरा हुन् कि यिनले पनि गहिरो अर्थ राख्छन् भन्ने तपाईँलाई लाग्छ?
9: सिक्दै अगाडि बढ्ने कुरा हो, हामीले यसलाई चाहिँ विस्तारै प्रयोगमा लाउनुपर्छ। नयाँ साथी हुनुहुन्छ, नयाँ उत्साह छ, नयाँ विचार छ, तर संसद भनेको विश्वलाई त्यो देशको राजनीतिक संस्कृति कस्तो छ भन्दाखेरि उसले संसद हेर्छ, संसदको गरिमा, त्यहाँका भाषा, त्यहाँ प्रयोग गर्ने गतिविधि, त्यो सम्पूर्ण चाहिँ हाम्रो पोलिटिकल कल्चर चाहिँ त्यो हो कि। अब संसदमा हामीले त्यो सम्मान जोगाउन सकेनौँ भने त्यसले पोलिटिकल कल्चरलाई पनि विश्व समुदाय राम्ररी चिनाउँदैन, त्यसरी हामी त्यो सबै गम्भीर हुनुपर्छ।
11: सांसद अर्जुन नरसिंह केसी। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, ब्रिटेनका प्रधानमन्त्री सर कियर स्टारमरले लामो समयदेखि प्रतीक्षा गरिएको खर्च योजनाको सार्वजनिक घोषणा अघि रक्षा क्षेत्रमा थप 15 अर्ब पाउण्ड लगानी गर्ने घोषणा गरेका छन्। स्टारमरका अनुसार सन् 2029 ब्रिटेनको वार्षिक रक्षा खर्च 80 अर्ब पाउण्ड पुग्नेछ। विपक्षी दलले भने यो खर्च वृद्धि पर्याप्त नभएको जनाएको छ। बीबीसी विवरणमा आधारित एक रिपोर्ट विनिता दाहालबाट।
5: रक्षा क्षेत्रमा थप लगानीको घोषणा गरिरहँदा ब्रिटेनका प्रधानमन्त्रीले त्यसका लागि केही सड़क तथा ऊर्जा पूर्वाधार आयोजनाहरू रद्द गरिने पनि बताएका छन्। उनले आफ्नो सम्बोधनका क्रममा विश्वभर हतियारको होड बढ़िरहेको र आक्रामक गतिविधि तीव्र बन्दै गएको भन्दै युद्धबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय भनेकै त्यसका लागि तयार रहनु भएको बताएका छन्। रक्षा खर्च योजना डिफेन्स इन्भेस्टमेन्ट प्लान डीआईपी अन्तर्गत हाइब्रिड नेभी निर्माण गर्ने, सशस्त्र बलमा ड्रोन र स्वचालित अस्त्रहरूको प्रयोग विस्तार गर्न 5 अर्ब पाउण्ड विनियोजन गरिने बताइएको छ। विपक्षी नेत्री केमी बेडनकले यो योजना पर्याप्त नभएको बताउँदै सशस्त्र बलले आवश्यक भनेको रकमको आधा भन्दा पनि कम रहेको टिप्पणी गरेकी छन्। त्यस्तै लिबरल डेमोक्राट पार्टीका नेता एड डेभीले योजना ढिलो आएको र अपर्याप्त बजेट भएको भन्दै आलोचना गरेका छन्।
11: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम एक सय एक मेगाहर्ज
1: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवनस्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
2: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
1: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास उत्तर बेहडी 4 धनगढी, फोन नम्बर 091-523-312 र 523-949।
3: भ्रष्टाचार करो या मनन खुल्के विरोध गरी, भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सक्कु जाने सहयोग गरी। अख्तियार दुरूपयोग अनुसन्धान आयोगकै कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।

0: कबू का पिए रही था, कबू पेंसिल ले रही था, कबू झोले फटाका आजी था, कहा कना हो बाबा फिर वस्तो बाटिन गटिलो ठाउ से झोला आनल से तो लड़का सामान नहीं हरे।
1: ओहो ये बुढ़ा लिख में का हुई थी जरम भर भर बराई थी रहा था।
0: का हुई कबू लड़का कभी हेरा कही था, कबू पेंसिल हेरा कही था, कबू झोले फटा कही था, बढ़िया ठाउ से झोला लाना नहीं चिक थो।
1: अरे कहाँ से ना नाम था,
0: कहाँ से लन बो वो तो कहा टीकापुर में रलक रट गई यहाँ झोला उद्योग में से वहाँ झिंगरान दीदी कटरा से गुड़ झोला आनल बाटी ना कबू लड़का कहाँ पिए रही थी ना कबू पेंसिल रही थी ना झोला फाटल हुई थी कहिए आनल झोला जस का टस बाटिन ये बुढ़क ढंग कबू पसल छान कर झोला नहीं आना से कठुई
1: लिया लिया मैं अब नहीं जाबू रख गई यहाँ झोला उद्योग में रख गई यहाँ झोला उद्योग झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरमत फे करा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रतगैया संपर्क मोबाइल नंबर 98484-22373।
3: उपभोक्ता वर्ग में टीकापुर नगरपालिका को अनुरोध
4: आफूलाई आवश्यक औषधि खाद्यान्न पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति मूल्य सूची लेबल आदि हेरेर मात्र खरिद गरौं।
3: आफूले खरिद गर्न लागेको सामानको उत्पादन भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
4: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
3: वस्तु वा सेवा खरिद गर्दा दिल बिजक लिने बानी बसालौं।
4: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको प्याकिङ सामानको प्याकेट फुटेको ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
3: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
4: लेबल नभएको वा लेबलमा उत्पादकको नाम ठेगाना र वस्तुको ब्याज नम्बर तौल अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
3: साथै उत्पादन मिति उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
4: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
3: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून जिन क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
4: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
3: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय ओडा कार्यालय स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
4: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति टीकापुर नगरपालिका।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही असार 20 गते तेस्रो शनिवार को दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
1: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ।
4: याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
3: सम्पर्क फोन नम्बर 9868 80008 र 9825 7372।

नगरपालिका एक नम्बर वाड़ा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। टीकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालयको आर्थिक वर्ष 2082-83 भएको सेवा प्रवाह सम्पन्न आयोजना कार्यक्रमको बारेमा सार्वजनिक सुनवाई हुने भएकाले टोल विकास संस्थाका प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, बर्घर सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू लगायत सरकारवाला सबैलाई वाड़ाको काम र सेवा प्रवाहका बारेमा प्रश्न, सुझाव, गुनासा र सल्लाह सहित सहभागिताका लागि अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 21 गते, समय बिहान 8 बजे, स्थान एक नम्बर वाड़ा कार्यालय, नगर विकास समितिको भवन सिटी हल नजिक, टीकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालय।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
1: झरी र बाढ़ीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमीन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पुरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने कम्बोट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने। बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।

0: चुरे जोगाऊ पानीका मुहान बचाऊ वन विनाश र अवैध उत्खनन रोकौ हरियाली बढ़ाऊ चुरेको संरक्षण हाम्रो दायित्व हो समृद्ध र सुरक्षित भविष्यको आधार हो राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश
1: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना
2: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्ष प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी सामान्य चिकित्सा नेत्र विज्ञान डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ
1: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला
2: भर्ना हुने विषयहरू
1: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी
2: नेत्र विज्ञान ओए
1: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म आवेदन शुल्क ₹1,000 मात्र
2: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969-59-0044 98-587-80-044 र 97-642-33-921 वेबसाइट www.mahakalishikshalay.edu.np

झरीका बेला खोलानाला बढ़ने र थुनिने हुन सक्छन्। यसले तपाई बसेको ठाउँ वरपर बाढ़ी आउन सक्छ। तपाईका ठाउँमा बाढ़ी आउने सम्भावना कतिको छ भनेर बुझ्न पैसा नलाग्ने सरकारी नम्बर 1155 एनसेल वा एनटीसी दुवैबाट फोन गरेर जानकारी लिन सकिन्छ। बाढ़ी आउने सम्भावना छ भने सकेसम्म बसेको ठाउँ नजिक उचाई भएको ठाउँ कहाँ छ त्यसको बारेमा जानकारी राख्ने, मोबाइल र टर्च लाइट फुल चार्ज गरेर राख्ने, औषधि, लाल पूर्जा, नागरिकता, पैसा, गरगहना जस्ता महत्वपूर्ण सरसामान प्लास्टिकमा फोको पारेर कोठाको अग्लो ठाउँमा राख्ने, आफू बसिरहेको घर खोला नजिक छ वा बाढ़ीका बेला बस्न असुरक्षित हुन सक्छ भने बाढ़ी आए पनि कहाँ जाने भन्ने बारेमा पहिल्यै पहिचान गर्ने, प्रहरी, जनप्रतिनिधि, स्वास्थ्य संस्था तथा स्वास्थ्य कर्मीको फोन नम्बर मोबाइलमै सेभ गरिराख्ने, नियमित रूपमा स्थानीय रेडियोको सूचना तथा समाचार सुनिरहने, बाढ़ी आउनु अघि तयारी गरेमा जनधनको क्षति हुनबाट बस्न सकिन्छ। यदि बाढ़ी आइरहेको छ भने उचाइ भएको सुरक्षित ठाउँमा जानुपर्छ। तपाई बाढ़ीबाट प्रभावित हुनुहुन्छ भने यस्तो बेला पानीको मुहान फोहोर हुने भएकाले उमालेको वा शुद्ध गरेको पानी मात्रै पिउने, खाना खानु अघि र शौचालय गएपछि साबुन र पानीले हात धुन नबिर्सने, तरकारीहरू राम्रोसँग शुद्ध पानीले पखालेर वा पकाएर खाने, पिउने पानीका स्रोतहरूलाई सफा राख्ने, सहयोग र राहत सेवा कहाँ कहाँ वितरण भइरहेको छ स्थानीय रेडियो तथा जनप्रतिनिधिबाट जानकारी राख्ने, त्यस्तै कोरोनाका कारण र अस्पतालमा बिरामीका चाप बढ़िरहेकाले सकेसम्म सुरक्षित खानपिन गर्नु र बिरामी हुनबाट जोगिनु नै उत्तम उपाय हुन्छ। यस्तो विपदका बेला केटाकेटी, बुढ़ाबुढ़ी, सुत्केरी तथा बिरामीहरूलाई कसरी सहयोग पुर्याउन सकिन्छ भन्ने बढ़ी ख्याल राख्नुपर्छ। विपदका बेला सबैलाई सघाऊ, आफू बचौं र अरूलाई बचाऊ।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247625। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
3: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
4: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
4: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
3: जनरल फिजिसियन विशेषज्ञ सेवा,
4: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
3: दन्तरोग सेवा,
4: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
3: मनोचिकित्सक विशेषज्ञ सेवा,
5: हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार,
3: र सिटी स्क्यान सेवा,
4: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
3: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
4: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
3: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
4: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
3: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
4: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
3: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
4: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091560488, सूचना अधिकारी पदमराज भट्ट, फोन नम्बर 97628438, उपेन्द्र शाह 98216024 57, र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98557853022 खबर गर्नुहोला, वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

सामुदायिक रेडियो टीकापुर एफएम को रात्रि 9:55 बजे खबर संक्षेप में यहां स्वागत छ। खबर संक्षेप रतन चौधरी को नमस्कार। मनसूनी वायु को प्रभाव का कारण आज देश का अधिकांश स्थान में वर्षा भइरहेको छ। हाल सुदूरपश्चिम प्रदेश में मनसून को वायु को प्रभाव देखिएकाले सुदूरपश्चिम प्रदेश में वर्षा भएको छ। पछिल्लो 24 घंटा में सबैभन्दा बढी वर्षा सुदूरपश्चिम में भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखा का अनुसार सुदूरपश्चिम को कंचनपुर में सबैभन्दा बढी वर्षा मापन गरिएको छ। पछिल्लो 24 घंटा में कंचनपुर को हनुमान नगर में 150.8 मिलीमीटर वर्षा मापन भएको छ। यस्तै कैलाली को बलिया में 111.4 मिलीमीटर वर्षा मापन गरेको छ। बर्दिया को दौलतपुर में 104.8, तारताल में 128.6 मिलीमीटर वर्षा मापन भएको छ। सुदूरपश्चिम में गए राति देखि शुरू भएको वर्षा भोलिसम्म पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। टीकापुर उद्योग वाणिज्य संघले व्यापारी र व्यवसायीका विभिन्न समस्या समाधान गर्न माग गर्दै टीकापुर नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ। उद्योग वाणिज्य संघका अध्यक्ष सन्तोष खड्काको टोलीले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकारी सुमन धितारलाई 6 बुँदे ज्ञापन पत्र बुझाएको हो। संघका महासचिव प्रकाश तिमिल सेनाद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा संघ यस क्षेत्रमा व्यवसाय छात्र संस्थाहरूले व्यवसायीहरूको हकहित संरक्षण र उनीहरूको भोगिरहेको समस्याको समाधानका लागि नगरपालिकाको ध्यान आकर्षण गराएको छ। संघले व्यापारीको व्यवसायिकसँग जोडिएको करका दर घटाउन, व्यवसाय दर्ता तथा नवीकरण प्रक्रियामा सहज बनाउन, नगरपालिका परिसरमा व्यवसायहरूले भोगिरहेको भाडा व्यवस्थापन सम्बन्धी समस्याको उचित समाधान गर्न माग गरिएको छ। कैलालीमा विद्यालय वरिपरि संचालित होटल व्यवसायमा निर्बाध रूपमा सुर्ती चुरोट र गुड्खाको बिक्री भइरहेको छ। सुर्तीजन्य पदार्थको विक्रेताले बिक्रीका लागि अनुमति लिनुपर्ने कानूनी व्यवस्था भए पनि यहाँ विद्यालय लगायत सार्वजनिक स्थल वरपरका किराना पसल, फलफूल पसल, घुम्ती पसलले सुर्ती चुरोट बिक्री गरेर प्रयोगका लागि सजिलो बनाइदिएको छ। जिल्ला अनुगमन समितिले कैलालीका विभिन्न पसलमा गरेको नमूना अनुगमनमा जिल्लाको गोदावरी नगरपालिका, टीकापुर नगरपालिका, कैलाली गाउँपालिका लगायतका पालिकामा विद्यालय लगायतका सार्वजनिक स्थल वरपर निर्बाध रूपमा सुर्तीजन्य पदार्थ बिक्री वितरण भइरहेको पाएको छ। यसका साथै निषेधित क्षेत्र टोक्ने अभ्यास हुन नसकेको स्वास्थ्य कार्यालय कैलालीका स्वास्थ्य निरीक्षक विमला गेवालीले बताउनु भएको छ। जानकी गाउँपालिका वार्ड नम्बर 9 वाडा कार्यालयले सब चिस्यान मेसिन ल्याएको छ। वाडा कार्यालयले चालू आर्थिक वर्ष 2082-83 का लागि छुट्याएको 4,50,000 बजेटबाट सब चिस्यान मेसिन ल्याएको हो। वाडावासी कुनै नागरिकको मृत्यु भई केही दिन सब राख्नु परेमा यसमा राख्न सकिने वाडा कार्यालयले जनाएको छ। सब चिस्यान मेसिन वाडा कार्यालय र वा आधारभूत स्वास्थ्य केन्द्रमा राखिने बताएको छ। हौस् त आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुने नै छौ। तबसम्मका लागि यस समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी बिदा हुन्छु। नमस्कार, शुभरात्री।

स्वामीले बताउनुभयो अब बाँकी अंशको लागि तपाईँ के सुन्न चाहनुहुन्छ भनेर संसार झुटो हरिराम संकीर्तन सत्य ही हरि महाराजको जब यस सिमबाट अहिले जंगलको बास राजा प्रियव्रत प्रियव्रतका छोरा आग्नित्र नाम गरेको राजा तपाईँ हामी बसेको ठाउँमा राजकाज माहौल सम्बन्धी कार्य गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट

राजन परीक्षित श्रीमद् भागवत पंचम स्कंद प्रिय प्रतनाम गरेको राजा का छोरा तेरा भाई मध्य में जेठा छोरा आग्नेद्र ले तपाईं बसेको ठाउँमा राज्य गर्नुभयो। उनी आग्नेद्र नाम गरेको राजा को अब इस किसिमबाट राज्य संचालन पक्ष में नौवटा छोरा जन्मन गयो। सरकार नौवटा छोरा मध्य में नौ भाई ने राज्य को अभिलाषालाई कायम राख्न तयारी भए। लौ त भनेर नौ भाईलाई जम्मूद्वीपको नौ खण्डमा विभाजन गर्दी बक्सु राजाले पहिलो खण्डको नाम हो अजनाब नाम गरेको खण्ड, दोस्रो किम पुरुष, तेस्रो हरिवर्ष, चारौं इलाव्रत, पाँचौं रम्यक, छैटौं हिरण्यमय, सातौं कुरु, आठौं भद्रासुर, नौ केतुमाल नाम गरेको खण्ड हुन गयो सरकार। त्यसमा नौवटा खण्डमा नौ भाइको नामले प्रख्यात भएर राखिएको छ, जसमध्येमा तपाईँ हामी बसेको ठाउँ चाहिँ मध्य भूमण्डल रेखामा पर्छ, जसको जब भूमध्य भागमा यस किसिमबाट रहेको, जसको नाम हो सुन्दर शहर, सुन्दर नगरी, सुन्दर स्थान, अजनाब नाम गरेको खण्ड। त्यो अजनाब नाम गरेको खण्डमा नाभि राजाले राज्य गर्नुभयो। उहाँ नाभि राजालाई राज्य सम्पा गरेर राजा आग्नेद्र जंगल सवारी हुनुभयो। उहाँले नि केही लानु भएन, प्रेमव्रतले सात दिन छोडे, केही लगेनन्। आग्नेद्र नाम गरेका राजाले पनि केही लगेनन्। आग्नेद्रका छोरा नाभिले सन्तानोत्पादन गर्नको निमित्त भगवान नारायण वासुदेवको प्रार्थना गरेर नाभि नाम गरेका राजा जन्मनुभयो। नाभि राजाले बडो प्रेम साथ विन्ती गर्नुभयो, बडो आनन्दको साथमा ध्यान भयो, मनन भयो, कृतन भयो। नाभि नाम गरेका राजा, नाभि राजाका छोरा महाराज सन्तान नहुनाको कारणले भगवानको प्रार्थना गरे, श्याम सुन्दर भगवान गर्छौ उपकार।

यसरी भगवान प्रभुको प्रार्थना गरे आखिरमा यिनी ऋषभ भगवान यस कारणबाट नाभि राजाले सन्तान उत्पादन नभएको कारणले नाभि राजाले भगवानको भजन और कीर्तन मनन गरे। नाभि राजाका छोरा जन्मनु भयो जन्मने बेला भएको थियो त्यसै बेलामा सबले विन्ती गरे।

0: परीक्षित यह शरीर नाभी नाम गिरेका राजाका छोरा नहुनाको कारणले भगवानको प्रार्थना गरेर छोरा जन्माउनका निमित्त बहुत कोशिश साथ प्रार्थना हुँदैछ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। महाराज परीक्षित श्रीमद भागवत महापुराण अन्तर्गत पञ्चम स्कन्ध चारौं अध्यायको बीचमा स्वयं भगवान श्रीहरि जगतका नारायण अहिले नाभि राजाका छोरा भक्त वत्सल भक्तले जे मागो थियो दिनुपर्ने भएको कारणले श्रीहरिको प्रादुर्भाव होइबक्स्यो। उहाँको नाम हो ऋषभदेव, जय बोलो ऋषभदेव अवतार भगवानको। आकाशबाट फूल माला गुच्छा लाबरीको वृष्टि भगवान ऋषभदेवको प्रादुर्भाव। अनि भगवान ऋषभदेवले आफ्ना पिताजीपट्टि फर्केर आज्ञा गर्नुभयो, जय श्री पिताश्री, हजुरसँग मेरो भिन्ती छ, हाम्रो बाजेले, हाम्रा जिजुले, हाम्रा बाबाले, हाम्रा सबै परिवारले अहिलेसम्मका लागि राष्ट्रको उन्नति र समृद्धिको निमित्त आफ्ना छोरालाई राज्य सुम्पा गरेर जंगल जाने प्रचलन हो। जंगलमा पाल्नुभयो, जंगलमा जानुभयो, तर हजुरले पनि अब मलाई राज्य सुम्पा गरेर जंगलमा जानु पर्ने भयो मेरो बुबा, अब कसो गर्नुहुन्छ भनेपछि ऋषभदेव भगवान जगतको नारायण, हजुर जस्तो छोरो मैले पाउने, मैले कसलाई हेर्न जंगलमा जाने? हजुर नै स्वयं मेरो पुत्र, मैले फेरि छोडेर के का निमित्त जाने? मेरो प्राण बल्लभ, मलाई छोडेर जाने कुरा नगर्नुहोस् भन्दाखेरिमा त्यसो हुँदैन मेरो राजा, अब यसै प्रभावबाट मेरो बुबा बाबुबाजे पूर्वजले गरेको काम नछोड्नु, रीतिथिति र नीतिको प्रतिपादन गर्नु, यो शास्त्रोक्त नीति कहिएको कारणले जंगलमा जाने हो। ऋषभदेव भगवान जंगल जानका लागि, अनि ऋषभदेवका छोरा जब यस किसिमबाट ऋषभदेवका पिता जंगलमा जानुभयो, नाभि राजा ऋषभदेव प्रभुका जम्मा 100 छोरा प्रादुर्भाव भए, जसमध्येमा 81 ब्राह्मणमा गए, 9 उर्धरेतामा गए, 9 भागवत धर्म जान्नेवालामा गए, बाँकी कतिवटा रहे भन्दाखेरि 81 ब्राह्मणमा गए, 9 उर्धरेता 90 गयो, 9 जब भागवत धर्म जान्नेमा गए, जब 79 सकियो बाँकी एउटा रह्यो। यिनै जब 100 छोरालाई राखमा साथमा राखेर ऋषभदेव भगवान प्रभुले बडो प्रेम साथसँग राष्ट्रको उन्नति गराउनु हो, अति राम्रो प्रभाव ढङ्गबाट राज्यको परिचालन पक्ष तयारी गर्नुभयो। हेर, सबभन्दा उत्तम ब्राह्मण बन्ने छोरालाई उपदेश गर्नुभयो ऋषभदेव भगवान प्रभुले, ब्राह्मण बन्ने छोरालाई ब्रह्मचर्यमा रहनु, तपाईँ के सुन्न चाहनुहुन्छ भनिकन भगवानको नाम संकीर्तनको प्रभावबाट राजा जब ऋषभदेवले आफ्ना छोराहरू सारालाई उपदेश गर्नुभयो, हेर छोराहरू, ज्ञान जान्नु, विवेक जान्नु, विचार जान्नु, ध्यान जान्नुको विषयमा राजाहरूले आफ्ना छोराहरूलाई उपदेश प्रदान गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। ऋषभदेव भगवानका जम्मा 100 छोरा मध्येमा ब्राह्मण हुने छोरालाई उपदेश गर्नुभएको छ। ब्रह्म जानाति ब्राह्मणम भन्छ कि, जसले ब्रह्मको अविनाशी वस्तुलाई चिन्दछ त्यसलाई ब्राह्मण भनिन्छ। जन्मदा शूद्रै भएर जन्मने हो सबै जात, जन्मदा जायते शूद्र संस्कारम दिव्य उच्चते भन्छ। जन्मदा शूद्र भएर जन्मने हो, संस्कारको प्रभावबाट ब्राह्मण बन्ने हो। ब्राह्मण र चराका फूल दुई फेर जन्मन्छन्। ब्राह्मण एकपटक आमाको गर्भबाट, एकपटक स्वर संस्कारबाट जन्मिएपछि ब्राह्मण हुन्छ। चराबाट फूल जन्मन्छ, फूलबाट बच्चा जन्मन्छ, दुई फेर जन्मन्छ। त्यसैले त्यो दुइटैलाई दिव्य भन्छ। दिव्य भनेको दुई पटक जन्म नै हुनाको कारणले फूललाई पनि दिव्य, ब्राह्मणलाई पनि दिव्य। यसै कारणले महाराज परीक्षित, अब बाँकी अंशको लागि तपाईँ के सुन्न चाहनुहुन्छ भनेर आज्ञा गर्दाखेरिमा दिव्य जो ब्राह्मण बनेको संस्कारको प्रभावबाट जन्मने, संस्कार रहित भएको ब्राह्मण छ भनेदेखि शूद्र समान, संस्कारले पूर्ण भएको शूद्र छ भनेदेखि ब्राह्मण समान, यसमा कोही नै। मैले यहाँलाई प्रमाण गरे बाँकी अंशको लागि ब्राह्मण ब्रह्म कर्ममा रहने, ब्रह्म वर्चस्वमा रहने, नित्य कर्म गर्ने, श्राण संध्या बन्धन गर्ने, बाबु हो तिमीहरू ब्राह्मणको काममा रहने, ब्राह्मण 6 कामले पूर्ण हुनु, यज्ञ गर्नु, यज्ञ गराउनु, दान दिनु, दान लिनु, पढ्नु र पढाउनु, 6 कर्म ब्राह्मणलाई कहिएको छ बाबु, यसरी ब्राह्मण ब्रह्म कर्ममा रहनु है भन्ने कुराको निदो गराउनु हो आफ्ना 81 भाइ छोरालाई ऋषभदेव भगवानले। अब आयो 9 भाइलाई उर्धरेता, जीवलाई आत्मामा सन्धि पत्र गरेर परमात्मामा सन्धि बनाउन लैजानु, ईश्वरको श्रद्धा गर्नु, सद्भाव गर्नु, प्रेम गर्नु, जागा गर्नु, जब कहिले नबोल्नु, ईश्वरमाथिको श्रद्धा र सद्भावको विकास गर्दै जानु। उत्तमोत्तम गति को व्यवहार गर्नु कर्तव्य बाट च्युत कहिले नहुनु कर्तव्यमा पारायण रहनु भगवानको भजन कीर्तन मनन गर्नु ईश्वरको प्रतिमा श्रद्धा व्यक्त गर्दै जानु यही सिद्धान्तको कुरो हो शौनकादि ऋषि प्रणाली यो मैले यहाँलाई बताए यो हो जब ब्राह्मणले रहने र उर्धरेतामा रहनेको वर्णन योगमा रहनु प्लस बनाउनु योगमा नै जोड्नुहुन्छ जोड्नु भनेको जीवलाई आत्मामा लिएर सन्धि पत्र गराउनेलाई योग भन्छ यस्ता योगीजनहरूले यस्तो काम गर्नु अब भागवत धर्म जान्नेवालालाई उपदेश गर्नु भयो ऋषभदेव भगवानले आफ्ना छोराहरूलाई भागवतको अर्थ भा माने भावना ग माने गति र ब माने वर्णनको विषयलाई त माने तारणलाई प्रयोजन गर्नु भा भागवत भा माने भावना ग माने गति ब माने वर्णन त माने तारण भावना गति सर्ववर्णन विस्तार गरेर तारिदिन्छ जो त्यही शास्त्रलाई भनिन्छ भागवत भागवत कहिले जे मनले जिताएर कामना गरिरहेछ त्यो सिद्ध हुन्छ कुन कुरा सिद्ध भएको छैन र भागवत सबै काम पूर्ण भएको छ भागवतले भा माने भावना ग माने गति ब माने वर्णन त माने तारण भावना गति सर्व वर्णन विस्तार गरेर तारिदिन्छ जो त्यसलाई भनिन्छ भागवत रौगण नामको राजाले भवाटवीको वर्णन विस्तार सुन्न पाम भनेकन सोध्नेवाला आफ्ना डोलेसँग रौगण नामको राजाले भवाटवीको यथार्थ पक्षमा प्रमाण गराउँदै रौगण नामको राजालाई आज्ञा गरे बौसो लौ तत्रकार तपाईँले जुन प्रश्न गर्नुभएको छ अब यो भवाटवीको वर्णन विस्तार अहम् पुरु भरत जब यस किसिमबाट प्रमाण गरी बक्छु कि नहम विशङ्के सुरराज बज्रण नत्रक्ष सुन्नाशेमश दण्डात् नागनारको शोभन लिप्त पास्त्र सङ्गे विषम ब्रह्म खोला भवाना यस प्रभावबाट तपाईँले जुन प्रकारले प्रश्न गर्नुभएको छ अब यो यथार्थ प्रमाण गराउनका लागि राजा परीक्षितको हजुरमा सुखदेव स्वामीले जब राजा रौगणलाई भवाटवीको वर्णन विस्तार प्रस्तुत गर्दै हुनुहुन्छ जडप्रद ब्रह्मज्ञानी भन्ने सम्बन्धको कथा यस अध्यायबाट
1: बैंकले कभैलाई कसै अवस्था मिलै तमरो एटीएम मोबाइल र इन्टरनेट बैंकिङको गोप्य विवरण माग्दैन यदि कसैले कसै माध्यम बठियाईलाई तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या उहिले तमलाई ठग्दो खोज्दा छ सँगै बैंकको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित हरू उनीहरू विवरण मागी भर बैंकमी सोधौं सतर्क गरौं ठगी बठिए बचौं
2: सिद्धार्थ बैंक पठियाई जनहितमी जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

ब्रह्मानंदन परम सुखदम केवलम ज्ञानमूर्ति द्वंद्वातीतम गगन सदृशम तत्त्वमचेदिलक्ष्यम् एकम नित्यम विमलचलम सर्वादि साचीभूतम भावातीतम त्रिगुणरहितम सद्गुरु तुम नमामि। भावातीतम त्रिगुणरहितम सद्गुरु तुम नमामि। विक्रम संवत 2083 साल आषाढ़ी सत्र गति बुधवार आषाढ़ कृष्ण पक्ष को प्रतिपदा उपरांत द्वितीय तिथि जुलाई 1 तारीख 2026 नेपाल संवत 1143। आज के यो शुभ घड़ी में सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज द्वारा प्रसारण हुने आध्यात्मिक जागरण कार्यक्रमलाई सुनिरहेका सम्पूर्ण आध्यात्मिक प्रेमी मानवभरमा म महादेव भण्डारीको तर्फबाट कोटिबार नमस्कार प्रणाम। आदरणीय श्रोता मानवभरु, मानिस जन्म दुर्लभ हो, मानिस जन्म दुर्लभ भए होतन बारम्बार, जो फल डाल लागे डालीमे गिर पड़े लगेन दोजी बार। हिन्दी शब्दमा छता पनि डालीमा लागेको फलले गिरिसकेपछि सोही फल लाग्दैन। मानिसको जन्म अन्तिम जन्म हो, एकदम 84 लाख योनि पछिको पाएको जन्म हो। त्यो मानिसकै अनुहारमा जन्मेर कर्म फेरि मानिसको छ कि छैन, कर्मले गर्दा कर्मैले गरी सूर्यराज इन्द्र बन्या देवता बन्या कर्मले, किन देवता बनेका र देवी बनेका, मानव बनेका र दानव बनेका, भक्त बनेका, यी सबै मानिसबाटै बनेका हुन्। मानिसबाटै अनेक कला, सीप, बुद्धि, विवेक, भक्ति, अहंकार यो सबै मानिसमै भएको हुन्छ। जुन मान्छेले शरीर, बुद्धि, सबै यो शरीरको संरचना परमात्माद्वारा भएको हो, परमात्मा नै सर्वश्रेष्ठ हो, नत्र यो शरीरको क्या मर्यादा भन्ने समझेर फेरि यसको पूर्ण जानकारी कहाँबाट होला भन्ने जनले खोजी गर्दछ, उनले जरूर पाउँदछ। जस्तै मृगले खोजी गर्यो, सुगन्ध त आफूसँग थियो। कस्तुरी बसे कुण्डल मही, मृग ढुण्डे वन मही, यसै घटघटमी ब्रह्म दुनियाँ जाने नाही। उनले आफ्नो शरीरतिर रहेको सुगन्धलाई बुझिसकेन। उनले घाँसमा हो कि भन्ने शंकाले अनेक घाँसमा खोज्यो। अन्तमा पारखी जो जानकार पुरुष थियो उनले बताइदियो, तपाईँ के खोजिरहेको हुनुहुन्छ? म सुगन्ध खोजिरहन्छु। तपाईँ त्यो झाँकेर हेर्नुहोस्, तपाईँ केही नाभिमा विराजमान छ। उनले हेर्यो अनि त्यसपछि आफूतिर झाँकेर हेर्दा साथ अन्त खोज्नु छाड्यो। त्यस्तै प्रकारले मानिस पनि सर्वघटवासी परमात्मालाई खोज्न अनेक ठाउँमा गइरहेको हुन्छ। जबसम्म जानकार पुरुष सत्यको पुजारी अर्थात सत्पुरुष ईश्वरकै अंश सत्य मार्गलाई जनाउने, सत्य ईश्वरलाई चिनाइदिने, भक्तिको साधना गर्न सिकाइदिने जुन सद्गुरु हो उहाँसम्म सम्पर्क नहुँदाखेरि मान्छे त्यसै गरी अनेक ठाउँमा खोजिरहेको हुन्छ। विद्वानहरू लेख्छन्, मानिसको जन्म दुर्लभ हुँदा पनि जानकारी छैन यहाँ, मानिस भएर पनि कर्म गर्दा मानिस, कर्म नगर्दा मानिस हुन्छ कहाँ? देह मानिसको भएर पनि कर्म
दानवको गर्या मानिसको कुलमा जन्म लिएर पनि कर्मले दानव भए। कर्म कस्तो गर्यो, मानिसको गर्यो कि दानवको गर्यो कि कर्मले गर्दाखेरि मानव बनिया, कर्मले गर्दा दानव बनिया। त्यसै कारणले मानवको कर्म गर्दा सत्कर्म जसले गर्यो, सत्य सद्गुरुसित जसले ब्रह्मको दर्शन गर्यो, तीन लोकको रचना गर्ने रचनाकार व्यापक सबैमा छ, जो पूरै जगतका जीवहरू सबको संरक्षित भएको छ, त्यो जसको शक्ति बिना रहँदैन कोही सोही परब्रह्म हो। पूर्ण सद्गुरुसित जानकारी गर्ने भगतजनको कर्म हो। भक्तको कर्म क्या हो? पूर्ण परमात्मा कहाँ हो, को हो परमात्मा भन्ने जानकारी गर्नु। जुन जुन वखतमा यस पृथ्वीमा पापहरू बढ्दै गई मानव मानवमा वै मनुष्यता उत्पत्ति हुँदै गई, सोही यसै पृथ्वीमा परमात्मा हरिले सोही भक्तमा जब अवतार मनुष्यको लिई मनुष्यलाई तत्व ज्ञान दिन्छन्, तब त्यसै प्रकारले पूर्ण स्थानमा प्रकाश बिनाको जब अन्धकार हुन्छ भने सोही भक्तमा प्रकाश देखिन्छ, तब अज्ञान रूपी अन्धकारलाई गुरु कृपाले जबै हटाई ज्ञान रूपी प्रकाश गरिदिन्छन्, मुक्त गराई तबै। ठिकै त्यस्तै प्रकारले जस्तै प्रकारले बत्तीको आवश्यक आविष्कार छैन, अर्थात सूर्यको किरण अर्कै भूभागमा छ, रात छ, त्यहाँ त बत्तीको आवश्यकता हुन्छ। त बत्ती छैन भने जनले त्यो बत्तीको जानकारी गरायो, प्रकाश गरायो, अनि ऊ नै सर्वश्रेष्ठ हुन्छ, किनकि सबैलाई त जानकारी हुँदैन। त्यस्तै ज्ञानको जानकारी हुनको लागि अन्धकारको पर्दालाई हटाएर ज्ञानरूपी प्रकाश गराउनको निमित्त पनि जो स्वयं परमात्माको अंशपूर्ण सद्गुरु यस धरातलमा अवतरित हुन्छ, त मात्रै मानिसलाई ब्रह्मतत्व तत् भनेको आत्मा हो, तो भनेको परमात्मा हो, ब्रह्म अविनाशी निराकार रूपरङ्ग बिनाको, जो अस्तुलोकदेखि दृष्टिमान लोकसम्म व्यापक छ, जो प्रत्येक कणकणमा छ, रूमरूममा छ, जसलाई हातले समातिन्न, नजरले देखिन्न, आकार बिनाको नजरले त अनुभूतिले देखिने हो, देखिन्न, सचराचरले केही छेदभेद गर्न सक्दैन, हावाले तने तुफानमा देखिने वस्तु उडेका हुन्छन्, जुन परमात्मा उड्दैन, घट्दैन, बढ्दैन, रूपरङ लाग्दैन। त्यसैले रूपरङ लाग्ने त नक्कली वस्तु हुन्छ, अहिले हुन्छ हुँदैन, जो जसमा केही दाग लाग्न सक्दैन, जो अझ मरी छ, त्यो सम्पूर्णको साफ गर्ने जस्तै सागर हुन्छ, अनेक कुला नाला नदीहरू पहाड़बाट बगेर नदी हुँदै, ठूलो नदी हुँदै, गंगा हुँदै अन्तमा सागरमा परिणत हुन्छ। सागरमा गइसकेपछि त्यो सागर निर्मल हुन्छ, कोही अशुद्ध हुँदैन। सोही सागरबाट हावाद्वारा जब वर्षा हुन्छ, हिमालयमा जम्दछ हिम भन्छ, त्यहाँबाट आउने हिम नदी भन्छन् बगेर जाने, सोही प्रकार प्रत्येक आत्माहरू परमात्मामा विलय हुन्छन्,
परमात्माद्वारा नै कर्म अनुसारको जन्म यस संसारमा हुन्छ। डुल्दै गर्व र कुम्भी पापहरूमा हरदम उभिन्डो मुख भोग्दै कीट पतंग पंक्षीहरूका 84 लाखौं दुःख बल्ल अहिले मनुष्य भइकन यहाँ जन्मिरहेछौं हरे। यस बेला पुरूषार्थ केही नगरे पर्नेछ धोका भरे। श्रीनारायणको दया हुन नगई सत्पुण्य धेरै नभई यस्तो मानिस देह यही जगतमा पाइन्न भाग्य नभई। भाग्य नभएर मानिसको जन्म पाइँदैन भनिएको छ। त्यसैले भाग्यले पाइएको जन्म सञ्चय गर्न मान्छे अनेक प्रयत्न गरिरहेका छन्। शुभ कर्मको लागि र कोही तीर्थ स्नान गरिरहेका छन्, कोही केही गरिरहेका छन्, तर सबैको मनले इमान्दारिता सत्यता चाहनाको लागि र मनुष्य जन्मको सञ्चय गर्नको लागि हो। तर बिना गुरू भवे नदी तर होइन, कोही मार्गदर्शक नभइकन मान्छे अनेक प्रयत्न गरन् तर भक्ति र मुक्ति हुँदैन। मुक्ति तब हुन्छ जब गन्तव्य स्थानमा जब जाइन्छ, तब जाइन्छ जब त्यो गन्तव्य स्थानमा जाने मार्गदर्शक, मार्ग देखाउने वालो, बाटो देखाउने वालो मात्रै भेटिए मात्रै, सम्पर्क गरे मात्रै सम्भव हुन्छ। त्यसै प्रकारले विद्यार्थी बन्न स्कूलमा जाँदैमा हुँदैन, स्कूलको नाम रट्न गर्दैमा हुँदैन, किताब कापी खरिद्दैमा हुँदैन, विद्यालयमा गएर शिक्षकसम्म सम्पर्क भई त्यो विद्यालयमा नाम लेखाएर दैनिक पाठ्यक्रममा ध्यान दिएर आफ्ना शिक्षकको भनेको र किताबमा उल्लेख भएको परिभाषा नबुझेको विद्यार्थी पास हुँदैन। त्यस्तै प्रकारले परमात्मा ईश्वरको नाम अनेक ग्रन्थमा उल्लेख छ, उल्लेख भएको त हामी उच्चारण गरिरहन्छौं, तर त्यसको परिभाषा बुझ्नको लागि गुरु मेरा ज्ञान देवता ग्रन्थ केवल कसौटी, ग्रन्थ कसौटी हुन् जस्तै कुनै पनि मणिहरू सुनहरू सक्कल र नक्कली हुर्की होइन भन्नको लागि कसी हुन्छ, कसौटी हुन्छ। त्यस्तै प्रकारले गुरूबाट जब तपाईँले खोजेको ईश्वर यो हो, परमात्मा यो हो भने अनुभूति गराइसके पश्चात हामी ग्रन्थमा हेर्छौं, बिल्कुल गुरूले दिएको मार्ग र त्यहाँ उल्लेख भएको शब्दको परिभाषा मिल्यो अनि हाम्रो कसी तयार भयो, हामी ढुक्क हुन्छौं। त्यसैले मात्रै गुरूको आवश्यकता हो, ग्रन्थको पनि आवश्यकता हुन्छ। गुरू र ग्रन्थ, गुरू नभइकन ग्रन्थको अर्थ लाग्दैन, शिक्षक नभइकन विद्यालयमा जाँदैमा विद्यार्थीको जो बोकेको किताबको शब्दको अर्थ थाहा हुँदैन। त्यस्तै प्रकार हो मुक्तिको लागि र भक्तिको लागि पनि। यही सन्दर्भमा एक दिन सौनकजी ऋषि अंगिराको आश्रममा पुग्दा जब नम्र भाव भई ऋषि सौनकले जिज्ञासा राखे, तब यस्तो कौन होला ऋषिवर जुन जानिसके यहाँ अन्य जानुपर्ने, यस संसारमा रहँदैन कुनै त्यहाँ। यस्तो कुरा सुन्दा सौनकजीले भन्छन्, अंगिरा त्यहाँ सुनि लेऊ, अब सौनक तिमीले भन्छौ संक्षेपमा यहाँ, जसको आदि र अन्त छैन, जसको कोही छैन रूपगुणहरू, जसलाई विकार गरिसक्ने जगतमा छैनन् कुनै चीजहरू, आगोले पनि जलाउँदैन जसलाई, पानीले भिज्दैन जो, हावाले पनि उडाउँदैन जसलाई, ससले काटिन्न जो, भौतिक दृष्टिले देख्न जसलाई, देखिन्न जसलाई, हातले समातिन्न जो, तीन लोग नौ प्रकृतिहरूको सौवर्ण शक्ति छ जो, यस्तो